0: दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: साथै यही भदौ 23 गते देखि 30 गते सम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
2: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
0: यदि छन् भने वीरेन्द्रनगर 3 एरीचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा
1: यही असोज 3 गते शनिबारका दिन
0: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाइ किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715। पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस आइबीडी र आन्द्रा सुनिएको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048939043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100 देखि ₹15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत। फोन नम्बर 083521179, मोबाइल नम्बर 9858054899 र 97679044443।
8: यही असोज 3 गते शनिबार का दिन सुपर पोली क्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में एससीआरसी अस्पताल नेपालगंज में कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशी शाह द्वारा सशुल्क प्रेमी जांच होने जानकारी गराउँदछौं।
3: डाक्टर द्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने महिनावारी अनियमितता हुने पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने अनियमित वा निरन्तर रगत बग्ने विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98550-13-956
9: मेरो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउन पैसा छैन के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो।
10: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
9: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले?
10: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
9: के रे के भन्छ नि दाजु मैले त कुरै बुझिन त
10: हौ। हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
9: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
10: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
9: हो त्यही गएर सूर्जन रोकायलाई भेट। अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो?
10: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
11: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
12: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
11: हाम्रा सेवाहरू
12: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोटी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
11: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
13: कामको टेन्सन साथीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
14: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 1 गते बिहीबार सन् 2026 सेप्टेम्बर 17 तारीख भदौ शुक्ल पक्षको षष्ठी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका पाल्पाको रेडियो मुक्तिनाथ 90.8, उदयपुरको समावेशी एफएम 92.3, सर्लाहीको रेडियो तुफान 102.4 र बरहतवा एफएम 101.1, शंखुवा सभाको रेडियो सांगिला 92 र रोल्पाको रेडियो होलेरी 102.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक। प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने।
0: खुला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी। बेपत्तालाई मृतक सरह मानेर परिवारलाई राहत दिइने।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी सड़क गाड़ी सञ्चालन विकल्पमा पानी काम र अध्ययन हुँदै।
0: अमेरिकामा 3 वर्षपछि पहिलो पटक ब्याज दर वृद्धि। मुद्रास्फीति नियन्त्रणमा प्राथमिकता दिने उद्देश्य।
1: र नेपाल र बंगलादेश बीच आउँदो चैतमा 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला हुने।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: काया कैरनमा अब खबरको सिलसिला प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुई तिहाई मतले संविधान संशोधन गर्न मिल्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ नेपाली कांग्रेसका सांसदहरूले दायर गरेको रिटमाथि सुनवाई गर्दै प्रधान न्यायाधीश मनोज शर्मा सहितको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली 2083 विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको हो नियमावलीमा रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू भन्ने नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काल रोक लगाएको छ यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन हुनुपर्नेछ यसअघि संविधानमा भएको व्यवस्थासँग बाजिने गरी प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली जारी गरेको थियो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा कांग्रेस एमाले लगायतका विपक्षी नेताहरूले आपत्ति जनाएका थिए प्रतिनिधि सभाबाट पारित नियमावलीका केही प्रावधानले दुई सदनात्मक व्यवस्थाको उल्लंघन गरेको र राष्ट्रिय सभाकै मानमर्दन भएको दावीसहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता भएको थियो
5: सरकारले संकटग्रस्त घोषणा गरेका ठूला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडै बनाउन मिल्ने गरी कानून संशोधनको तयारी थालेको छ मुलुकी देवानी संहिता 2074 राष्ट्रिय परिचय पत्र तथा पंजीकरण ऐन 2076 संशोधनको प्रक्रिया अगाडि बढ़ाइएको हो राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागका महानिर्देशक कृष्ण पौडेलका अनुसार विभागले मस्यौदा बनाएर गृह मन्त्रालयमा पेश गरेपछि प्रस्ताव मन्त्री परिषदमा जानेछ मन्त्री परिषदले संशोधन विधेयकको प्रस्ताव संसदमा लैजानुपर्छ वा संसद अधिवेशन नचलेको अवस्थामा अध्यादेश जारी गर्न मिल्छ मृत्यु दर्तामा सहजीकरण गर्ने गरी दुईवटा कानून संशोधन गर्ने गरी छलफल भइरहेको छ महानिर्देशक पौडेलले भन्नुभयो यस्ता विपदका ठूला घटनामा 3 वर्ष पर्खन नपर्ने गरी खोज तथा उद्धार समाप्त हुनासाथ मृत्यु दर्ता बनाउन सकिने हाम्रो प्रस्ताव छ यो संकटग्रस्त घोषणा गरेको अवस्थाका हकमा हो सबै विपदमा हुने लागू हुँदैन यस्तै प्राकृतिक विपत्तिमा बेपत्ताहरूलाई मृतक सरह मानेर परिवारलाई 2,00,000 राहत उपलब्ध गराउने गरिएको छ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद पीड़ित उद्धार तथा राहत मापदण्डमा विपदमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई 2,00,000 राहत उपलब्ध गराउने व्यवस्था छ तर बेपत्ता भएकाको हकमा भने मन्त्री परिषदबाट निर्णय गर्ने गरिएको छ यसअघि 10 दिनसम्म पनि सब फेला नपरेमा मृतक सरह मानेर 2,00,000 राहत उपलब्ध गराइन्थ्यो यसपटक भने सरकारले निर्णय गरिसकेको छैन आजको नयाँ पत्रिकामा खबर छ यसैबीच भोटेकोशी बाढ़ीमा बेपत्ता विदेशी मध्ये धेरै जसोका आफन्त नेपाल सरकारसँग खोजी मात्र नभई उनीहरूको अवस्थाको आधिकारिक प्रमाण समेत माग्न थालेका छन् सम्पर्क विहीन भएकै आधारमा मृत्यु प्रमाणपत्र जारी गर्न नसकिने उत्तर दिएर सरकारले थुम्थुमाइरहेको छ आजको कान्तिपुर दैनिकमा खबर छ
4: पृथ्वी राजमार्ग अन्तर्गत दादिङको कृष्णवीरमा दुईतर्फी गाडी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय दादिङका अनुसार भदौ 10 र 14 को भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँचिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाड़ी चल्न थालेका हुन्। सड़क खण्डमा गएरातीदेखि नै गाड़ी आवत जावत भएको र अहिले बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालनमा आएको दादिङ प्रहरीले जनाएको छ। हिजो कृष्णवीर नजिकै अर्को पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। त्यो पहिरो पनि पञ्चायतसँगै सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँचिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायमै रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। विशेष गरी वर्षा भइरहेको समयमा वा सड़कमा पहिरो, ढुङ्गा तथा अरू अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले भनेको छ। कृष्णवीरको सड़क सञ्चालनसँगै नारायणगढ़ मोगलिन खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर गाड़ीहरूलाई गन्तव्यतर्फ पठाउने काम पनि शुरू भएको प्रहरीले जनाएको छ। बेनीघाटबाट त्रिशुली पारी गोर्खातर्फबाट फिस्लिङ जोड्ने वैकल्पिक सड़कको स्तर वृद्धि पनि भइरहेको छ। दीर्घकालीन समाधानका लागि कृष्णवीरमै सुरुङ वा बाइपास पुल निर्माणको सम्भावना बारे पनि अध्ययन भइरहेको छ।
5: कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबाका विश्वास पात्रले नै धमाधम उहाँको साथ छाड्दै गएका छन्। 14 महाधिवेशनमा देउबाको प्यानलबाट उपसभापति जितेका, गएको नवयुवा आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्कादेखि प्रचार विभाग प्रमुख बनाएका मीन विश्वकर्मा समेतले उहाँको साथ छाडेका छन्। 168 सदस्यीय निवर्तमान केन्द्रीय कार्य समितिमा देउबा पक्षका 83% थिए। विशेष महाधिवेशनपछि केन्द्रीय कमिटिका 111 जना आफूहरूसँग रहेको दावी देउबा पक्षको थियो, तर देउबा पक्षका नेताहरू धमाधम संस्थापन पक्षतिर खुल्दै गएका छन्। 14 महाधिवेशनबाट निर्वाचित देउबा पक्षका धेरै पदाधिकारी संस्थापनतिर लागेका छन्। कांग्रेसले असोज 16 सम्ममा 15 महाधिवेशन गर्दैछ। देउबा पक्षले 21-23 मंगिरमा 15 महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ, तर देउबा पक्षका नेताहरू भने धमाधम संस्थापनतिर खुल्दैछन्। आजको नयाँ पत्रिकामा खबर छ।
4: काया कैरनमा भोटेकोशी बाढ़ीले पर्यटन क्षेत्रमा पारेको असर बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास। त्यही हो घर जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np प्रकाशन गरिएको छ।
5: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने, ठूला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, बेपत्तालाई मृतक सर मानेर परिवारलाई राहत दिइने, दादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। सरकारले भोटेकोसी हिमबाड़ी प्रभावित रसुवा र नुवाकोटका विद्यार्थीलाई पुनः छात्रवृत्ति सहित आवासीय शिक्षाको व्यवस्था गर्ने तयारी थालेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोसी बाढ़ीको विपदबाट प्रभावित भए दुवै अभिभावक गुमाएका वा एकमात्र अभिभावक गुमाएका विद्यार्थीलाई सरकारका तर्फबाट यस्तो व्यवस्था गर्न लागि जानकारी दिनुभयो। हिजो बसेको मन्त्री परिषद बैठक को निर्णयबारे जानकारी दिने क्रममा उहाँले त्यस्ता विद्यार्थीको विवरण पठाउन पालिका तथा शिक्षा इकाईलाई आग्रह गरिएको बताउनु भएको छ। उनीहरूको शिक्षाको पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयले लिने र विद्यालय गुमाएका विद्यार्थीलाई अस्थायी सिकाई केन्द्र बनाएर अध्यापन कार्य शुरू गरिएको पनि उहाँले जानकारी दिनुभयो।
5: भोटेकोसी नदीमा आएको बाढ़ीले जनधनसँगै पर्यटन क्षेत्रमा पनि ठूलो असर पारेको छ। विशेष गरी भोटेकोसी करिडोरका सड़क, पुल, होटल तथा अरू पर्यटकीय पूर्वाधारमा क्षति पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव पर्यटन गतिविधिमा परेको छ। तर भोटेकोसी क्षेत्रमा भएको विपदका कारण सिंगो नेपाल नै पर्यटकका लागि असुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत फैलिन थालेपछि नेपालको पर्यटन क्षेत्रले अर्को चुनौती समेत सामना गर्नु परेको छ। थप जानकारी अबको पालोमा।
6: भोटेकोसी बाढ़ी एउटा निश्चित भौगोलिक क्षेत्रमा आएको प्राकृतिक विपद हो। यसको प्रत्यक्ष असर भोटेकोसी करिडोर र आसपासका क्षेत्रमा परेको छ। तर अन्तर्राष्ट्रिय संचार माध्यममा प्रकाशित भएका कतिपय समाचार तथा सामाजिक सञ्जालमा फैलिएका सामग्रीका कारण नेपालको सम्पूर्ण पर्यटकीय गन्तव्य नै जोखिममा रहेको जस्तो धारणा बन्न सक्ने अवस्था देखिएको छ। भौगोलिक रूपमा एउटा क्षेत्रमा आएको विपदलाई सिंगो देशको पर्यटन अवस्थासँग जोडेर हेर्दा त्यसले अन्तर्राष्ट्रिय पर्यटकको धारणा र यात्रा योजनामा असर पार्न सक्छ। त्यसैले अहिलेको प्रमुख आवश्यकता भनेको प्रभावित क्षेत्रको वास्तविक अवस्था र सुरक्षित रहेका अन्य पर्यटकीय गन्तव्यबारे अन्तर्राष्ट्रिय बजारमा स्पष्ट तथ्यमा आधारित र विश्वसनीय सूचना पुर्याउनु हो। यसका लागि नेपाल पर्यटन बोर्डले गरिरहेको प्रयासबारे पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा।
1: तीन चारवटा जिल्ला प्रभावित भयो, बाँकी नेपाल चाहिँ सुरक्षित छ भनेर हामीले एउटा जानकारीमूलक सन्देश दियौं। प्रभावित क्षेत्र बाहेक अन्य क्षेत्रमा अहिलेलाई झेक्पुलै छ, हामीले नेपाल कलिङ भनेर लन्च गर्यौं, नेपाल आउनुहोस् भनेर हामीले एउटा क्याम्पेन नै लन्च गर्यौं।
6: भोटेकोशी बाढ़ीले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणसँगै पर्यटन पूर्वाधारमा रहेका पुराना समस्या सुधार गर्ने अवसर पनि यही समय हुन सक्छ।
1: तपाईँले यातायातमा हेर्नुहुन्छ, सबभन्दा पहिला चाहिँ राष्ट्रिय ध्वजावाहक नै चाहिन्छ। सरकारले पनि पोलिसी निर्माणहरूमा के छ भन्दाखेरि द्रुत गतिमा चाहिँ पोलिसी निर्माण हुँदैछ, त्यो रिजल्ट दिने खालको पोलिसीहरू निर्माण हुँदैछ। हामीलाई चाहिँ लग्जरी टुरिज्म भनेर भन्छौँ होइन, लग्जरी टुरिज्म भन्दाखेरि एक रात चाहिँ मान्छे आउँदाखेरि $400-$500-$600 खर्च गर्ने चाहिँ रातको चाहिँ हुनु पर्यो। इन्फ्रास्ट्रक्चरको प्रब्लम नै छ, नेपालको जस्तो भूगोलहरू भएको जहाँ चाहिँ टोपोग्राफी पहाड़ी बाटोहरू छ भन्दाखेरि अब त्यो इन्जिनियरिङको पनि चुनौती हुन्छ।
6: नेपालको पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने माध्यम मात्र होइन, ठूलो संख्यामा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सृजना गर्ने क्षेत्र पनि हो। होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल तथा ट्रेकिङ व्यवसायदेखि कृषि, हस्तकला, स्थानीय उत्पादन र सांस्कृतिक गतिविधिसम्म पर्यटन क्षेत्रसँग
1: लग्जरी टुरिज्म भनेर भन्छौँ होइन, लग्जरी टुरिज्म भन्दाखेरि एक रात चाहिँ मान्छे आउँदाखेरि $400-$500-$600 खर्च गर्ने चाहिँ रातको चाहिँ हुनु पर्यो। इन्फ्रास्ट्रक्चरको प्रब्लम नै छ, नेपालको जस्तो

0: दिन सकिन्छ। फेरि एकपटक नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा,
1: मौलिकतालाई चाहिँ ध्यान दिनुहोस्। त्यो ठाउँमा जानकै मैले के देखाउने त? तपाईँले चाहिँ अमेरिकाबाट यहाँ आएर म ब्रेड र स्यान्डविच त खान आ होइन, खान पान विशेष घरको बनाउ डिजाइन सबै बुझ्न आउँछ मलाई। प्रसार प्रसार तपाईँले गर्दाखेरि इट इज अ स्टोरी टेलिङ।
2: नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलियुद्ध नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, काठमाडौँ उपत्यकाका उपभोक्ताले आजदेखि प्रति सिलिन्डर पुरानै मूल्य 2060 रूपियाँमा ग्यास पाउने भएका छन्। राष्ट्रिय उपभोक्ता मंचको स्थापना दिवसको अवसरमा हिजो काठमाडौँमा भएको छलफलमा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले अब पुरानो मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी दिनुभयो। भदौ 14 कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरूद्ध भएपछि ग्यासका बुलेट आउन नसक्दा तराईका प्लान्टमा ग्यास भरेर सिलिण्डर ल्याउनु पर्दा लागत बढ़ेकाले ग्यास उद्योगीले भाव बढ़ाएका थिए। यस्तै काठमाडौँ उपत्यकाका 1000 भन्दा धेरै खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रति किलो 110 रूपियाँमा चिनी बेचिने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकामा चिनीको अभाव नरहेको बताएको छ। विभागका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहको अध्यक्षतामा सरकारवाला सहित बसेको बैठकले सहमति अनुसार काठमाडौँका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको खबर आजको गोर्खा पत्रले लेखेको छ।
0: यस्तै दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, अण्डा, ग्यास लगायतको बढ़दो मूल्य नियन्त्रण गर्न सांसदहरूले सरकारको आलोचना गरेका छन्। अस्ति र हिजोको संसद बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ीपछिको विपत्तिको मौका छोपेर व्यवसायहरूले कृत्रिम अभाव सृजना गरी कालोबजारी गरेको बताएका छन्। सत्तारूढ राष्ट्रपतिका सांसदले महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्। यस्तै संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीच विपद व्यवस्थापनमा सरकारलाई सहयोग, समन्वय र अनुगमन गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र तथा सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सहमति बनेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा हिजो सिंहदरबारमा बसेको बैठकले उहाँकै प्रस्ताव अनुसार उच्चस्तरीय संयन्त्र र संसदीय समिति बनाउने निर्णय गरेको हो।
2: म्यान पावर कम्पनी छनौटका विषयमा मलेसियासँग देखिएको असमझदारीलाई कूटनीतिक तहबाट यथाशीघ्र समाधान गर्न सरकारले पहल थालेको छ। श्रम मामिलासँग सम्बन्धित दुई देश बीचको संयुक्त प्राविधिक समिति जेडब्ल्यूसीको बैठक राख्न पहल थालिएको। नेपाली अध्यक्ष श्रमिकको महत्वपूर्ण रोजगार गन्तव्य मलेसिया जाने श्रमिक भर्ना प्रक्रियालाई अवरूद्ध हुन नदिन जेडब्ल्यूसीको बैठकबाट समाधान निकाल्नुपर्ने पक्षमा नेपाल सरकार रहेको छ। रोजगारीका लागि मलेसिया महत्वपूर्ण छ। म्यान पावर कम्पनी छनौटका विषयमा नेपालको असहमति छ। यसलाई समाधान गर्न दुई देश बीचको औपचारिक संयन्त्र छ। यसको यथाशीघ्र बैठक राख्ने विषयमा पहल गरिरहेका छौं। युवा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले भन्नुभयो। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: यही असोज 3 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्धानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफ का माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
3: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।

0: अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
3: पृथ्वीको कक्षमा सैन्य हतियार तैनाथ गरेको सार्वजनिक रूपमा स्वीकार गरेपछि रूस र चीनले आपत्ति जनाएका छन्। अन्तरिक्षमा बढ़दो सामरिक प्रतिस्पर्धाले विश्वको रणनीतिक सन्तुलनसँगै नेपाल जस्ता साना देशको संचार, इन्टरनेट, नेभिगेशन र विपद व्यवस्थापनमा समेत कस्तो प्रभाव पार्न सक्छ भन्ने प्रश्न उठेको छ। संयुक्त राज्य अमेरिकाले गएको सोमबार मात्रै पृथ्वीको कक्ष अर्बिटमा सैन्य हतियार राखेको कुरा पहिलो पटक सार्वजनिक रूपमै स्वीकार गरेको थियो। अमेरिकी वायुसेना सम्बन्धी मन्त्री डाक्टर ट्रोई मेनिकले एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै ती हतियारले शत्रुहरूबाट हुने हमला विरूद्ध अमेरिकी संयुक्त सैन्य बलको रक्षा गर्ने बताउनु भएको छ। अन्तरिक्षमा हतियार होडबाजी कान्तिपुरमा खबर छ।
4: अब विदेशको खबर। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले 3 वर्षभन्दा बढ़ी समयपछि पहिलो पटक ब्याज दर बढ़ाएको छ। फेडरल रिजर्भले ब्याज दर 0.25% बिन्दुले बढ़ाएर 3.75 देखि 4% पुर्याएको हो। बढ़दो मुद्रा स्थितिलाई नियन्त्रण गर्ने उद्देश्यले ब्याज दर बढ़ाउने निर्णय गरिएको फेडरल बैंकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। फेडरल रिजर्भका अध्यक्ष केविन वार्सले मुद्रास्फीति अझै उच्च रहेको र लामो समयदेखि लक्ष्यभन्दा माथि रहेको भन्दै ब्याजदर वृद्धि जिम्मेवार निर्णय भएको बताउनु भएको छ। अमेरिकामा मुद्रास्फीति 2% लक्ष्यभन्दा 5 वर्षभन्दा लामो समयदेखि माथि रहेको उहाँको भनाइ छ। ब्याजदर वृद्धिले घर, गाड़ी तथा अरू कर्जा लिन महँगो हुने तथा क्रेडिट कार्ड र व्यक्तिगत ऋणको ब्याज पनि बढ्न सक्ने अनुमान छ।
3: अब खेल खबर। नेपाल र बंगलादेश बीच यसै वर्षको चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला हुने भएको छ। नेपाल क्रिकेट संघ क्यान र बंगलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा नेपालले बंगलादेशसँग 3 खेलको द्विपक्षीय T20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको हो। नेपाल क्रिकेट संघ क्यानका अनुसार 3 वटै खेल कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ। पहिलो खेल मार्च 26 अर्थात चैत 12 गते, दोस्रो खेल चैत 14 गते र तेस्रो खेल चैत 16 गते हुनेछ। यो श्रृंखला नेपाली क्रिकेटका लागि ऐतिहासिक मानिएको छ। नेपालमा हालै आएको विनाशकारी बाढ़ीका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा नेपाल बंगलादेश T20 श्रृंखला समर्पित गरिने भएको क्यानले जनाएको छ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा हल्का पानी परिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, खोटाङ, लमजुङ र कैलालीका केही ठाउँमा हल्का पानी परिरहेको छ। गैराती, गण्डकी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा पानी पर्यो। पछिल्लो 12 घण्टामा लमजुङमा 79 मिलिमिटरसम्म पानी परेको छ। गण्डकी प्रदेशदेखि पूर्वका क्षेत्रमा तुलनात्मक रूपमा बढ़ी पानी परे पनि पश्चिम क्षेत्रमा कम पानी परेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै बागमती प्रदेशको तराई र गण्डकी प्रदेशका पहाड़का 1-2 ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। वर्षाका कारण पहाड़ी क्षेत्रका सड़क तथा यातायात प्रभावित हुन सक्ने र नदी खोला नालामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
3: झण्डै 5 महिनादेखि 102 सुकुम्बासी परिवार काठमाडौँ र भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुपर्ने हो भन्ने टुङ्गो समेत नभएको खबर आजको नागरिक दैनिकमा छ।
4: मुस्ताङको गरबजोङ गाउँपालिकामा भएको 2 दिने राष्ट्रिय गरबजोङ जलवायु परिवर्तन सम्मेलन हिजो 49 पुँदे जलवायु परिवर्तन सम्बन्धी घोषणा पत्र जारी गर्दै सकिएको छ। सम्मेलनले पालिकामा जलवायुजन्य जोखिम, आवश्यकता र क्षमता अनुसार स्रोत परिचालन गर्न स्थानीय जलवायु कोष स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको छ।
3: कामकाजी महिलाका हकमा तलब सहित 6 महिनाको प्रसूति विदा दिने र सितगरीका पतिका लागि 42 दिन तलब सहितको प्रसूति स्याहार विदा दिने कानून निर्माणका लागि प्रस्ताव अघि बढ़ेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले जानकारी दिनुभएको छ।
4: रसुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण र उत्पत्तिको प्रमाण खोज्न सरकारले 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। बाढ़ीलाई सामान्य अतिवृष्टि वा बाढ़ीका रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक हिमनदीय र जलविज्ञान सम्बन्धी जोखिम

0: Extreme energy drink.
1: नमस्ते काका, चिटिक्लो परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम

0: एकपछि अर्को जोडिएर विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्न समिति गठन गरिएको हो।
1: सरकारले शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर 50% घटाएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पूँजीगत लाभ कर कायम गर्ने निर्णय गरेको हो।
0: संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालनमा ल्याएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो संयुक्त रूपमा प्लेटफर्मको शुभारम्भ गर्नुभएको हो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसदीय सूचना सेवा अभिलेख तथा गतिविधिलाई थप व्यवस्थित प्रभावकारी पारदर्शी र सहज पहुँचयोग्य बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्म digital.parliament.gov.np सञ्चालनमा ल्याइएको हो।
1: नेपाल वायुसेवा निगमको उडानमा रहेको एकमात्र वाइड बडी जापानको नारिता विमानस्थलमा 4 दिनदेखि बिग्रिएर रोकिएपछि 5 अन्तर्राष्ट्रिय गन्तव्यमा यसको उडान अस्तव्यस्त बनेको छ। यसले हिजो बेलुकीसम्म 1500 भन्दा बढ़ी यात्रु विचल्लीमा परेका छन्।
0: नेपाल घुम्न आउने पर्यटकले जहाँ जाँदा पनि अब सँगै पासपोर्ट बोक्न नपर्ने भएको छ। अध्यागमन सेवालाई प्रविधि मन्त्री बनाउनै सरकारले मोबाइल एपमै पासपोर्ट तथा भिसाको डिजिटल अभिलेखलाई नै मान्यता दिने भएको हो।
1: गवर्नर सहित संचालकको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्ष कायम गर्ने विषयमा केही सांसदको असहमति रहँदा रहँदै राष्ट्रिय बैंक 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ।
0: नेपालमा आर्थिक अपराधको ठूलो हिस्सा अहिले बैंकिङ कसुरले ओगटेको छ। चेक बाउन्सदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा दुरूपयोग, धितोको गलत मूल्याङ्कन, मिलिमतोमा कर्जा प्रवाह र खराब कर्जा लुकाउन नयाँ कर्जा दिने एभरग्रिनिङसम्मका गतिविधि अनुसन्धानको दायरामा आएका छन्।
1: राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली प्रवाह गर्ने 220 केवी क्षमताको त्रिशुली 3B हब सब स्टेशन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि त्यहाँ जोडिएका आयोजनाको विद्युत उत्पादन बन्द भएको छ।
0: काया कैरनमा अब पालो उखानको
1: जंगल एक वृक्ष अनेक
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: दुई सदनको एकमुष्ट 2/3 संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक। प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा 2/3 बहुमतबाट अनुमोदन गर्नुपर्ने।
0: ठूला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी। बेपत्तालाई मृतक सर मानेर परिवारलाई राहत दिइने।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा दुईतर्फी गाड़ी सञ्चालन विकल्पमा पनि काम र अध्ययन हुँदै।
0: अमेरिकामा 3 वर्षपछि पहिलो पटक ब्याज दर वृद्धि। मुद्रास्फीति नियन्त्रणलाई प्राथमिकता दिने उद्देश्य।
1: र नेपाल र बंगलादेश बीच आउँदो चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखला हुने।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौं। आफ्नै सुरुमा महाधिवेशन गर्न लागेका कांग्रेसका दुई समूहलाई बर्मजियाको पेड़ा पसलको थरी थरीका नामसँग जोड्न खोजिएको छ। यहाँ एकातिर गगन थापा जस्तै मान्छे 4 तारे झण्डाको 3 तारे मात्रै समातेर बसेका छन्। अनि माथि लेखिएको छ असली बाजेको पेणाधिवेशन असोज 16-19। अनि अर्कोतिर देउबा जस्तै देखिने मान्छे 4 तारे झण्डाको एउटा मात्रै तारा भएको टालो समातेर बसेका छन्। अनि माथि लेखिएको छ पुरानो बाजेको पेणाधिवेशन मंगसिर 21-23। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: दैलेख में कम उमेर में प्रसूति होने किशोरी को संख्या घटेन। जिला अस्पताल को नया भवन निर्माण शुरू भएको 5 वर्ष बिता पूरा हुन सकेन।
1: हुलाक सेवा निर्देशनालय सुर्खेत को जिम्मेवारी विस्तार हुँदै विगत को तुलना में यस वर्ष 100% काम को चाप। चिठी पत्र में सीमित हुलाक को जिम्मेवारी बढ़ो।
0: अहिले खेतबारीबाट साग सब्जी राम्रो मूल्यमा बिक्री हुन थालेपछि बाँकेका किसान खुशी। व्यावसायिक तरकारी खेतीमै आकर्षण बढ्दै
1: र नेपाल र बंगलादेश बीच आउँदो चैत 3 गतेको तीन खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखला हुने। हिमाल पहाड तराई जोड्छौं सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। दैलेखमा पछिल्लो एक वर्षमा प्रसूति भएका मध्ये करिब 18% 20 वर्ष मुनिका किशोरी रहेको पाइएको छ। गत आर्थिक वर्ष 82-83 अस्पतालमा 658 जना प्रसूति भएकोमा 17.78% 20 वर्ष मुनिका रहेको जिल्ला अस्पतालले जनाएको छ। 4 वर्षको तथ्याङ्क हेर्दा 20 वर्ष मुनिको प्रसूति 15% हाराहारीबाट बढ़ेर 18% भन्दा माथिसम्म पुगेको छ। बाल विवाह न्यूनीकरणका नाममा सरकारी तथा गैर सरकारी संस्थाले वर्षेनी लाखौं रूपियाँ खर्च गरे पनि प्रभावकारी काम हुन सकेको छैन। बाल विवाह न्यूनीकरणका लागि सरकारी निकाय, स्थानीय तह तथा गैर सरकारी संस्थाले विद्यालयदेखि समुदायसम्म विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। बाल विवाह रोकथाम, किशोरी शिक्षा, सचेतना तथा सामाजिक व्यवहार परिवर्तनका नाममा लाखौं रूपियाँ खर्च हुँदै आए पनि अस्पतालको तथ्याङ्कले अभियानको प्रभावकारी हुन नसकेको देखाएको छ। जिल्ला अस्पताल दैलेखमा कार्यालय प्रमुख डाक्टर मनोज कुमार विश्वकर्माले 20 वर्ष मुनिका प्रसूति हुनेको संख्या अपेक्षित रूपमा घट्न नसकेको बताउनु भएको छ। उहाँले सानै उमेरमा विवाह गर्ने र असुरक्षित यौन सम्पर्कका कारण किशोरीहरू शारीरिक रूपमा पूर्ण परिपक्व नहुँदै गर्भवती हुने तथा प्रसूति हुने गरेको बताउनुभयो। कम उमेरमै प्रसूति हुँदै हुँदा बच्चा पूर्ण रूपमा स्वस्थ नहुने तथा कुपोषणको जोखिम समेत बढ़ने गरेको छ। किशोरी आमाबाट जन्मिएका बालबालिकामा पोषण सम्बन्धी समस्या पनि देखिन सक्ने उहाँको भनाई छ। जिल्ला अस्पतालमा रहेको पोषण पुनस्थापना केन्द्रमा 5 वर्ष मुनिका 56 जना शीघ्र कुपोषित बालबालिकालाई राखेर उपचार गरिएको अस्पतालले जनाएको छ। यस्तै 136 जना शीघ्र कुपोषणको बिरामी फेला परेका छन् भने उनीहरूको उपचार पनि भइरहेको छ। बाल विवाह न्यूनीकरणका लागि वर्षौंदेखि अभियान सञ्चालन भइरहे पनि कम उमेरमै गर्भधारण र प्रसूति हुने दरमा उल्लेख्य सुधार नआउनुले कार्यक्रमको प्रभावकारितामाथि गम्भीर समीक्षा आवश्यक रहेको सरकारवालाहरूले औल्याएका छन्।
1: यो वर्ष साउन महिनादेखि भदौ 30 गतेसम्म कर्णाली प्रदेशमा 157 विपदका घटना घटेका छन्, जसमध्ये धेरै जसो पहिरोका रहेका छन्। प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार यी घटनामा परि 10 जनाले ज्यान गुमाएका छन् भने 26 जना घाइते, 2 बेपत्ता, 121 पशु चौपायको मृत्यु भएको छ। 224 घर तथा भौतिक संरचना क्षति हुँदा 51,46,900 रूपियाँको आर्थिक क्षतिको मूल्याङ्कन भएको छ। जाजरकोटको रिसाङ र बहुला खोलाको बाढ़ीबाट भएको बेपत्ता भएको क्षतिको आर्थिक मूल्याङ्कन भएको छैन। कर्णाली विपद जोखिमको हिसाबले उच्च जोखिममा रहेको छ। 10 जिल्ला मध्ये कर्णालीका सुर्खेत बाहेकका जिल्लाहरू पहिरोको उच्च जोखिममा पर्दछन् भने सुर्खेतमा बाढ़ीको जोखिम छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कर्णालीमा पहिरो, बाढ़ी, चट्याङ जस्ता तीनवटै विपदको जोखिम उच्च रहेको छ। अझ प्रदेश सरकारले कर्णालीलाई बहुप्रकोपकै उच्च जोखिममा रहेको औल्याएको छ। यसै गरी 41 महिनामा कर्णालीमा 2,443 विपदका घटना भएका छन्, जसमा परि 261 जनाले ज्यान गुमाएका छन् भने 753 जना घाइते भएका छन्। यसै गरी प्रहरीको रेकर्डमा 4 जना अझै बेपत्ताको सूचीमा छन्। यी घटनामा 262 पशु चौपायको मृत्यु भएको छ भने 65,813 घर तथा अन्य भौतिक संरचना ध्वस्त भएका छन्। यी घटनामा 2,86,90,00,000 भन्दा बराबर बढ़ीको क्षति भएको बताइएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार आर्थिक वर्ष 81-82 मात्रै 765 विपदका घटना भएका थिए भने जसमध्ये 194 जनाले ज्यान गुमाएका थिए। यसै गरी 63,121 घर तथा भौतिक संरचनामा क्षति हुँदा 2,66,15,62,000 बराबरको क्षति भएको जनाइएको छ।
0: हुलाक निर्देशनालय सुर्खेतको विगतको तुलनामा यस वर्ष 100% कामको चाप थपिएको छ। टिकट बेच्ने, चिठी पत्र पार्सल गर्ने, द्रुत डाक सेवामा सीमित रहेको निर्देशनालयमा यस वर्षदेखि राहदानी, लाइसेन्स घर घरमै पुर्याउने र अन्य सरकारी सरसामान पनि ढुवानी गर्ने जिम्मेवारी थपिएपछि कार्यालयमा कामको चाप बढ़ेको छ। अहिले अस्पतालको ल्याब, नमूना, अदालतका मिसिल, टेलिकमको राउटर र सिम पनि हुलाकले यस वर्षदेखि बोक्दै आएको निर्देशनालयले जनाएको छ। हुलाक निर्देशनालयका निमित्त प्रमुख सुनिता खत्रीले विगतको तुलनामा यस वर्षदेखि हुलाकमा कामको चाप बढ़ेको बताउनुभयो। उहाँले पछिल्लो समय सरकारले राहदानी र लाइसेन्स पनि हुलाक मार्फत घर घरमा पुर्याउने काम दिएपछि सुर्खेत कार्यालयले पनि यो कामको शुरूआत गरेको हो। निर्देशनालयले राहदानी वितरण गर्न गत वैशाख 24 गते प्रशासनसँग समझौता गरेको थियो। लाइसेन्स वितरणका लागि गत साउन 15 गते भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसँग समझौता गरेको छ। निर्देशनालयका निमित्त प्रमुख खत्रीले वैशाखमा सम्झौता भए यता 149 राहत सेवा गराएको घर घरमा पुर्याइसकेको बताउनु भएको छ। यस्ता लाइसेन्सको लिखित तथा प्रयोगत्मक परीक्षा सञ्चालन नभएको हुँदा लाइसेन्स पुर्याउने काम हुन नसकेको पनि उहाँले बताउनु भएको छ। लाइसेन्स तयार भएपछि सम्झौता अनुसार सेवा गराएका घर घरमा पुर्याउन शुरू गरिने उहाँले बताउनुभयो। लाइसेन्स र राहदानी हुलाकमा कार्यरत हुलाकी र हल्काराहरूले पुर्याउने गरेका छन्। यसै गरी हुलाकमा अन्य 6 कार्यालय रहेको काम कार्यालयहरूको काम पनि गर्ने सम्झौता भएको छ। सिटीबीटी विश्वविद्यालयका चिठी पत्र पनि ओसार पसार गर्ने सम्झौता हुने तयारीमा रहेको छ। उहाँले हुलाकमा प्राप्त भएको सामानहरू बढ़ीमा 3 दिनभित्र सेवा गराएकोमा पुर्याउने गरिएको पनि दावी गर्नुभएको छ। यसै गत आर्थिक वर्षमा हुलाक निर्देशनालय सुर्खेतबाट 16,103 चिठी दर्ता र 17,978 चिठी पत्र वितरण गरिएको छ। द्रुत डाक सेवा 735, पुलिन्दा 179, बुक पोस्ट 183, पत्र पत्रिका 865 हुलाकबाट वितरण गरिएको छ। यसै गरी ल्याबको नमूना 5, साधारण चिठी 1625 वितरण गरिएको निर्देशनालयले जनाएको छ। यसै गरी टेलिकमका राउटर, सिम, अदालतका मिसिलहरू पनि अब हुलाक मार्फत पुर्याउने गर्दा हुलाकलाई विगतको तुलनामा कामको चाप बढ़दै गएको निमित्त प्रमुख खत्रीले बताउनुभयो।
1: कालीगढ़ले आज विश्वकर्माको पूजा आराधना गरी वस्तु एवं दिवस समेत मनाएर आज विश्वकर्म दिवस मनाउँदैछन्। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्माको विधिवत पूर्व मनाउने गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विर विधिपूर्वक पूजा आराधना गरेर यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउने गर्दछन्। बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति लगायतमा पूजा आराधना गर्ने गर्दछन्। आजको दिनमा उपयोगमा ल्याउने औजारको पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रिने र काममा गर्दा सकिने राम्रो खालको गुण प्राप्त हुने धार्मिक विश्वास समेत रहिआएको छ। प्राचीन कालमा भारतवर्षका 4 दिशाका रक्षक देवता मध्येका द्वारकलाई पश्चिम दिशाको रक्षकको रूपमा समेत मानिँदै आएको छ। विश्वकर्मा पूजाको दिन आज देश तथा विदेशका विभिन्न ठाउँमा आफ्नो चढ़ने सवारी साधनलाई समेत पूजा आराधना गरेर मनाउने गरिन्छ। आज इन्जिन जडान भएका अन्य सवारी साधनको समेत पूजा गर्ने गरिन्छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
2: यही असोज 3 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल 5 दशक देखी।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
2: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकुल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
3: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
1: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा
4: यही असोज 3 गते शनिबारका दिन
1: नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: रेडियो भेरी एफएम।
7: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले दैलेखमा कम उमेरमा प्रसूति हुने किशोरीको संख्या घटेन, हुलाक निर्देशनालय सुर्खेतको जिम्मेवारी विस्तार हुँदै विगतको तुलनामा यस वर्ष 70% काम सम्पन्न, आज विश्वकर्मा बाबाको पूजा आराधना गरी मनाइँदै लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। सल्यानमा स्क्रब टाइफस रोगको संक्रमण फैलिएको दारमा गाउँपालिकामा 3 साताको अवधिमा 4 जनाको मृत्यु भएको छ। स्क्रब टाइफस संक्रमण देखिएका दारमा गाउँपालिका 5, लैटा ढाकाडामका 69 वर्षीय तुलबहादुर खड्का, उडा नम्बर 6 मलिवाङका 82 वर्षीय बलबहादुर थापा, नरबहादुर बुढाथोकी र उडा नम्बर 2 सिलिङ्गेका 12 वर्षीय नरेश ओलीको मृत्यु भएको हो। उहाँहरूको दाङ तथा नेपालगंजका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। संक्रमण फैलिएको दारमा किटद्वारा परीक्षण गराउँदा दैनिक 4-5 जनामा पोजिटिभ देखिनुका साथै 4 जनाले ज्यान गुमाएपछि पालिकावासी त्रसित भएका छन्। दारमामा देवीराम नेपालीले शुरूमा ज्वरो आएको भन्दै सामान्य औषधि सेवन गर्दा ठिक नभएपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार किटबाट परीक्षण गर्दा स्क्रब टाइफस देखिएपछि औषधि सेवन गर्दा अहिले निको भइरहेको छ। स्थानीय विमला खड्काले गाउँमा ज्वरो र रुघाखोकीका बिरामी पनि बढ़ेको बताउनुभयो। दारमामा स्क्रब टाइफस देखिएर दाङ र नेपालगंज लगेर उपचार गर्दा भदौको दोस्रो साता 3 र त्यसपछि 1 गरी 4 जनाको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख यज्ञ बहादुर बस्नेतले बताउनुभयो। बिरामी बढ़दै गएपछि स्वास्थ्य कार्यालयको सहकारीमा शिविर सञ्चालन र स्वास्थ्य संस्थाबाट किटद्वारा परीक्षण गर्दा अहिलेसम्म 100 जना भन्दा बढ़ीमा पोजिटिभ देखिएको हो। स्वास्थ्यकर्मीको सल्लाह नलिई ज्वरो आएको भन्दै मेडिकलबाट आफ्नै तरिकाले औषधि प्रयोग गर्दा झनै जोखिम बढ़ेको उहाँको भनाइ छ। ज्वरो आएमा परीक्षण नगरी जथाभावी औषधि सेवन नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यान र पालिकाको सहकारीमा शिविर सञ्चालन गरेर रोगको उपचार गर्दै आइएको छ। वर्षातको समयमा घाँसपात गर्ने क्रममा जंगलमा पाइने किर्नो जातको जीवाणुले टोकेमा स्क्रब टाइफस रोग लाग्ने भएकाले सतर्कता अपनाउन र ज्वरो आएमा स्वास्थ्य संस्थामा आएर परीक्षण गर्न पनि उहाँले आग्रह गर्नु भएको छ।
7: जिल्ला अस्पताल दैलेखको नयाँ भवन निर्माण शुरू भएको 5 वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। 2078 साल जेठ 10 गतेदेखि शुरू भएको भवनको तेस्रो पटक म्याद थपिँदा समेत काम पूरा नहुँदा 550 शय्याको सुविधा सम्पन्न अस्पताल अझै अधुरै रहेको छ। निर्माणमा ढिलाइ हुँदा बिरामीले पर्याप्त शय्या नपाउनेदेखि पुरानो र साँघुरो भवनमै
8: पचाकोच गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ। 18,23,99,000 लागतमा निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसकेपछि निर्माण अवधि थपिएको हो। तेस्रो पटक 2083 भदौ मसान्तसम्मको लागि म्याद थपिएको भवनमा भौतिक प्रगति भने करिब 75% मात्रै रहेको छ। पटक पटक समय थपिँदा पनि अपेक्षित प्रगति हुन नसकेनले सामाजिक विकास मन्त्रालयको अनुगमन र ठेक्का व्यवस्थापन प्रभावकारी नभएको भन्दै आलोचना समेत हुने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दैलेखका व्यवस्थापक डाक्टर मनोज विश्वकर्माले निर्माण कम्पनीले भदौ 15 गतेसम्म म्याद थपको निवेदन दिएको बताउनुभयो। म्याद थपको अधिकार कार्यालयलाई नभएकाले मन्त्रालयकै निर्णय कुर्नु परेको उहाँको भनाई रहेको छ।
1: सर्वोच्च अदालतले दरपीट आदेश सदर गरेसँगै नेपाली कंग्रेसलाई आफ्नो महाधिवेशन गर्ने बाटो खुलेको छ। नेपाली कंग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै परेको रिट दर्ता गर्न अस्वीकार दरपीट गर्ने सर्वोच्च प्रशासनको निर्णयलाई इजलासले सदर गरिदिएपछि महाधिवेशन अघि बढ़ाउने बाटो खुलेको हो। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले यसअघि रजिस्ट्रार प्रशासनबाट भएको दरपीट आदेशलाई नै सदर गएको हो। महाधिवेशन सम्बन्धी विवादलाई लिएर दर्ता गर्न खोजिएको निवेदन उपर प्रशासनले दरपीट गरिदिएको थियो र त्यस विरूद्ध परेको निवेदनमा सुनाई गर्दै इजलासले दरपीट आदेशलाई नै सदर गरिदिएको हो।
8: देशका विभिन्न ठाउँमा आज पनि पानी पर्ने सम्भावना कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। अहिले सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा र गण्डकी कोशी प्रदेशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलालीका केही ठाउँमा हल्का वर्षा भइरहेको छ भने ताप्लेजुङ, खोटाङ र लमजुङमा पनि वर्षा भएको छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा वर्षा भएको छ। पछिल्लो 12 घण्टामा लमजुङमा 79 मिलिमिटर वर्षा मापन भएको छ। गण्डकी प्रदेशदेखि पूर्वका क्षेत्रमा तुलनात्मक रूपमा बढ़ी वर्षा भए पनि पश्चिमी क्षेत्रमा कम वर्षा भएको महाशाखाले बताएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा ठूला वर्षा हुन सक्ने सम्भावना छ। यसैगरी बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको बताइएको छ। वर्षाका कारण पहाड़ी क्षेत्रको सड़क तथा यातायातमा प्रभावित हुन सक्ने, नदी खोलामा पानीको भाव बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
1: वर्षापछिको पहिरोले कर्णाली करिडोरबाट सहायक सड़कका रूपमा निर्माण गरिएका ग्रामीण सड़क भत्किँदा यात्रुले शास्ति खेप्नु परेको छ। पहिरोले पूर्ने बगाउने र खाल्डाखुल्टी बनाएकाले यात्रुले शास्ति खेप्नु परेको हो। सिमकोट हिल्सा सड़कबाट सहायक सड़कका रूपमा निर्माण गरिएको सिमकोट गाउँपालिका 8 को एंगुसाता जोड़ने सहायक सड़क बर्खाले को भेल बगाएपछि शास्ति खेप्नु परेको उड़ाध्यक्ष कमल बुढ़ाले बताउनुभयो। यस्तै भर्खरै निर्माण गरिएका सड़क वर्षाले बगाउने र खाल्डाखुल्टी पार्नेका कारण पनि यातायातका साधनदेखि यात्रुले दुःख पाउने गरेको उहाँको भनाई छ। सिमकोट गाउँपालिका 1, 2 र 3 वटा जोड़ने सड़कमा पहिरोले क्षति पुर्याएको वडा नम्बर 2 का वडाध्यक्ष देवजन बोहराले बताउनुभयो। 2 वटा ग्रामीण कच्ची सड़क ठूल्ठूला खाल्डा बनाएका कारण ढुंगा भरेर सवारी साधन गुड़ाउनु परेको पनि उहाँले बताउनुभयो। उहाँले ग्रामीण सड़कको अवस्था अस्तव्यस्त भएका कारण काम विशेषले बाहेक अन्यत्र यात्रा नगर्न समेत आग्रह गर्नुभएको छ।
8: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
9: कामको टेन्सन साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
10: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
11: सूचना: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू 24 घण्टा
5: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
4: सूचना
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
12: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
6: रेडियो भेरी एफएम।
8: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। वीरेन्द्रनगर 10 सुर्खेतमा रहेको कुन्टी ज्येष्ठ नागरिकले भुटेकोशी बाढ़ी पीड़ितको राहत तथा उद्धारका लागि 11,111 रूपियाँ सहयोग गरेको छ। समाजमा आबद्ध ज्येष्ठ नागरिकहरूले आफूहरूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताबाट बचत गरेको रकम संकलन गरी बाढ़ी पीड़ितको लागि सहयोग गरेका हुन्। ज्येष्ठ नागरिकहरूले विपदको समयमा पीड़ित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको भन्दै आफ्नो क्षमता अनुसार रकम संकलन गरेको बताएका छन्। सहयोग रकम हस्तान्तरण गर्दै ज्येष्ठ नागरिक भीमप्रसाद शर्माले रकम थोरै भए पनि सहयोगको भावना ठूलो भएको बताउनुभयो। उहाँले आफूहरूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताबाट केही रकम बचाएर बाढ़ी पीड़ितका लागि सहयोग गरिएको बताउनुभयो। यस्तै कुन्टी ज्येष्ठ नागरिक समाजका अध्यक्ष टीकाराम शर्माले विपदको समयमा पीड़ित नागरिकको दुःखमा साथ दिन समाजका ज्येष्ठ नागरिकहरूले आफ्नो तर्फबाट सहयोग गरेको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकहरूले आफ्नो दैनिक आवश्यकताबाट केही रकम बचाएर विपदमा परेका नागरिकका लागि सहयोग गर्नु समाजप्रतिको जिम्मेवारी र मानवीय भावनाको उदाहरण भएको बताउनु भएको छ। समाजले संकलन गरेको रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको छ।
1: यस्तै वीरेन्द्रनगर नगरपालिका 4 स्थित भैरम सामुदायिक वन उपभोक्ता समूहले भुटेकोशी बाढ़ी प्रभावितलाई सहयोग पुर्याउन सरकारले स्थापना गरेको कोषमा 1,00,000 बढ़ी रकम प्रदान गरेको छ। वन समूहले 1,01,111 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। समूहले बाढ़ीबाट मुलुक गम्भीर अवस्थामा पुगेकाले थोरै भए पनि मानवीय सहायताका लागि सहयोग गर्ने भनेर निर्णय गरेकाले सहयोग गरेको समूहका अध्यक्ष इन्द्रा चालिसेले बताउनुभयो। वन समूहले बैठकले पनि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
8: बाँकी रूपमा किसानले साग सब्जीबाट राम्रो मूल्य बिक्री हुन थालेपछि अहिले त्यसतर्फ किसानहरूको आकर्षण बढ़न थालेको छ। मूल्य राम्रो पाउने भएपछि बाँकेको डडुवा गाउँपालिका 6 हिरमनिया, नेपालगंज उपमहानगरपालिका 14 भवानियापुर, 17 परसपुर, 19 वसुदेवपुर, 21 पुरैनी र 22 पुरैनाका विभिन्न गाउँमा किसानले अहिले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। गाउँका धेरै किसानले अहिले सागसब्जी खेती गर्न थालेको नेपालगंज उपमहानगरपालिका 21 पुरैनीका सल्लाहधीन बागवानले बताउनु भएको छ। खेतबारीबाटै राम्रो मूल्य बिक्री हुन थालेपछि गाउँमा सागसब्जी खेती गर्ने किसानको संख्या बढ़न थालेको छ। भारतबाट आउने सागसब्जीको भन्सामा कड़ाई गरिएपछि बाँकाका किसान उत्पादनतर्फ आकर्षित हुन थालेका छन्।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। 20 संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आयोजक जापानसँग 3-1 सोझो सेटमा पराजित भएको छ। एरिनामा भएको खेलमा बलियो टोली जापानले नेपाललाई 25-8, 25-12 र 25-11 सहजै जीत दर्ता गरेको हो। भलिबलमा जापान तुलनात्मक रूपमा नेपालभन्दा बलियो टोली रहेको हो। जापान विश्व वरितताको 6 स्थानमा रहेको छ भने नेपाल 69 स्थानमा रहेको छ। समयमा रहेको नेपालले अब समूह चरणमा इण्डोनेसियासँग खेल्नेछ। एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रो पटक प्रतिस्पर्धा गरिरहेको हो। सन् 2023 चीनको हाङझाउमा भएको 19 एसियाली खेलकुदमा नेपालले 11 स्थान हासिल गरेको थियो।
8: खेलकै अर्को प्रसंगमा नेपाल बंगलादेश बीच यसै वर्षको चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखला हुने भएको छ। नेपाल क्रिकेट संघ क्यान र बंगलादेश क्रिकेट बोर्ड BCC को संयुक्त पहलमा नेपालले बंगलादेशसँग 3 खेलको द्विपक्षीय T20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार 3 खेल कृतिपुरमा रहेको त्रिवेणी क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा हुनेछ। पहिलो खेल मार्च 26 अर्थात चैत 12 गते, दोस्रो खेल चैत 14 गते, तेस्रो खेल चैत 16 गते हुने भएको छ। यो श्रृंखला नेपाली क्रिकेटका लागि ऐतिहासिक हुने क्यानले बताएको छ। आईसीसीको पूर्ण सदस्य अर्थात तेस्रो राष्ट्रको नेपाली टोली नेपाल आएर यो खेल खेल्न लागेको हो। यसअघि नेपाली टेस्ट राष्ट्रसँग T20 अन्तर्राष्ट्रिय खेल खेले पनि ती खेलहरू नेपाल बाहिरी भएका थिए। नेपाल र बंगलादेश बीच यसअघि 2 T20 अन्तर्राष्ट्रिय खेल भएका छन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: दैलेखमा कम उमेरमै प्रसूति हुने किशोरीको संख्या घटेन। जिल्ला अस्पतालको नयाँ भवन निर्माण शुरू भएको 5 बिदा पनि पूरा हुन सकेन।
8: हुलाक निर्देशनालय सुर्खेतको जिम्मेवारी थपिँदै विगतको तुलनामा यस वर्ष 100% काम।
1: अहिले खेतबारीबाटै सागसब्जी राम्रो मूल्यमा बिक्री हुन थालेपछि बाँकेका किसान खुशी। व्यावसायिक तरकारी खेतीमा आकर्षण बढ्दै
8: र नेपाल र बंगलादेश बीच आउँदो चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखला हुने। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुवन विषी विदा हुन्छौ। नमस्ते।
13: Radio Bhedi FM Radio Bhedi FM
14: Radio Bhedi FM 98.6 Rexy 2.7 MHz
15: Extreme Energy Drink Time Check अहिले ठीक 7 बजेको छ।
16: Extreme Energy Drink Taste the difference Feel the energy।
17: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
17: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा।
18: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा ACL, PCL, MCL लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा।
17: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा।
18: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
17: HCRC अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
18: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
19: काम को टेंशन साथी सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिशले मिठो निन्द्रा ल्याउने।
10: नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वाज नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
1: खुशीको खबर
20: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
20: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा
1: डाक्टर कुलराज शाही वरिष्ठ फिजिसियन पेट छाती मुटु फोक्सो कलेजो मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ
20: डाक्टर तेजेन्द्र साउद वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ हाड जोड्नी मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा
1: डाक्टर महेश तौलागाई वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा
20: डाक्टर अमित कुमार ठाकुर वरिष्ठ रेडियोलोजिस्ट आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा
1: डाक्टर अशोक कुमार रोकाया वरिष्ठ जनरल सर्जन विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा
20: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा गुणस्तरीय तथा भरपर्दो उपचार आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा बिरामी मैत्री तथा आत्मीय वातावरण
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्
20: विशेषज्ञ सेवा गुणस्तरीय उपचार तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस् सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत सम्पर्क नम्बर 083-591-1099

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
3: रेडियो भेरी एफएम

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227। सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डीरोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
2: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
3: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
2: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
3: झाडा पखाला,
2: दाबिरा,
3: पोलियो,
2: कुपोषण,
3: एनिमिया,
2: मम्स,
3: दम,
2: टाइफाइड
3: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
3: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी तान्ने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।

जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरियाफेम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरियाफेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको गुर्बाकोट नगरपालिका 13 अयल डाँडा स्थित गुडिरहेको अटोबाट खस्न जाँदा अटोमा सवार एकजना महिलाको मृत्यु भएको छ। हिजो दिउँसो 11:30 को समयमा मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतदेखि बोटेचोर तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02/0015 नम्बरको गुडिरहेको अटोबाट खस्न जाँदा अटोमा सवार सुर्खेत वीरेन्द्रनगर नगरपालिका 13 अयल डाँडा स्थित गुडिरहेको अटोबाट खस्न जाँदा अटोमा सवार एकजना महिलाको मृत्यु भएको छ। हिजो दिउँसो 11:00 बजेर

कालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका दुई बस्ने वर्ष 44 का मोहन बहादुर सारू इलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा रहेका छन्। जाजरकोटको भेरी नगरपालिका 6 गज स्थित बलेरो जीप दुर्घटना हुँदा बलेरो जीप चालक सहित जीपमा सवार 7 जना घाइते भएका छन्। हिजो दिउँसो 11:50 समयमा नेटादेखि जाजरकोट खलंगातर्फ आउँदै गरेको कर्णाली प्रदेश 02-001-6-4592 नम्बरको बलेरो जीपको ब्रेक फेल भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका जीप चालक जिल्ला प्युठान गौमुखी गाउँपालिका 5 बस्ने वर्ष 38 का जुपलाल पुन जीपमा सवार, जाजरकोट भेरी नगरपालिका 6 बस्ने वर्ष 41 का दिलीप खर्ती सोही ठाउँ बस्ने वर्ष 33 की दीपा ओली वर्ष 4 की जेसिका ओली वर्ष 20 की हिरा ओली वर्ष 26 की अनिता खर्ती र 18 महिनाका हसन अली साई घाइते भएका हुन्। घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। दैलेखको 8-20 नगरपालिका 3 कुमाल खाडा स्थित बलेरो जीप र मोटरसाइकल ठोकिन जाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। हिजो दिउँसो 2:30 समयमा कर्णाली राजमार्ग अन्तर्गत राकमदेखि तल्लो डुङ्गेश्वर तर्फ आउँदै गरेको C6P5724 नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको प्रदेश नम्बर 3-01-0-24-6-988 नम्बरको बलेरो जीप एक आपसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक जिल्ला अछाम तुर्माखात गाउँपालिका 3 बस्ने वर्ष 21 का लोकेन्द्र बुढा घाइते भएका हुन्। घाइतेको नेपालगंज न्यूरो हस्पिटलमा उपचार भइरहेको छ भने बोलेरो जीप चालक दैलेख गुरास गाउँपालिका 2 बस्ने वर्ष 22 का हस्तबहादुर बुढा इलाका प्रहरी कार्यालय राकमको नियन्त्रणमा रहेका छन्। सुर्खेतको लेग्बेसी नगरपालिका 4 घोडे डाँडा स्थित ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक गम्भीर घाइते भएका छन्। हिजो साँझ 6 बजेको समयमा नेटादेखि राउते खोलातर्फ जाँदै गरेको N7T2784 नम्बरको ट्याक्टरको ब्रेक फेल भई सडकदेखि 150 मिटर तल खोलामा खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका ट्याक्टर चालक जिल्ला बाँके खजुरा नगरपालिका 4 बस्ने वर्ष 28 का पूर्णबहादुर चौधरी गम्भीर घाइते भएका हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। ट्राफिक कारवाहीमा परे 66 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लङ्घन गर्दा जम्मा 66 वटा सवारी साधनहरू ट्राफिक कारवाहीमा परेका छन्। सत्ताइस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 1799 जना लाभान्वित भएको कर्णाली प्रदेशका 10 वटा जिल्लाका विभिन्न 27 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 1799 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध।
सधैं बस बिसाउने बाट मात्र चढ्ने र ओर्लने गरौं।

रसिङमा पैदल्यात्रीलाई प्राथमिकता दिने गरौं। बिना नम्बरको वान्टेज सवारी साधन नचलाऊ। सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं। आफूखुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाऊ। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाऊ। लुकिङ ग्लास तपाईँको तेर्सो आँखा हो। लुकिङ ग्लासको सधैँ प्रयोग गरौं। ट्राफिक नियमको सधैँ पालना गरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
2: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
4: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
4: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाउ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
4: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईअर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584719 र 98581715।
6: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश त पासपोर्ट बनाउनु पैसा छैन, केही गर्ने गर्नेसकेन।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डिया तिर जाने सुर कस्या हो दाजु मैले?
8: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत शहर पञ्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
8: हौ। हो त नि, अमृत शहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
6: हो,
8: त्यही गएर सुरजन रोकाईलाई भेट।
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो।
8: ल टिपिराख, फोन नम्बर 9820293948 9820293948।
9: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।

0: राजनीति केवल नीति र सिद्धान्तको खेल होइन, यो शक्ति, अवसर र संघर्षको कथा समेत हो। नेतृत्वको नैतिकता, सत्ता टिकाइराख्ने रणनीति र व्यक्तिगत स्वार्थले राजनीतिलाई कहाँसम्म पुर्याउन सक्छ? तपाईँ किताब चर्चाको 28 श्रृंखला सुन्दै हुनुहुन्छ। हामी आजबाट भारतीय लेखकहरूको चर्चित आख्यान लेखन फिक्सनल राइटिङमाथि आधारित विशेष श्रृंखला शुरू गर्दैछौ। यस श्रृंखलाको पहिलो पुस्तक चाणक्य सेनद्वारा लिखित मुख्यमन्त्री हो, जुन भारतीय राजनीतिमा देखिने सत्ता संघर्ष, अवसरवाद र नेताहरूको महत्वाकांक्षालाई केन्द्रमा राखेर लेखिएको छ। हरि शर्माबाट अब सुन्नुहोस् चाणक्य सेनद्वारा लिखित मुख्यमन्त्री किताबको चर्चा।
1: नमस्कार, अब आउने केही हप्ता मैले आधुनिक हिन्दी नेपाली साहित्यमा राजनीतिक उपन्यासहरूका बारेमा चर्चा गर्नेछु। हाम्रो क्षेत्रमा भारत स्वाधीनता आन्दोलन पछि एक किसिमको नयाँ जागरण भएको 2007 सालको क्रान्ति, त्यस्तै गरेर भारतमा पनि नयाँ परिवेश, आधुनिकताको आगमन, यो सबैले उपन्यास लेखनमा समाज चित्रणलाई कसरी हेर्ने, समाजलाई कसरी चित्रित गर्ने, कथा वस्तुमा आधारित उपन्यास गर्ने या समय परिवर्तन सहित समय चेतनाका निम्ति लेख्ने भन्ने विषयहरू चाहिँ महत्वपूर्ण भएर गएको थियो। कथा इतिहासमा राजनीति कुनै नयाँ विषय होइन। भनिन्छ कि साहित्य रचनाहरूमा उपन्यास सबैभन्दा नयाँ र आधुनिकतम विधा हो। कथा, कविता या फाइन आर्ट, आर्ट भनौँ, त्यो सबैभन्दा पुरानो हो भने यो श्रृङ्खलामा उपन्यास सबैभन्दा नयाँ विधा हो। भारतमा स्वाधीनता आन्दोलनपछि म सर्वप्रथम त यो मेरो एपिसोडहरूमा पहिला भारतीय उपन्यासहरूको कुरा गर्नेछु, किनभने केही समयदेखि नेपालमा भारतीय उपन्यासहरू उपलब्ध हुन छोडेको छ, केही कम पाइन्छ। तर पनि म आफू जुन कालखण्डमा पढे लेखे अथवा बुझ्ने भए, मलाई भारतीय साहित्यको प्रभाव पनि परेको छ। दिनमान, सारिका, नवनीत जस्तो पत्रिकाहरू पढेर म ठूलो बढेको हुँ। त्यस सन्दर्भमा मलाई केही उपन्यासहरूले गएको 40 वर्षदेखि नै कुतकुत्याइरहन्छ कि यसको बारेमा मैले सम्झन मन लाग्छ, पुनर्पठन गर्न मन लाग्छ। यसै सन्दर्भमा म पहिलो 3 हप्ता आजदेखि भवानी सेनगुप्त, जसको पेन नेम, जसले चाणक्य सेनको नामबाट लेख्नुहुन्थ्यो, उहाँको किताब मुख्यमन्त्रीको चर्चा गर्नेछु। अर्को हप्ता मैले मन्नु भण्डारीबाट लिखित महाभोजको चर्चा गर्नेछु। त्यस्तै गरेर प्रसिद्ध उपन्यास जो ज्ञानपीठ पुरस्कार पनि पायो, श्रीलाल शुक्लको राग दरबारीको चर्चा गर्नेछु। त्यस्तै गरेर अरू उपन्यासहरू पनि मेरो लिस्टमा छन् विस्तारै, र केही नेपाली चर्चित उपन्यासहरूको पनि कुरा गर्ने जमर्को गर्नेछु, जसलाई राजनीतिक परिवर्तन र कालखण्डसँग जोडेर हेर्ने प्रयास गर्नेछु। र मलाई के लाग्छ भने साहित्य पनि समाजको दर्पण हो। साहित्य मार्फत पनि समाजमा भइरहेका कुरीतिहरू, कुप्रथाहरू, शक्तिको निर्लज्जतादेखि लिएर सम्पूर्ण कुराहरूमा चर्चा हुने गरेको पाइन्छ। कतिपय कुरा सोझै भन्न नसकिए पनि साहित्यकार, रचनाकारहरूले राजनीतिमा व्यङ्ग्यहरूको प्रभाव प्रहार गरेका छन्। सजिलैसँग बुझ्ने पनि राजनीतिक जटिल विषयहरूलाई बुझाउने काम पनि गरेको छन्। यसैबीचमा भवानी सेनगुप्त या चाणक्य सेन बंगाली साहित्यको एउटा सिद्धहस्त नाम हो, जोसँग मैले लामो समयसँग संगत गर्ने मौका पाएको थिएँ। जब म विद्यार्थी कालमा भारतमा भौतारिरहेको थिएँ, भवानी सेनगुप्त या चाणक्य सेन, भवानी सेनगुप्त उहाँको आधिकारिक नेम हो तर लेखनीको नाम उहाँको चाणक्य सेन हो। भारतीय साहित्यमा बंगाली लेखकहरू विशेष गरेर बंकिङम च्याटर्जी, रविन्द्रनाथ ट्यागोर, शरद चन्द्र को आफ्नै किसिमको लोकप्रियता छ तर त्यसपछिको समय यो चाहिँ तपाईँको 19औं शताब्दीको अन्त्यतिर 20औं शताब्दीको शुरूआतमा यी लेखकहरूले लेखेका हुन्। त्यसपछिको पीढ़ी भनेको आशा पूर्णादेवी, मणिशंकर मुखर्जी, विमल मित्र, ताराशंकर बन्दोपाध्याय, सुनिल गंगोपाध्याय जस्तो लेखकहरूले बंगाली साहित्यलाई समृद्ध बनाउँदै लए र यही कालखण्डमा उपन्यासको पनि विस्तार भयो, कथा भयो। शुरूमा कथाहरू चाहिँ पत्र पत्रिकामा धारावाहिक रूपमा आउँथ्यो र मानिसले त्यसमा प्लटहरू चेन्ज गर्न पाउने, कुरा गर्न पाउने र लेखकको विचार पनि परिष्कृत हुँदै जाने थियो र यो नयाँ हाम्रो निम्ति नयाँ थिएन। पश्चिमी साहित्यमा यहाँसम्म कि चार्ल्स डिकन्सको चाहिँ फेमस किताबहरू डेभिड कपरफिल्ड, टेल्स अफ टू सिटीज पनि धारावाहिक रूपमा छापिएको थियो र पाठकसँगको अन्तर्क्रियाबाट उपन्यास सेप हुँदै बन्दै जाने गर्दथ्यो र बंगालमा पनि हाम्रो क्षेत्रमा बंगालीहरूमा पनि उपन्यास शुरू भएको हो। राजनीतिक उपन्यासको सन्दर्भमा कुरा गर्दा आनन्द मठ, बंकिमचन्द्र च्याटर्जीको आनन्द मठको नाम आउँछ। यस्तै सन्दर्भमा हाम्रो समयमा चाहिँ पत्रकार लेखक प्रोफेसर भवानी सेनगुप्ता, जसलाई हामी साहित्य जगतमा अघि नै मैले भनिसके चाणक्य सेनको नामले चिन्दछौ, त्यही श्रेणीको कथाकारहरूमा पर्छन् भनेर भारतीय समालोचकहरूले लेखेका छन्। चाणक्य सेनको 30 भन्दा बढी उपन्यासहरू र साहित्यिक कृतिहरू छन्, जसमध्ये मैले केही समय अगाडि सेतोपाटीमा राजपथ जनपथको बारेमा कुरा गरेको थिएँ, रक्तबीज के खिलाफ अर्को उनको उपन्यास हो, पाकिस्तानको सच अर्को उपन्यास हो, मुख्यमन्त्री जो हामी चर्चा गर्न गइरहेका छौं त्यो अर्को महत्वपूर्ण उपन्यास हो र त्यस्तै गरेर हिन्दी साहित्यमा केही अहिले त्यो पत्रिका बन्द भइसकेको छ, सारिकाले चुने हुए राजनीतिक कृति राजनीतिक उपन्यास भनेर चाहिँ राखेको 10 राजनीतिक उपन्यास भनेर राखेको अंकमा मुख्यमन्त्री पनि थियो। जब भारतीय भाषा भन्नाले हिन्दी बाहेकको भाषाहरूमा लेखिएको किताबहरूमा चाहिँ उपन्यासको कुरा आउँछ, त्यसमा मुख्यमन्त्री सबभन्दा पहिलो नाउँमा आउँदछ। बंगालीमा यो किताब 1966 छापियो, हिन्दी अनुवाद चाहिँ 1967 माया गुप्ताले गरेकी थिइन् र त्यो किताब चाहिँ राजकमलले पछि छाप्यो। मैले भने कि यो लेखकसँग मेरो आफ्नो सम्बन्ध भएको हुनाले केही बायसेसहरू पनि होला, होइन, बायसेसको सन्दर्भमा मैले किन रोजेँ भन्ने सन्दर्भमा, तर पनि के छ भने चाणक्य सेनले यो किताबको मार्फत भारतको राजनैतिक सामाजिक विचारधारा मान्यताहरूको नैतिकताको विषयमा जुन परिस्थिति सिर्जना भएको छ, मानवीय जुन चाहिँ स्खलनहरूको चाहिँ छ, त्यसलाई एकदम सानो र एकदम भित्र पसेर विवेचना गरेको छन् र म जब दिल्लीमा 80 पहिलो दशक 81-82-83 भवानीसँग संगत गर्थे, संगत उहाँकै घरमा बसेका थिए चाणक्य सेनको, त्यो बेलामा पनि के भनिदियो भने कि नेसनल स्कूल अफ ड्रामाको देशभरि हुने नाटकहरूमा यो कथालाई प्रयोग गरेर 450 भन्दा बढी मञ्चन भइसकेको छ भनेपछि अहिले कति मञ्चन भयो होला त्यो हामी गर्न बुझ्न सक्दैनौ। यो कथाको कथावस्तुमा अलिकता कुरा गरौं र किन यसको सर्वकालिकता छ भन्ने विषयमा म अब चर्चा गर्न चाहन्छु। 60 दशकको चित्रण छ, भारत 50 स्वतन्त्र हुन्छ, अनि 40 अन्त्यमा 1951 तपाईँको संविधान बन्छ। भारतमा संविधान बनिसकेपछि यो चाहिँ संघीय युनियन भन्छ भारतको स्तरमा, संघीय, त्यसपछि तपाईँको धर्मनिरपेक्ष, भाषाको आधारमा त्यहाँको संघीयताको तय हुन्छ, लिंग्विस्टिक फेडरलिजम भनिन्छ, त्यसमा 60 दशक आइपुग्न पुग्दै, अब किनभने यो 66 लेखिएको हुनाले 60 दशकमा पुग्न आउँदै भारतको लोकतन्त्रमा आउने समस्याहरू, त्यसको राजनीतिक नेतृत्व, जो स्वतन्त्रता संग्राम अथवा स्वतन्त्रता आन्दोलनमा भएको जुन उच्च आदर्शहरूको परीक्षण भइसकेको हुन्छ, मलाई लाग्छ 10 वर्षसम्म कुनै पनि राजनीतिको परीक्षण आफ्नो रूपमा भइसकेको हुन्छ। त्यही भएर यो किताब चाहिँ एउटा काल्पनिक प्रान्त छ, उदयाञ्चल, जसको राजधानी छ रतनपुर, त्यसमा यो कथा अवस्थित छ। र यहाँ अलिकति भनिहाल्नुपर्छ, यो थाहा भएको कुरा पाठकहरूलाई रोचक हुन सक्छ, प्रोफेसर भवानी सेन गुप्ता चाणक्य सेनले आफ्नै जीवनमा देखेको भोगेको विषयहरूलाई काल्पनिकतासँग जोडेर यो उपन्यासलाई बुनेका छन्। हामीलाई थाहा छ भारतमा वाजपेयी प्राइम मिनिस्टर हुँदाखेरि उनको नेसनल सेक्युरिटी एडभाइजर ब्रजेश मिश्र थिए। ब्रजेश मिश्रको पिताजी डीपी मिश्र मध्यप्रदेश बनिसकेपछि पहिलो मुख्यमन्त्री डीपी मिश्र थिए। डीपी मिश्रको स्वभाव, चरित्र, चाणक्य सेनको यो काल्पनिक जुन मुख्यमन्त्री छन् त्योसँग मिल्न जुल्न जान्छ। यसकारण यसमा एउटा क्लोज अब्जर्भेसनको आधारमा काल्पनिकता र यथार्थतालाई जोड्ने एउटा प्रयास चाहिँ चाणक्य सेनले गरेका छन्। उदयाञ्चलको मुख्यमन्त्रीको नाउँ केडी कौशल छ, कृष्णद्वैप कौशल छ, र यो उनको मुख्यमन्त्री, यो चाहिँ कथा मुख्यमन्त्री बिहान उड्दाखेरि उनको मन्त्रीमण्डल खस्ने अथवा भत्किने प्रयासहरू सुरु हुन्छ, र रातिसम्म उनले कसरी मोरले 24 घण्टामा कसरी उनले आफ्नो राजनीतिलाई जोगाउँछन् र अगाडि बढाएर लिएर जान्छन्, कस्तो किसिमको रणनीतिक प्रयोगहरू हुन्छ, कस्तो किसिमको नैतिक अनैतिक प्रयासहरू हुन्छन् राजनीतिमा भन्ने कुरा चाहिँ बडा अनौठो किसिमले गर्छ। यो केडी कौशल, कृष्णद्वैपायन कौशल, भारतको स्वतन्त्रता आन्दोलनपछिको पहिलो उदयाचलको, उदयाचल राज्यको, उदयाचल बडा इन्ट्रेस्टिङ छ नाम पनि, भर्खर मुलुकमा लोकतन्त्र आएको छ, संघीय व्यवस्था आएको छ, र त्यो शब्दको चयन हेर्यौं भने नयाँ स्टेटको नाउँ उदयाचल छ, उभिरिँदै गरेको, बढ्दै गरेको छ, त्यसले गर्दा भाषाको छ, र यसको क्यापिटल चाहिँ, राजधानी चाहिँ रतनपुर छ, रत्नपुर छ। यसबाट के देखाउँछ भने कि भारतीय राजनीतिलाई सुरुका दिनहरूमा कस्ता किसिमका मानिसहरू थिए, कस्तो किसिमको दुविधा यिनीहरूसँग थियो, र मैले अघि पनि भने संक्षिप्त रूपमा भन्दाखेरि बिहानबाट रातिसम्ममा कस्तो किसिमको राजनीतिक खेल हुन्छ, कस्तो किसिमको राजनीतिक परिस्थिति हुन्छ, र त्यो सरकार ढल्नबाट जोगिन्छ भन्ने छ। र यो किताब पढ्दै जाँदा के लाग्छ भने, हालाकि यो 24 घण्टाको भित्र भएको घटनाहरूलाई लिएर एउटा कथा बुनिएको छ, तर किताब पढ्दा लाग्छ कि यसले धेरै कुरा हामीलाई बताउँछ कि स्वतन्त्रता प्राप्तिभन्दा पहिले भारत र त्यसपछिको 10-12 वर्षको कालखण्डमा भारतको राजनीतिक सामाजिक यात्रा कस्तो रह्यो भन्ने छ। र यो किताबमा चाणक्य सेनले धेरै पात्रहरूलाई लिएर आएका छन्, र उनीहरूको आस्था, उनीहरूको अविश्वास, उनीहरू बीचको प्रतिस्पर्धा, राजनीतिक मान्छेहरूको बीचको प्रतिस्पर्धा, प्रशासन यन्त्र, परिवारलाई राम्रोसँग बुनेर कथा अगाडि बढ्छन्। त्यो के हो भने मुख्य पात्र कृष्णद्वैपायन नै छ, तर कृष्णद्वैपायनको कथा हुँदाहुँदै पनि उनको एडभाइजर्सहरू, उनको पोलिटिकल पार्टिजहरू, अपोजिसन कस्तो छ, घर परिवार कस्तो छ, त्यो बेलाको सामाजिक आस्था र व्यवस्था कस्तो छ भन्ने कुरा चाहिँ, जस्तो उनको कृष्णद्वैपायनको श्रीमती एकदम सम्यन र नियममा बस्ने महिला छन्, जुन हामी सबैको टिपिकल हो कि त्यो बेलामा महिला परिवारको निम्ति एउटा खम्बा हुन्छ, तर उस एउटा नियम परम्परामा बस्ने हुन्छ, राजनीतिमा दखल नदिने त्यस्तो किसिमको छ। त्यस्तै गरेर उनको परिवारमा चार भाइ छोरा हुन्छन्, एक भाइ छोरा बाबुको राजनीतिक विचारधारासँग सहमत हुँदैनन् र घर छोडेर जान्छन्। त छोरा कहाँ जान्छन् भन्दा यो कंग्रेस पार्टीको नेता हुन्छ बाबु चाहिँ, कृष्ण थापा चाहिँ, छोरा चाहिँ समाजवादी हुन जान्छ। त्यस्तै गरेर अरू तीनवटा छोरा विभिन्न विचारधारा र स्वभावका छन्। त्यो कसरी घर परिवारमा एउटा पोलिटिसियनले त्यो मिलाउँछ भन्दाखेरि, त्यो परिवारलाई राखेर मुलुकमा भएको विविधताका बारेमा, राजनैतिक विविधता, स्वभाव, चरित्रका बारेमा कथा हुन्छ। जस्तो मलाई सम्झना छ, जब 7 सालको क्रान्ति नेपालमा भयो, मैले आफैले जानेकै घर परिवारमा छोरा कांग्रेस, बाउ डाक्टर केआई सिंह बडा उरुदो, अनि हजुरबाउ चाहिँ गोर्खा परिषद। त्यो समय अनुसार गोर्खा परिषद भन्ने बित्तिकै राणाहरूको पार्टी थियो, केआई सिंह भन्ने बित्तिकै अलिकता चाहिँ क्रान्तिकारी प्रवृत्तिको थियो, कांग्रेस भनेपछि परिवर्तनकारी थियो। यस्तो किसिमले हामीले पनि नेपालको कथामा हामीले हर घरमा हामीले 7 सालको परिवर्तन ताकत परिवारहरूमा कस्तो, पछि नेपालमा यो बहुदलको आगमनपछि पनि केही भाइ कांग्रेस केही कम्युनिस्ट परिवारमा भएको हामी देख्छौं। यसकारण यो पढ्दाखेरि मलाई हाम्रै कथाहरू जस्तो पनि अनुभव भयो। होइन, अर्को कुरा के छ भने, राजनीतिक परिवारमा चाहिँ मानिसहरू आफ्नो बाटो बाटो राख्दा पनि नेतृत्वको कसै कुनै छोराप्रति अथवा छोरीप्रति अनुराग हुन्छ भन्ने कुरा पनि, यहाँ कृष्णद्वैपायनको चाहिँ जुन के छ कान्छो छोराप्रतिको लगावलाई पनि देखाउँछ। अर्को एकजना दुर्गाबाई देसाई नामको चाहिँ एउटा एकदम इमान्दार नेता पनि त्यहाँ छन्। कृष्णद्वैपायनलाई उनले बेला बेलामा चुनौती दिन्छन्, तर के हुन्छ भने त्यसमा धेरै ठूलो प्रभाव पार्न सक्दैनन्, किनभने दुर्गा भाइको परिवारमा पनि छोरा पनि छन्, परिवार पनि छ, उनीहरूको इच्छा आकांक्षाले गर्दा एउटा परिवार बाँधिन्छ, अर्को परिवार बाँधिँदैन। यो किताब पढ्दाखेरि चाहिँ सत्ता प्राप्ति गर्नको निम्ति यी सबै पात्रहरूको समाजमा एउटा नेतृत्व देखिँदा देखिँदै पनि वरिपरिका पात्रहरू व्यवस्थाहरूको ठूलो भूमिका देखिन्छ, र चीफ मिनिस्टर भएको हुनाले, मुख्यमन्त्री भएको हुनाले चीफ सेक्रेटरीहरू, र यो किताब प्रेसका साथीहरूले पढ्नुभयो भने त्यहाँ प्रेस एडभाइजर एकजना बंगाली छन्, र मलाई लाग्छ त्यो बंगाली स्वयं चाणक्य सेन आफै हुनुपर्छ या कोही हुनुपर्छ। प्रेस एडभाइजरको रोल, चीफ सेक्रेटरीको रोल, यो सारा कुरालाई लिएर गएर बिहान शुरू भएको कथा साँझ पुग्दा पुग्दासम्म सत्तामा बस्ने चीफ मिनिस्टरको यस्तो पहुँच हुँदो रहेछ कि सबैको कमी कमजोरीहरूमाथि चाहिँ चीफ मिनिस्टर भलिमाथि परिचित छन्, र त्यो कमी कमजोरीहरूलाई प्रयोग गरेर आफ्नो सत्तालाई जोगाउन सक्ने क्षमता उनी राख्दछन्। भन्नु खोजेको मतलब के भने, सत्ता र सूचनाको सम्बन्धको बारेमा पनि हामीले यसमा बुझ्न सक्छौं कि एउटा कुरा त के भने, भारत स्वतन्त्र भइसकेपछि संस्थाहरू बन्ने सन्दर्भमा 70को दशकमा आइपुग्दा, यो 60मा लेखेको, 70को दशकमा आइपुग्दाखेरि सरकारहरू बन्ने भत्किने क्रम निकै चल्यो, र यो एउटा ठूलो शब्दावली, एकदम इन्ट्रेस्टिङ शब्दावली पनि भारतीय राजनीतिमा चल्यो, आया राम गया राम। आज यो मन्त्रीमण्डलमा छ, भोलि त्यो मन्त्रीमण्डलमा छ भन्ने छ, तर सुरुका दिनहरूमा कस्ता किसिमका प्रवृत्तिहरूले गर्दा अहिले जुन राजनीतिमा एक किसिमको विद्रूपता देखिएको छ, त्यो कसरी सुरु भयो भनेर सुरुका अनुभवहरूलाई सगाडेर पर्छ। भाषा बंगालीमा लेखिएको किताब हो, तर पनि हिन्दीमा अनुवाद गरेको, एक वर्षपछि छापिएको, एक वर्षपछि गरिएको हुनाले एकदम पढ्न सरल छ, सरल छ। र एउटा मलाई अनौठो के लाग्यो भने, कि भवानी सेनलाई मैले नजिकबाट देख्दा उनले अन्तर्राष्ट्रिय विषयका ज्ञाता हुन्, तर त्यो अफगान सिन्ड्रोम, हाउ टु लिभ विथ सोभियत पावर, सोभियत एसियन रिलेसन बियोन्ड 70s, कम्युनिजम इन इन्डियन पोलिटिक्स भन्ने प्रसिद्ध किताबहरू कोलम्बिया युनिभर्सिटी पनि पढाए, तर त्यो किताबमा उनको हेर्दाखेरि रामायणबाट महाभारतबाट तुलसीको दोहाहरू, किनभने एउटा बडा बीचमा एउटा ठाउँमा चाहिँ उनले लेख्छन् कि भारतमा धर्मको ठूलो भूमिका छ। अब धर्म भनेर परिभाषित त गरिएको छैन, जुन दिनानुदिनको रिचुअल्सहरू छ त्यसको ठूलो महत्वपूर्ण छ भन्छन्। र कृष्ण द्वैपायन भन्ने क्यारेक्टर जुन छ, त्यो बिहानै उठेर चारै बजेर उठेर पूजा पाठ गर्ने, उसको भाषणहरूमा पनि देखिन्छ कि गीतादेखि महाभारतको प्रयोग गर्ने भन्दा, भारतमा यी धार्मिक ग्रन्थहरू र धर्मविरू जनता भएको हुनाले राजनीति र धर्मको सम्बन्ध हुन्छ भन्ने देखाउनलाई पनि केही छन्, जस्तो म एउटा पढेर यहाँसँग साझा गर्छु, हुन पनि हामीले आफ्नो परिवेशमा पनि देखेका छौं। उम्र के साथ साथ अधिकांश हिन्दुओं के मन में धर्म की भावना जाग उठती है। भारत में धर्म के साथ राजनीति का घनिष्ठ संबंध है, देखी जा छौं। जो राजनेता देवता ब्राह्मण के प्रति श्रद्धा प्रकट नहीं करता, मंदिर स्थापना में रुचि नहीं लेता, कभी कभार माथे पर तिलक नहीं लगाता आदि नहीं लगाता, साधु संतों के साथ समय नहीं बिताता, आजभोलिको सन्दर्भमा हामीले यो बाबाहरूको जुन राजनीतिमा छ त्यो देख्न सक्छौं, आफ्नै भाषणमै गीता महाभारत रामायणकै अंशका उद्धरण नदिइसके उसके लिए धर्मप्राण भारतवर्षमै शासन गर्न मुस्किल है। 66 यो परम्परा धर्मको भूमिका के छ भन्ने कुरा, र अहिले मध्यप्रदेशको अहिलेको राजनीति पनि हेर्यौं भने शिवराज सिंह चौहान जो अहिले अर्को मुख्यमन्त्री आए, योभन्दा अगाडिको मुख्यमन्त्री ले सफ्ट हिन्दुत्वको कुरा गर्दै, ज्योतिरादित्य सिन्धिया मध्यप्रदेशबाट छन् उनी सफ्ट हिन्दुत्वको कुरा गर्छन् भने, भारतमा आरएसएसले मोदीले हार्ड हिन्दुइजमको कुरा गरेको हामीले देखिरहेका छौं। यसले के देखाउँछ भने कि यो मूल कथा जुन छ, म यसको डिटेलमा पात्रहरू थुप्रै भएको हुनाले सम्भव नहोला, मूल कथाले विगतको इतिहास र भविष्यप्रतिको आशंकाप्रति पनि यो पात्रहरूको मार्फत, यो आधुनिकताको पात्र छोरा जो समाजवादी छ, अरू विशेष के भन्छ विरोधी दलका नेताहरू छन्, कम्युनिष्ट पार्टीका छन्, प्रेस एडभाइजर मार्फत प्रेसको जगतको कुरा एकदम प्रभावी र भविष्यवाणी जस्तो गरे जस्तो लाग्छ यो पढ्दाखेरि। होइन, राजनीतिक उपन्यासहरू अथवा राजनीतिक लेखहरू चाहिँ समय परिस्थितिले गर्दा सटायरमा अथवा चाहिँ हुन्छ भनेर भनिन्छ, तर यो सटायर छैन, यो सपाट विश्लेषण देखिन्छ। जसरी लेखकले धार्मिक ग्रन्थहरूलाई दोहाहरूलाई कविताहरूलाई लिएर चाहिँ त्यो समयको राजनीतिलाई उनले गर्छन् र भविष्यमा नेपाल गरी यो भारतको राजनीति कता जान्छ भन्ने कुरा चाहिँ बडा जटिल छ। र सबभन्दा ठूलो के भने, राजनीतिक परिवर्तनमा जुन नैतिक र चाहिँ तपाईँको नैतिक भावना र मोरालिटीको क्वेसन थियो, त्यो बिस्तारै सत्ताका कारण खस्कँदै जानेछ भन्ने छ। र त्यहाँ पात्रहरूको संवादबाट के गर्छ भने, त्यो बेला पनि भारतमा समाजवाद भनेको के हो, गान्धीवाद भनेको के हो, राजनीतिक परिवर्तन शान्तिपूर्ण सम्भव छ कि छैन, तर सत्ता भनेको साधन हो, त्यो साधन के हो भने सबैको हित गर्नलाई भन्दा भन्दै पनि व्यक्तिगत हित र चाहिँ आफ्नो लागि हुन्छ भन्छ। कृष्ण द्वैपायन उमेर भइसकेको हुँदाहुँदै पनि सत्तामा रहिरहने जुन किसिमको छ त्यो अहिलेसम्म हामी देखेका छौं। दक्षिण एसियामा विशेष गरी भारत नेपालमा नेताहरू कहिले पनि रिटायर हुँदैनन्, कृष्ण द्वैपायन पनि रिटायर हुँदैनन्, अन्तिमसम्म परिस्थितिसम्म लडेर फेरि मुख्यमन्त्री भइरहन चाहन्छन् भन्दा, त्यो किसिमको विचारलाई पनि किन सत्तामा एकफेर गइसकेपछि सत्ता भन्ने बित्तिकै शक्ति हुन्छ, शक्तिको प्रयोगले गर्दाखेरि मुख्यमन्त्री भनिए पनि, जनताबाट निर्वाचित भनिए पनि उसमा राजकीय कामना अथवा राजाको कामना हुन्छ, होइन, र राजाको कामना हुने बित्तिकै राजा जस्तो देखिन खोजिन्छ, जुन कुरा अहिले विश्वव्यापी रूपमा नयाँ डिक्टेटर्सहरू उदयमान नेतृत्वहरूले हामीलाई देखाएको छ। यो किताबको अलि लामो छ, तर यसले स्वतन्त्रता प्राप्ति पछिको 10 वर्षमा भारतको इतिहास संस्कृति मा जुन किसिमको मिलावटहरू आउन थालेको छ आधुनिकताको नाउँमा, जुन किसिमको सत्तालाई आफ्नो धनतन्त्रवाद होइन, धनतन्त्रवाद भनेको चाहिँ लोकतन्त्र र धनतन्त्र दुईटा पुँजीवाद जे भए पनि सबै कुरामा मिलावटी हुन थाल्यो भन्ने कुरा गरिरहेछ होइन। मोरल पनि मोरालिटीको क्वेसन पनि डाइल्युट हुँदै गएको छ, नैतिकताको प्रश्न पनि, शासनमा पारदर्शितामा खेला हुन थालेको छ, प्रतिनिधित्वमा जसले जे चाहेको जसले प्रतिनिधित्व गर्न खोजेको त्यसमा पनि तपाईँको तिक्रम भएको छ भन्दा एक किसिमको चाहिँ तपाईँको मिलावटी लोकतन्त्रको उदय भएको छ भन्ने किसिमको चित्रण उनले गरेका छन्। जुन किसिमको उत्साह उमङ्गका साथ भारत स्वतन्त्र भएको थियो, दश वर्षमा कहाँ आयो भन्ने कुरा चाहिँ यो उपन्यासले बताउने चेष्टा गरेको छ। एउटा के छ भने 60 को दशकमा यो उपन्यास मात्रै होइन, रागदरबारी महाभोज जस्ता उपन्यासहरूले पनि 60 को दशकमा छापिएका उपन्यासहरू चाहिँ भारतीय राजनीतिक अभ्यासलाई पुनर्मूल्याङ्कन गरेको देखिन्छ। त्यही भएर 60 उत्तरी भनेको 60 को दशक भन्दा उत्तरमा 70 मा आउँदा एक किसिमको विवेचना नै सुरु भएको छ उपन्यास कथा कविता मार्फत भारतीय राजनीतिलाई हेर्ने। धन्यवाद।
0: भर्खर तपाईँले मुख्यमन्त्री उपन्यास बारे हरि शर्माबाट चर्चा सुन्नुभयो। चाणक्य सेनको यो उपन्यासले राजनीतिक चरित्र, नैतिकता र सत्ता टिकाइराख्ने रणनीतिहरूको गहिरो चित्रण गर्दछ। भारतीय लेखकहरूको आख्यान लेखन फिक्सनल राइटिङमाथिको श्रृंखला यहाँ रोकिँदैन। अर्को हप्ता हामी मनु भण्डारीको महाभोज पुस्तकको चर्चा गर्दैछौ, जुन भ्रष्टाचार, प्रशासनिक असक्षमता र समाजमा देखिने राजनीतिक स्वार्थहरूको कथामाथि लेखिएको छ। त्यसपछि हामी श्रीलाल शुक्लको राग दरबारीको चर्चा गर्नेछौ, जसले भारतीय समाजको विडम्बनालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ। तपाईँको माया र समर्थनले किताब चर्चा निरन्तर अघि बढ़िरहेको छ। सुनेर, लाइक गरेर र सब्स्क्राइब गरेर हामीलाई अझ हौसला दिनुहोला। यो पडकास्ट उकालो.com, युट्युब र अन्य पडकास्ट प्लेटफर्महरूमा उपलब्ध छ। आउँदा अङ्कहरूमा पनि भेटिरहौं। यो पडकास्ट उत्पादनमा संलग्न साथीहरू आमोद प्याकुरेल, मनिष पौड्याल, आयाम सहित म मधु आचार्यलाई बिदा दिनुहोस्। अर्को अङ्कमा भेटौँला।

0: भाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
3: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा दैलेखमा कम उमेरमा प्रसूति हुने किशोरीको संख्या घटेन, जिल्ला अस्पतालको नयाँ भवन निर्माण शुरू भएको 5 वर्ष बित्दा पनि पूरा हुन सकेन, हुलाक निर्देशनालय सुर्खेतको हुलाकको जिम्मेवारी विस्तारिँदै विगतको तुलनामा यस वर्ष 70% कामको चाप, चिठी पत्रमा समेत हुलाकको जिम्मेवारी बढ़्यो र विश्व संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोली आयोजक जापानसँग 3-1 सेटमा पराजित। दैलेखमा पछि

0: तपाईले पनि त्यो काम शुरू गरेको बताउनुभयो। निर्देशनालयले हार राहदानी वितरण गर्न गत वैशाख 24 गते प्रशासनसँग सम्झौता गरेको थियो। लाइसेन्स वितरणका लागि गत साउन 15 गते भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसँग सम्झौता गरिएको छ। कालीगढले आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। आजको दिन कालीगढले उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ। आज इन्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ। वास्तुशास्त्रमा पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रूपमा पनि मनाउने गर्दछन्। र विश्व संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोली आयोजक जापानसँग 3-1 सेटमा पराजित भएको छ। एरियानामा भएको खेलमा बलियो टोली जापानले नेपाललाई 25-8, 25-12 र 25-11 सहजित दर्ता गरेको हो। भलिबलमा जापान तुलनात्मक रूपमा नेपालभन्दा बलियो टोली हो। जापान विश्व वरिताको छैटौं स्थानमा रहेको छ भने नेपाल 69 स्थानमा रहेको छ। समयमा रहेको नेपालले अब सम्म चरणमा इण्डोनेसिया विरूद्ध खेल्नेछ। एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रो पटक प्रतिस्पर्धा गरिरहेको हो। सन् 2023 चीनको हाङझाउमा भएको 19 एसियाली खेलकुदमा नेपालले 11 स्थान हासिल गरेको थियो। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो भने 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रात बिदा हुन्छु। नमस्कार।
1: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न। नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
2: रेडियो भेरी एफएम 3-4 क्षेत्रमा चाहिँ अलिकति गाह्रो नै भयो। जग्गा छैन, होटल छैन, लज छैन, आफन्त गुमाएका छन्, सबै चिज भर्छ, यो जगजाय नै भयो। अब यसमा गर्दाखेरि के भयो भन्दाखेरि चाहिँ अहिलेको मैले भने सुरुमा शरद ऋतु भयो। शरद ऋतु भन्दाखेरि मनासलो जाने पर्यटकहरू चाहिँ खुसी लाग्ने ठाउँ हो। तर सम्भव चाहिँ गृह मन्त्रालयबाट चाहिँ अस्ति जिल्ला प्रशासन कार्यालयबाट एउटा चाहिँ सूचना पनि जारी भयो। भूकम्प यो तपाईँको बाढी जान साथै त्यहाँनिर चाहिँ मनासुलहरूतिर तपाईँ यात्रा नगर्नु भन्ने एउटा सूचना आयो। त्यसपछि केही दिनपछि नै उहाँले सूचना एउटा के जारी गर्ने, मनासुलो चाहिँ जानुहोस् तर अलिकति सतर्कता अप्नाएर जानुहोस्। आजको दिनमा तपाईँले हेर्नुभयो भने चाहिँ पर्यटकहरूको घुइँचो छ, मनासलु जाने व्यक्तिहरूको त्यहाँ हेलिकप्टरबाट लिएर जानेहरूको घुइँचे छ। अनि त्यो क्षेत्रमा तपाईँको सबैजना जाने पर्यटकहरू बढे पनि सूचना आएछ भन्दाखेरि घटना घट्यो, सबै चिज भयो, सबैलाई दुःख लाग्यो, अर्थतन्त्र त चलायमान हुनु पर्यो, अर्थतन्त्र चलायमान भने नै नेपाललाई अर्थतन्त्रमा चाहिँ अलिक बलियो टेवा दिन सकिन्छ। अनि यही क्रममा गर्दाखेरि हामीले पनि प्रयास गरिरहेछौँ, ल यो कुन कुन क्षेत्रहरूको पनि आकलन गरिरहेछौँ। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानले पनि त्यो क्षेत्रमा ट्रेकिङहरू रूटमाहरू कस्तो छ भने उहाँले पनि हेरेर रूटहरूको पनि उहाँले जानकारी दिनुभएको छ, जुन चाहिँ हाम्रो साइट्सहरूमा पनि छ। पर्यटकहरूको पनि क्षति भएको छ। अब तपाईँले हिजो मसँग आएको तथ्याङ्क अनुसार चाहिँ 607 विदेशी पर्यटकहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। अब उनीहरूको उद्धार भइ नै राखेको छ। अब त्यो उद्धार हुँदाखेरि आजसम्ममा तपाईँले उद्धार हेर्नुभयो भने संख्या लगभग 310 चाहिँ उद्धार भएको चाहिँ हाम्रो तथ्याङ्क छ। अनि नेपालीकै संख्या हेर्नुभयो भने चाहिँ 188 नेपालीहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ उहाँहरू पनि। अब त्यसले गर्दाखेरि क्षति त अपूर्णीय क्षति नै भयो। अब खोजी पनि जारी छ, सम्पर्कविहीन पनि हुनुहुन्छ, अनि केही मृत्यु भएको पनि हामीसँग तथ्याङ्कहरू आएको छ। अब विपद हो विपद

0: मा यस्तो दुखद घटना नै घट्न गयो र प्रयास चारैतिर चौतर्फी प्रयास जारी नै छ।
1: हो त सरकारको समग्र राज्य नै यसमा लागि परे अवस्था छ। विशेष गरी यो पर्यटन व्यवसायहरूसँगको समन्वय सहकार्य बोर्डसँग कस्तो भइरहेको छ पछिल्लो समय?
0: एकदम हामी संयुक्त रूपमा बसेर उहाँसँग सहकार्य गर्दैछौ। भदौ 26 गतेमा चाहिँ 9:30 बजे या लगभग 10 बजे हामीले सूचना जानकारी भइसकेपछि हामीले सम्पूर्ण पर्यटन व्यवसायको चाहिँ छाता संगठन स्पेसली कैलाश मानसरोवर जाने उहाँहरूको छाता संगठनहरूलाई बोलायौं। हामीले यहाँनिर तुरन्तै 11:30 बजे वार्ता गर्यौं। हामीले उहाँहरूसँग छलफल गर्यौं के भएको छ कति भएको छ भनेर एउटा मोटामोटी एउटा तथ्याङ्क नै हामीले लियौं। हरेक कम्पनीको कतिजना चाहिँ त्यहाँनिर सम्पर्कविहीन हुन्छ भने उहाँले डेटा दिए जति पनि डेटा हामीले बेलुकातिर चाहिँ गर्दाखेरि आफ्नो साइटमा चाहिँ आफ्नो लेटर हेडमा राखेर नेपाल पर्यटन बोर्डले चाहिँ एउटा तथ्याङ्कै इस्यू गरिदियो। यो कम्पनीको यतिजना चाहिँ सम्पर्कविहीन हुन्छ भने त्यो सूचनालाई उहाँको आफन्तहरूले हेर्नुभयो, सबैले हेर्नुभयो, सम्बन्धित एम्बेसीहरूले राजदूतावासहरूले पनि हेर्नुभयो। सबै चिज हेरेपछि हामी 27, 28, 29 यो 4-5 दिन चाहिँ आफन्तहरूको घुइँचे नै लाग्यो। अनि हामीले चाहिँ मन्त्रालय छ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग तथा पर्यटन प्रहरी, विशेष पर्यटन प्रहरीसँग हामीले समन्वय गरेर चाहिँ तथ्याङ्कहरू आउन थाले। कुनै इमेलमा आए, कुनै चाहिँ व्यक्ति विशेष आएर पनि भने, कसैले फोनबाट टिपाए, कसैले चाहिँ कम्पनीबाटै आए, सबैले सूचना दियो। हामीले कम्पनीहरूलाई चाहिँ गुगल फर्म पनि हामीले बनायौं, तपाईँलाई आउँछ गाह्रो हुन्छ भने गुगल फर्मबाट पनि भरिदिनुहोस् भनेर हरेक माध्यमबाट हामीले उहाँहरूसँग तथ्याङ्क लियौं। कतिजना पर्यटकहरू चाहिँ हराउनु भएको छ, सम्पर्कविहीन हुनु भएको छ, त्यो तथ्याङ्क लिएर चाहिँ पर्यटक प्रहरीले पनि त्यो तथ्याङ्क आयो, उहाँलाई पनि विभिन्न व्यक्तिले त्यो दुईटै तथ्याङ्कलाई चाहिँ हामी मिलायौं। मिलाएपछि चाहिँ एउटा चाहिँ खाका हामीले बनायौं कति रहेछन् त भनेर। त्यो आउन साथै प्रत्येक दिन बेलुका चाहिँ हामीले सिचुएसन अपडेट भनेर साइटमा राख्यौं। त्यो साइटमा राख्दाखेरि चाहिँ राजदूतावासहरूले पनि उहाँहरूले देख्नुभयो, त्यसलाई चाहिँ समन्वय गरेर हाम्रो यति व्यक्ति सम्पर्कमा हुनुहुन्छ, कहाँ छ, के छ भनेर भन्नुभयो। अनि त्यही जानकारी हामीले पर्यटक समन्वय गरेर चाहिँ रसुवातिर नेपाली आर्मीहरूसँग त्यो समन्वय गरेर त्यसको सूचना पाएपछि हामीले उहाँहरूलाई नै सूचना दियौँ। अनि यहाँनिर उहाँहरूको परिवार आउनुभयो, बस्नुभयो, सूचनाहरू लिनुभयो। हामी पनि सम्पूर्ण स्टाफहरू चाहिँ हामी यहाँनिर चाहिँ उहाँहरूलाई काउन्सिलिङ, सूचना सम्प्रेषण गर्नलाई चाहिँ नि प्रथम हप्ता चाहिँ हामी साह्रै नै व्यस्त भयौँ सूचनाहरू दिनलाई। अन्तर्राष्ट्रिय समाचारहरू पनि संवाददाताहरूले पनि हामीलाई चाहिँ हामीसँग सम्पर्कमै उहाँहरू बसिराख्नुभयो, सम्पर्कमा बसेर चाहिँ के हो कसो यथास्थिति सबै बुझ्नु खोज्नुभयो। अनि हामीलाई पनि जति सूचना आउँथ्यो त्यो सूचना चाहिँ सही सूचना चाहिँ हामीले सम्प्रेषण गर्दै गऱ्यौँ। अनि पर्यटकहरूको लागि चाहिँ हामी छाता संगठनहरू सबैजनासँग बसेर चाहिँ सम्पर्कमा निरन्तर सम्पर्कमा चाहिँ बसि नै रह्यौँ।
1: अब अहिले झण्डै 34 देशका नागरिकहरू भन्ने छ, यसले गर्दा अन्तर्राष्ट्रिय रूपमा चाहिँ कस्तो खालको सन्देश गएको छ यो बाढी र यो पर्यटकीय गतिविधिका सन्दर्भमा? यो जोखिमलाई कम गर्नका लागि नेपाल कलिङ पनि भन्नुभयो यहाँले, एउटा चाहिँ कार्यक्रम पनि सञ्चालन गर्यो भन्नुभयो। अनि त्यो विदेशी पर्यटकहरूको अथवा सब व्यवस्थापनको कुरा, उहाँहरूलाई पठाउने कुरा, त्यो सम्बन्धित देशमा के छ बोर्डसँगको त्यो सम्बन्ध कस्तो रह्यो?
0: अब सब पठाउने त हामीसँग भएन, हामीसँग भएन। उहाँले चाहिँ हस्पिटलमा गएर नेपाली आर्मी हुनुहुन्छ, सबैजना विभिन्न निकायका संस्थाहरू त्यहाँ हुन्छ, उहाँले नै समन्वय गर्नुभएको छ। तपाईँ भने जस्तो एउटा नकारात्मक नै सन्देश गयो, नकारात्मक सन्देश गयो, त्यसैमा चाहिँ कृष्णभीर पनि जाँदाखेरि चाहिँ यहाँ रहेका पर्यटकहरूलाई पनि चितवन जानलाई, पोखरा जानलाई साह्रै नै असहज परिस्थिति भयो। अब चितवन जानलाई पनि 10 घण्टा लाग्ने भनेर उहाँहरूले गुनासो गर्नुभयो, अनि दुःख सुख भयो। त्यसले गर्दा के भयो भन्दाखेरि यस्तो विपदमा पनि हामीले चाहिँ हरेस खाएनौँ, पर्यटन व्यवसायहरूले पनि हरेस खानु भएन। जस्तो ग्यासको गाह्रो भयो, रेस्टुरेन्टहरू बन्द भयो भनेर उहाँले पनि जति दुःख सुख गरेर पनि ठूलो बस, तपाईँको ठूलो बस त्रिभुवन राजपथमा जाने ठूलो बसको सच्चा उहाँले सानो गाडीमै राख्नुभयो, पर्यटकहरूलाई चाहिँ खाजा बिहानको ब्रेकफास्टहरू लिएर तिनी राखेर चाहिँ जानु, त्यसरी चाहिँ पर्यटकहरूले पनि यसलाई चाहिँ यो के अरे सकारात्मक लियो, उनीहरूले पनि बुझे कि यहाँनिर अवस्था नै यस्तो छ भनेर चाहिँ बुझे। र यसमा चाहिँ मैले एउटा चाहिँ मैले भन्ने गरेको छु के भन्दाखेरि चाहिँ सन् 2015 चाहिँ भूकम्प जाँदाखेरि अन्तर्राष्ट्रिय स्तरको पत्रिका टाइम म्यागजिनले चाहिँ, अमेरिकाको टाइम म्यागजिनले चाहिँ नेपालको कभर स्टोरी उहाँले कभर गर्दाखेरि चाहिँ अन्तत गत जतिखेर त्यो कभर गरिसकेपछि अन्तिममा चाहिँ उहाँले एक प्याराग्राफ लेख्नु भएको थियो, नेपाललाई तपाईँले माया गर्नुहुन्छ भने तपाईँले मनमा माया गरेर हुँदैन, नेपाल चाहिँ भ्रमण गर्नुहोस्, त्यो भ्रमण गर्नुभयो भने नेपाललाई माया गरेर चाहिँ सर देखिन्छ भनेर हामीले यही सूचनाहरू दिएका छौँ। नेपालको एउटा एउटा ठाउँमा चाहिँ त्यहाँ प्रभावित क्षेत्र भयो, सम्पूर्ण नेपालमा भएको छैन। एयरपोर्ट, बस, गाडी, हाइवे सबै चलि नै रहेछ। त्यो भन्दाखेरि तपाईँ अन्य क्षेत्रमा जानुहोस्, यो आपदा परेको यो क्षेत्रलाई तपाईँले अहिले चाहिँ त्यो रोकेर तपाईँ अन्य क्षेत्रमा त तपाईँ त यात्रा गर्न सक्नुहुन्छ। नेपाललाई माया गर्नुहुन्छ भने त माया त मनमा त माया त भएर भएन, यसलाई त तपाईँ यथार्थमा पनि देखाउनु पर्यो। यथार्थमा देखाउनलाई त तपाईँको यो वान एन्ड ओन्ली वान तपाईँले यात्रै गर्नुपर्छ भने हामीले अनुरोध गरिरहेछौँ, हामीले चाहिँ भनिरहेछौँ नेपाल सेफ छ भनेर। अनि त्यो नेपाल चाहिँ तपाईँको नेपाल कलिङ भनेर त्यही भएर चाहिँ हामीले प्रचार प्रसार गरिरहेको छौँ। सूचना दिने हो, हामीलाई पर्यटन व्यवसायहरूले पनि साथ दिनुभएको छ, राज्य पनि सम्पूर्ण साथ पाछौँ। सुरुमै हामीले नेपाल कलिङ दिँदाखेरि माननीय पर्यटन मन्त्रीज्यूले नै त्यसलाई चाहिँ मेसेज दिनुभयो संसारलाई, यसो गर्नुहोस् भनेर चाहिँ। विगतमा हिजो हामीलाई अविनाश शाहजीले जसले चाहिँ एलिफेन्ट इन द फग प्रड्युसर डाइरेक्ट गर्नुभएको छ, उहाँले पनि आएर चाहिँ मेसेज दिनुभयो, होइन उहाँको फिल्म नै अस्करमा नोमिनेट भयो, उहाँले पनि सन्देश दिनुभयो नेपाल कलिङको भनेर। जहाँ हुन्छ हामी अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ सम्पर्क स्थापित गरेर यो सूचना प्रवाह गरिदिनुहोस् भनेका छौँ। अनि परराष्ट्र मन्त्रालयबाट पनि हामीले सम्पूर्ण सहयोग पाछौँ, डिप्लोमेटिक मिसन्स यहाँनिर भएका अनि नेपाली राजदूतावास कन्सुलेट अफिस विदेशमा रहेका उहाँहरूलाई पनि उहाँले सूचना सम्प्रेषण दिएको छ। यही छ भने सबैले गर्ने। अब तपाईँ केही यसबाट हामीले भन्दाखेरि पनि यो तपाईँको श्रोताहरूले जसले सुन्नुहुन्छ उहाँहरूले पनि आफ्नो साथीभाइहरूलाई मित्रहरूलाई चाहिँ उहाँहरूले पनि सूचना सम्प्रेषण गरिदिनुहोस् भन्ने हामी अनुरोध गर्छौँ।
1: पर्यटकीय गतिविधिका हिसाबले त्यो महत्वपूर्ण क्षेत्र देशकै होइन, कैलाश मानसरोवर लगायत त्यहाँले मनास्लु अर्को भनी भन्नुभयो है, अरू विविध ठाउँहरू छ, यो कहिलेसम्म सहज बन्ने अपेक्षा गरिन्छ? त्यहाँ चाहिँ अब सड़क बन्यो भने अथवा आगामी दिनमा अब अरू नेपाल सुरक्षित छ भन्ने कुरा त हामीले मेसेज दियौं, तर त्यो प्रभावित क्षेत्र चाहिँ अब कहिलेसम्म बन्छ भन्ने किसिमको बोर्डबाट चाहिँ के आकलन गर्न सकिएला? अनुमान यहाँको सामान्य अनुमान मात्रै भनौँ अहिलेलाई।
0: अब त्यहाँको वस्तुस्थिति हेर्दाखेरि केही महिना त लाग्छ होइन, सड़क बनाउनु पर्यो, तपाईँको त्यहाँनिर चाहिँ सबै माटै माटो छ, अझै माटोहरू पनि सफा गर्ने बाँकी छ, कैयौं छन्। तर एउटा कस्तो भयो भने सुरु केही भदौ 26 गते भएपछि चाहिँ मनसुनको प्रभाव अझै रह्यो, अहिले पनि मौसमहरू चाहिँ नराम्रो हुँदाखेरि हेलिकप्टरले चाहिँ त्यति शुरूआतमा अलिकति उहाँहरूलाई पनि चुनौती रह्यो। अहिले त मौसम सफा हुँदै गएको छ, अनि मैले दुई तीन दिन अगाडि समाचार जुन पाएँ त्यसमा चाहिँ नेपाली सेनाले चाहिँ माथि गएर चाहिँ त्यो तपाईँको सबै टावरहरू कसरी सञ्चारहरूलाई सुचारू गर्नलाई उहाँहरूको भरमग्दुर प्रयास गर्दै हुन्छ। केही महिना त अवश्य लाग्छ त्यसलाई चाहिँ गर्नलाई चाहिँ, केही महिना लाग्छ पनि। अनि तपाईँको जस्तो अङ्ग्रेजीमा भन्छ नि कन्फिडेन्स बिल्डिङ एक्सर्साइज भन्दाखेरि हामीले अरू

0: वार्ता भइरहेछ, कुराकानी भइरहेछ, नाकाहरू पनि खुल्ला भनेर अब यही सकारात्मक रहौं, सकारात्मक सोच राखौं र राम्रो होला भन्ने आश गरौं अब भविष्यमा।
1: आज हामीसँग नेपाल पर्यटन बोर्डका प्रवक्ता एवं उहाँ निमित्त निर्देशक पनि हुनुहुन्छ सुनिल शर्माज्यू। उहाँसँग समग्र पर्यटकीय गतिविधिका सन्दर्भमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं, विशेष गरी भोटेपछि बाढ़ी पछाडि प्रताड़ित पर्यटन क्षेत्र र आगामी दिनमा यसबाट कसरी चाहिँ हामी अघि बढ़ने भन्ने विषय आजको मुख्य विषय छ। अबको क्रममा म अलिकति यहाँसँग यो बाढ़ीभन्दा पर रहेर पर्यटकीय गतिविधिको हिसाबले अहिले हामी कुन अवस्थामा छौं नेपालको सन्दर्भमा, पर्यटनको प्रचुर सम्भावना भनिन्छ, अर्थतन्त्रको मेरुदण्डको रूपमा पर्यटन क्षेत्रले लिन सकिन्छ भनिन्छ नेपालको आर्थिक विकासका लागि, यो बाढ़ीभन्दा पर अथवा हामी स्वभावत कुरा गर्दाखेरि अहिले पर्यटकीय गतिविधिको हिसाबले हाम्रो चाहिँ के थियो अवस्था, के छ विगत वर्तमानको अलिकति विश्लेषण?
0: अब यसमा हेर्दाखेरि म चाहिँ नेपाली नागरिक भए पनि म सकारात्मक नै सोच राख्छु पर्यटनमा काम गर्दाखेरि पनि। अहिले तपाईँले हेर्नुभयो भने यहाँ साथीभाइहरू पर्यटन व्यवसायको कुरा गर्दाखेरि बंगलादेशबाट क्यान्सलेसन छैन, आजको दिनमा 180 आजकै दिनमा चाहिँ बेलुका चाहिँ बंगलादेशबाट आउँदैछ 180 जना चाहिँ कर्पोरेट इभेन्टको लागि आउँदैछ, कर्पोरेट सेक्टरबाट आउँछ भनेपछि उहाँहरू कम्पनीको मालिकहरू आउँदैछ, उहाँले आएर नेपाल हेर्नुभयो भने नेपाल एज ए गन्तव्य हेर्नुभयो भने उहाँले आफ्नो कम्पनीको चाहिँ स्टाफहरूलाई नेपाल पठाउनुहुन्छ, त्यो गर्दाखेरि 180 जना हुन्छ। भोलि हामी श्रीलंकाको त्यही 150 जना भन्दा बढी चाहिँ हामीले पर्यटन व्यवसायहरूले पनि हामीले स्वागत सम्मान गर्दैछौँ। मेसेज छ, पोजिटिभ छ, मान्छे आइराख्नु भएको छ, क्यान्सलेसन पनि केही ठाउँमा भएको छ, तर केहीले चाहिँ बंगलादेशले त बुकिङ नै रद्द गर्नुभएको छैन उहाँहरूले भन्दाखेरि यति हामीले देखिरहेछौँ भन्दाखेरि सकारात्मक सोच नै राखेर हामीले गरिरहेछौँ। उहाँहरू आउनु भएको छ भन्दाखेरि एयरपोर्टमा आउनुभयो, ए चलिरहेछ एयरपोर्ट त, होटेलमा हेर्नुभयो लाइफ यहाँ नर्मल नै देखिराख्नु भएको छ भन्दाखेरि चाहिँ जुन सूचना तथा संसारबाट चाहिँ उहाँहरूले जुन सूचना पाउनु भएर यथार्थमा आउँदाखेरि हेर्दाखेरि चाहिँ आकाश जमिनको देख्दाखेरि उहाँले चाहिँ त्यो त्यो सूचना त्यो जानकारी उहाँले लिँदाखेरि चाहिँ हामी पनि खुसी छौँ, उहाँहरू पनि हर्षित हुनुहुन्छ कि कमसेकम हामीले नेपालमा आएर चाहिँ हामी यति त गर्न सक्यौँ भनेर। र आगामी दिनमा हाम्रो सोच के छ भने हामी चाहिँ डिजिटल एजमै छौँ, जति तपाईँले प्रिन्ट मिडियामा जानुहुन्छ त्योभन्दा बढी नै हामीले चाहिँ तपाईँको सोसियल मिडियाबाट सूचना प्रभाव गरेर देखाउन सक्छौँ। र विदेशको व्यक्ति इन्फ्लुएन्सर कन्टेन्ट राइटर्सहरू जति पनि कन्टेन्ट क्रिएटर्सहरू हुनुहुन्छ उहाँले भनिदिनु भयो भने उहाँकोलाई चाहिँ उहाँकै देशको मान्छेले पत्याउनुहुन्छ, त्यही भएर हामीले उहाँलाई इन्भिटेसन पनि गर्दैछौँ, आउने क्रम पनि जारी छ र हामीले कार्यक्रम पनि बनाइरहेछौँ र आगामी दिनमा तपाईँले हामीलाई प्रभावकारी ढंगले चाहिँ पेश भएको चाहिँ देख्दैछौँ। र अर्को कुरा के भन्ने एउटा चाहिँ भन्न चाहिन्छ नि पर्यटन होस् या अरू उद्योग होस् भन्दाखेरि चाहिँ नेपाल कस्तो छ भन्दाखेरि सम्पूर्णले लिनु पर्यो, सम्पूर्ण व्यक्ति विशेषले यो चाहिँ नेपाल पर्यटन बोर्डको चाहिँ जिम्मा हो भने चाहिँ नछोडेर चाहिँ सबैजनाले लिनु भएर हाम्रो साइटमा आइदिनुहोस्, हामीले सिचुएसन अपडेट गराएछौँ, क्याम्पेन लन्च गराएछौँ, यो तपाईँहरूकै लागि नै बनाएको, यसलाई चाहिँ सेयर गरिदिनुहोस् भनिदिनुहोस्, तपाईँहरूले पनि जानकारी दिनुभयो भने हामी धेरै नै आभारी हुने थियौँ।
1: पर्यटन क्षेत्र र अर्थतन्त्रको सरकारको विषयलाई यहाँले कसरी लिनुहुन्छ? होइन, नेपालको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास भनिन्छ, यसलाई चाहिँ कसरी जोडेर हेर्ने, अर्थतन्त्रसँग यसको सम्बन्ध कस्तो रहन्छ, अलिकति यहाँको व्यक्तिगत अनुभव विचार लामो समय यो क्षेत्रमा काम गरे भएर?
0: जीडीपीमा यसको कन्ट्रिब्युसन 3-4% नै रहन्छ र प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी लगभग 10 लाखले नै दिएका छन्। नेपालमा प्रमुख तपाईँको उद्योगको रूपमा भनेपछि पर्यटन क्षेत्रलाई नै लिइन्छ। अब तपाईँको शरद ऋतुमा हेर्न साथै तपाईँ शरद ऋतु आउन साथै हेर्नु सबैजना व्यवसायले आफ्नो बुकिङहरू गर्नलाई आफ्नो आइटेनरी बनाउनलाई बाहिर व्यक्तिहरूलाई सम्पर्क गरेर आउनुहोस् भनेर चाहिँ सबैजना लागि नै परे आउँछन्। हामीले पर्यटन प्रचार प्रसार गर्नलाई यो सिजन शुरू भयो, सिजन शुरू हुँदाखेरि अन्तर्राष्ट्रिय जगतमा पनि हामीले प्रचार प्रसार गर्ने हुन्छ, सबै चिज हुन्छ। योभन्दा अगाडि जस्ट हाम्रो मनसुन अब मनसुन सकिने अवस्थामा छ भन्दाखेरि चाहिँ हामीले पर्यटनलाई नै योगदान दिँदाखेरि राज्यले पनि बुझाएको छ पर्यटनको विशेष योगदान हुन्छ, फरेन एक्सचेन्जको अर्न गर्नलाई पनि यही छ। आज एकजना परिवार चाहिँ पर्यटन क्षेत्रमा लाग्दा उसको 4-5 जना परिवारका सदस्यहरू यसैबाट चाहिँ आश्रित हुन्छन् छन् भनेर गाउँघरमा हेर्नुहोस् तपाईँले गाउँघरमा पनि कोही न कोही चाहिँ काहीँ न काहीँ पहाड़मा गाइड गर्न गएकै हुन्छन् र ह्युमन रिसोर्सेस पनि ट्रेनिङ्सहरू दिएकै हुन्छौँ. आज हामीले चाइनिज ल्याङ्ग्वेजको लागि यति गाइडको डिमाण्ड हुन्छ, छ महिनाको चाइनिज ल्याङ्ग्वेजको कोर्स नेपाल टुरिज्म बोर्डले नै यो नेपाल यो चाइनिज सरकारसँग सहकार्य गरेर चाहिँ हामीले यहाँनिर चाइनिज यो ल्याङ्ग्वेजको ट्रेनिङ्स पनि दिइरहेछौँ, गाइडको पनि भइरहेछौँ. नासम भन्ने संस्थाले चाहिँ ट्रेनिङ्सको लागि चाहिँ सबै उहाँहरूले पनि करिकुलम

0: टुरिज्महरू रिडिजाइन गरिराख्नु भएको छ. अर्को वर्षलाई चाहिँ ब्यालेन्स टुरिज्म इयर भनेर चाहिँ हामीले भनेकै छौँ. भन्दाखेरि लागिरहेछौँ, परिरहेछौँ, सबै चिज चाहिँ जुन जस्तो हुन्छ भनेर त्यो हामी गरि नै रहेछौँ. र तपाईँहरूको पनि केही क्रिएटिभ सुझावहरू छ भने हामीलाई पनि भनिदिनुहोस्, जसले गर्दाखेरि नेपाललाई चाहिँ हामीले देखाउन सक्छौँ भनेखेरि केही नौलो पनि छ भनेखेरि आउनुहोस्, पर्यटन बोर्डमा स्वागत छ. आफ्नो विषयवस्तुलाई चाहिँ साझा गरिदिनुहोस्, हामी पनि आभारी हुनेछौँ.
1: पर्यटकीय क्षेत्र भन्ने बित्तिकै अब रमाइलो, भ्रमण गर्ने अथवा रमणीय क्षेत्रलाई मात्रै बुझ्छौं, त कतिपय धार्मिक अथवा पुरातात्विक महत्वका ठाउँहरू, ती ठाउँहरूको पहिचानका लागि, प्रचार प्रसारका लागि अथवा त्यो क्षेत्रहरू उजागर गर्नका लागि बोर्डको चाहिँ भूमिका कस्तो छ? पछिल्लो समय के कामहरू भइरहेका छन् यो क्षेत्रमा?
0: अब अन्तर्राष्ट्रिय पर्यटन बजारमा हामी भाग लिइहाल्छौँ. यो चाहिँ विगतको 40-50 वर्षदेखि नै भइरहेछ, त्यो चाहिँ हाम्रो नियमित कुराहरू भयो. अर्को कुरा चाहिँ तपाईँको चाहिँ एउटा त्यो भइहाल्यो, अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ के भएको छ भन्दाखेरि चाहिँ हामीले जुन प्रमोसनको भिडियोजहरू बनाउँछौँ, रिल्सहरू बनाउँछौँ. आजकल तपाईँको डकुमेन्ट्री हेर्ने दिनहरू गए, त्यो चाहिँ प्रमोसन रिल्सहरू हेर्छन्. प्रमोसन रिल्सहरू हेर्दाखेरि चाहिँ रिल्सहरू बनाउने क्रिएटर्सहरूले ल्याउने, इन्फ्लुएन्सरहरूलाई ल्याउने, तपाईँले आज पनि आफ्नो मोबाइलमा तपाईँले 40 मिनटको त केही हेर्नुहुन्न नि, 2 मिनटको, 40 सेकेन्डको, 50 सेकेन्डको तपाईँले हेर्दै जानुहुन्छ. त्यस्तो कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर, त्यस्तोलाई चाहिँ हामी चाहिँ भन्दै जान्छौँ, त्यसैलाई बोलाउँदै जाँदै, निमन्त्रणा गर्दै. डिजिटल एजमा चाहिँ हाम्रो प्रभावकारी चाहिँ भूमिका हुँदै जान्छ, अझै सशक्त रूपमा चाहिँ प्रस्तुत हुँदै जान्छौँ. इन्फ्लुएन्सर र क्रिएटर्सहरूलाई चाहिँ हामी उहाँहरूको सहायता लिएर चाहिँ नेपाललाई अझ सशक्त रूपमा चाहिँ पेश गर्दैछौँ.
1: पर्यटकीय गतिविधिको हिसाबमा काठमाडौँ, पोखरा, चितवन अथवा यस्ता निश्चित शहरहरू मात्रै बढी आकर्षणको केन्द्र बने अथवा पूर्वाधारहरू त्यहाँ मात्रै बने, विदेशी पर्यटकहरूको पनि आकर्षण त्यहाँ मात्रै भयो. यसका लागि सरकारी नीति नियमहरू अथवा त्यो पर्यटकीय नयाँ क्षेत्रहरूमा चाहिँ पर्यटकीय सुरक्षा कुराहरू, यो कुराहरू चाहिँ अलिकति भएन भन्ने आउँछ व्यवसायहरूको पनि. जस्तो हामीले केही समय अघि यो प्रधानमन्त्री बालेन्द्र शाहले नै यो स्विजरल्याण्डको संज्ञा दिनुभयो, त्यो जुन खप्तर क्षेत्रलाई होइन, यस्ता विषयहरू चाहिँ अलिकति ओझेलमा परे अथवा पूर्वाधारहरू बनिरहेको छैन, बाटो सड़कको कुराहरू है, सुविधाहरू, यो विषयहरू चाहिँ कसरी लिनुहुन्छ?
0: अब पूर्वाधारमा पनि राज्यको जोड्नै छ. अब यसमा चाहिँ म चाहिँ अरू चाहिँ किन भनौँ, त्यो नागढुङ्गामा जुन हामीले सुरुङ मार्ग छ नि, सुरुङ मार्गले चाहिँ नेपालले चाहिँ नयाँ युगमा प्रवेश गर्यो होइन, टनल पनि चाहिन्छ, सुरुङ मार्ग पनि चाहिन्छ भनेर. अब तपाईँ बुटवलमा जाँदाखेरि तपाईँले चाहिँ पाल्पा बुटवलबाट तपाईँ पाल्पा जाँदाखेरि तपाईँले सिद्ध बाबाको चाहिँ त्यहाँ टनल सुरुङ बनेर देखिराख्नु भएको छ है. सुरुङ बनेर भन्दाखेरि किन सुरुङ बनेर चाहिँ मैले त्यहाँ गएर चाहिँ छलफल गर्दाखेरि त्यो पहाड़को बाटो जाँदाखेरि ढुङ्गाहरू खत्ने सबै हुने भनेर चाहिँ. अब यो दुईटा सुरुङ मार्गले पनि नेपाललाई चाहिँ पहाड़ी बाटोमा सुरुङको युगमा प्रवेश गर्नुपर्छ भन्ने एउटा सन्देश दिए. हामी सुरुङ मार्गको युगमा चाहिँ प्रवेश गर्दैछौँ, यो धेरै नै सकारात्मक छ. र अर्को हेर्नु भने चाहिँ हरेक 7-8 प्रदेशमा चाहिँ हामीले केबल कार चाहिँ ल्याउने प्रस्ताव पनि, जसले केबल कार निर्माताहरूले पनि ल्याउँदै हुनुहुन्छ होइन. आज तपाईँले हेर्नुहोस्, लिएर पुटवलमै जाँदाखेरि 2 चाहिँ केबल कारहरू छन् जसबाट तपाईँले माथि गएर तपाईँ जान सक्नुहुन्छ, कामाख्या मन्दिरको दर्शन गर्नुहुन्छ. अर्को सिद्धार्थ सायद केबल कार छ जसले चाहिँ बुटवल सबै हेर्न सक्नुहुन्छ. तपाईँले लुम्बिनीबाट बुटवल जाँदाखेरि हेरिटेज करिडोरमा जाँदैहुन्छ, बुद्धको मात्रै होइन, त्यहाँनिर हेरिटेज करिडोरमा 22-30 किलोमिटरको बाटो फिल्ली तपाईँ सरर जान सक्नुहुन्छ होइन. पुटवलमा जाँदाखेरि 5-स्टार होटल छ त्यहाँनिर, तपाईँको इन्टरनेसनल कन्भेन्सन सेन्टर छ, केबल कार छ भने चाहिँ यो डेभलपमेन्ट होइन त, कति मजाको डेभलपमेन्ट. काठमाडौँमा मात्रै होइन सभा सम्मेलन, तपाईँ अन्त गएर बुटवलतिर पनि गर्न सक्नुहुन्छ एउटा मेसेज गर्दा. त्यही बुटवलबाट तपाईँ पालपाल लाग्दाखेरि सिद्ध बाबा चाहिँ सुरुङ मार्ग अब बनिसकेपछि त्यो प्रयोग गर्नुहुन्छ. टनलमा पनि गएका छौँ, केबल कारमा पनि गएका छौँ. तपाईँ चेतवनबाट नवलपरासी तपाईँ यो नवलपुरतिर जाँदाखेरि तपाईँले नारायण खोला पार गर्न साथै मौलाकालीको दर्शन गर्नलाई केबल कार छ. त्यहाँबाट पुरै चितवन तपाईँले हेर्नुहोस् त, केबल कारबाट भन्दाखेरि त्यो पनि त कति राम्रो छ नि, इन्फ्रास्ट्रक्चर छ, सबै कुरा छ, नयाँ गन्तव्य स्थलमा पनि जानलाई इन्फ्रास्ट्रक्चर चाहिँ पुगिरहेको छ. तपाईँले हेर्नुपर्ने हुन्छ है त्यसलाई चाहिँ. मैले चाहिँ यो चाहिँ काठमाडौँमा बसेर चाहिँ यहाँ छैन त्यहाँ छैन भन्छ, अहिले यो छ. अब नयाँ गन्तव्य स्थलको रूपमा म के भन्छु भन्दाखेरि, अहिलेको पर्यटकहरू चाहिँ त्यो 5 वर्ष अगाडिको पर्यटक जस्तो रहेन. 5 वर्ष अगाडि चाहिँ तपाईँको सोसियल मिडियाको त्यति प्रभाव थिएन, अहिले सोसियल मिडियाको प्रभावले यति गरेछ कि तपाईँले चाहिँ मान्छेले घुम्नलाई चाहिँ नयाँ शब्दावली प्रयोग गरेका छ. ट्रान्सफर्मेटिभ र इमर्सिभ एक्सपिरियन्स चाहिन्छ, उनीहरू एक्सपिरियन्स लिन आउँछन्. म तपाईँकै गाउँघरमा जान्छु, आलु कसरी खन्ने हो, आलु कसरी चाहिँ मैले खनेर निकाल्ने हो, त्यो आलु लिएर चाहिँ मैले तपाईँको भान्सा घरमा गएर मैले कसरी मोमो पकाउने हो, मैले कसरी आलु उसले केही सिकेर चाहिँ जान खोज्छ, एक्सपिरियन्स लिन खोज्छ। पहिलाको चाहिँ पर्यटक भए बसमा आउने, बस्ने, घुम्ने, होटलमा बस्ने, फोटो सोटो लियो, परिवार चाहिँ भयो। अहिलेको पर्यटकको टेस्टै फरक भयो। टेस्ट फरक किन भयो त भने सम्पूर्ण सोसियल मिडियाले हामी उहाँहरूको टेस्टको पहिचान गर्दैछौँ, टेस्टको पहिचान गरेर त्यही अनुसारको चाहिँ गन्तव्य पनि प्रस्तुत गर्न चाहिँ कोसिस गर्दैछौँ। अब सोसियल मिडियाले यति तपाईँको टेस्ट फास्ट चेन्ज भएको छ कि त्यो हामीलाई चाहिँ हमे हमे हुन्छ त्यो गर्नलाई चाहिँ, तर प्रयास जारी छ। त्यो इमर्सिभ र ट्रान्सफर्मेटिभ एक्सपिरियन्स के छ भनेर हेर्छौँ। होमस्टे उहाँहरूले मन पराउनुहुन्छ, होमस्टे पनि तपाईँको चाहिँ कमर्सियल एरियातिर होइन, अलिक काठमाडौँभन्दा अलिकति चेरोफेरोमा, काठमाडौँको चेरोफेरोमा जहाँ ग्रामीण परिवेशको चाहिँ हामीलाई आउँछ भनेर उहाँहरूले खोज्नुहुन्छ। उहाँहरूको इन्क्वायरी पनि त्यसरी नै आउँछ, मलाई दिनुहोस् यस्तो गर्नुहोस् त्यस्तो गर्नुहोस् भनेर भन्नुहुन्छ। अनि टुरिज्म प्रडक्टको पहिचान, उहाँहरूको टेस्ट, सही सूचनाको सम्प्रेषण, अनि सम्पूर्ण इको सिस्टम जाने चाहिँ पर्यटन व्यवसाय, नेपाल पर्यटन बोर्ड, मन्त्रालय, तपाईँको चाहिँ प्रचार प्रसारको सामग्रीहरू, अनि साथसाथै चाहिँ हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय ध्वजावाहक, उहाँको पनि महत्वपूर्ण भूमिका हुन्छ।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढ़ीपछि पर्यटन क्षेत्रमा परेको प्रभाव, विपदका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालबारे फैलन सक्ने नकारात्मक सन्देश र आगामी दिनमा पर्यटकीय गतिविधिलाई थप चलायमान बनाउँदै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढ़ाउने विषयमा नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मासँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्क सँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया।

0: Radio.
1: Extreme energy drink.
2: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz सँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा भोटेकोशी बाढ़ीपछि प्रभावित नेपालको पर्यटन क्षेत्र, आगामी दिनमा पर्यटकीय गतिविधिलाई सुरक्षित र दिगो बनाउने उपाय तथा पर्यटन क्षेत्रको पुनरुत्थानको लागि राज्यले चाल्नुपर्ने कदम लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मासँग नेपालको पर्यटन सम्भावना, पर्यटन क्षेत्रका चुनौती तथा निजी क्षेत्रसँगको समन्वय लगायतका विषयबाट कुराकानीलाई अघि बढाउँ।
3: निजी क्षेत्रको चाहिँ उहाँहरू अपरेसनल लेभलमा हुनुहुन्छ होइन, अब सरकार भनेको पोलिसी लेभलमा हुन्छ। अस्ति तपाईँले हेर्नुभयो भने सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ निजी क्षेत्रका पर्यटन व्यवसाय अन्य व्यवसायीलाई बोलाएर पनि सरकारले के सहायता गर्न सक्छ, तपाईँ पोलिसी लेभलमा हामी लचिलो नीति नै अप्नाउँछौँ भनेर भन्नुभएको छ। अपरेसन लेभलमा तपाईँ हुनुभएपछि के गाह्रो पर्यो त तपाईँले भनिदिनु भएपछि सरकारले त्यसलाई हेरेर चाहिँ त्यो पोलिसी लेभलमा खुबलो पार्ने भनेर चाहिँ गर्ने हुन्छ, त्यो सरकार त्यो रहन्छ। अनि सरकारले पनि अस्ति सामान्य प्रधानमन्त्रीज्यूले पनि भन्नुभएको छ, म चाहिँ यो पोलिसीमा तपाईँले कहाँ अप्ठ्यारो हुन्छ म यसलाई खोलिदिन्छु, यसलाई गरिदिन्छु भनेर उहाँले भन्नुभएको छ। अब हेर्नुहोस् अन्तत गर्दा देश आफ्नै हो, त्यसको समस्या त हुन्छ, चुनौती त हुन्छ, त्यो त्यसलाई चाहिँ त्यो आफूमा त्यहाँ वार्ता गरेर कहाँनिर कस्तो भयो भनेर तपाईँले समस्या देखाए नै त्यसलाई खोल्ने कुरा हुन्छ। खोल्ने कुरा हुँदाखेरि त्यहाँ त्यो गरिन्छ, त्यो त साथसाथ त छँदैछ पोलिसी लेभलमा। त्यसै त तपाईँको केबल कार त बनाएको छैन, केबल कारलाई त नेपाल सरकारले नीति नियम र खुकुलो पारेर नै तिनीहरू बनाएको छ। एउटा चाहिँ आज किन त टनल्सहरू बने त आज सिद्धबाबामा चाहिँ टनल बनाएको छ, त्यो सरकारको चाहिँ मैले अस्ति हेर्दै थिएँ सरकारको अन्य क्षेत्रमा पनि सुरुङ मार्गहरू बनाउने चाहिँ छ। त्यो सुरुङ मार्गले चाहिँ तपाईँको मनसुनमा पनि तपाईँले यात्रा गर्न सक्नुहुन्छ नि सहज रूपमा। अनि मैले जस्तो अघि नै भन्छ कि हामी त सुरुङ मार्गको युगमा प्रवेश गर्दैछौँ, अब नेपालीहरूले पनि त्यसको त्यो कस्तो हुँदैन भन्ने यात्रा गरेर अनुभव लिएपछि जस्तो हामी विदेशमा जाँदा स्विजरल्यान्डमा यस्तो छ, त्यसमा चाहिँ यस्तो छ, सुरु मार्ग छ भने अब आफ्नै देशमा छ त्यो चाहिँ। अब यो अब हेर्दै जाउँ, 6 महिनामा चाहिँ परिवर्तन चाहिँ धेरै नै हुन्छ।
2: अब यो सकारात्मक कुराहरू धेरै छ होइन, सम्भावनाहरूको कुरालाई हामीले औल्यायौं। अब अलिकति चुनौतीको कुरातिर जाउँ न, के छ पर्यटकीय क्षेत्र विस्तारका लागि अथवा निजी क्षेत्रले पनि त्यसमा लगानी गर्नका लागि हामीले अलिकति सुधार गर्नुपर्ने विषयहरू के छ, होइन राज्यले ध्यान दिनुपर्ने विषयहरूको बारेमा अलिकति।
3: एउटा तपाईँले यातायातमा हेर्नुहुन्छ, सबभन्दा पहिला त राष्ट्रिय ध्वजावाहक नै चाहिन्छ र पर्यटन क्षेत्र त्यो ठाउँमा चाहिँ फर्स्ट आउँछ जहाँ चाहिँ राष्ट्रिय ध्वजावाहक चाहिँ बलियो हुन्छ। राष्ट्रिय ध्वजावाहक पनि चुनौती नै छ, चुनौती भएपछि अब नयाँ म्यानेजमेन्ट आएको छ, नेपाल सरकारले पनि बुझ्नु भएको छ कस्तो चुनौती छ भने अब यत्रो तपाईँको पहिलादेखिको चुनौतीहरू त रातारात त चेन्ज हुँदैन, तर पोलिसी निर्माणहरूमा के छ भन्दाखेरि द्रुत गतिमा चाहिँ पोलिसी निर्माण हुँदैछ। त्यसको पोलिसी निर्माण मात्रै भएन, त्यसको चाहिँ तपाईँको रिजल्ट के हो भनेर पनि त्यो रिजल्ट दिने खालको पोलिसीहरू निर्माण हुँदैछ। अनि एउटा पर्यटनमा त तपाईँलाई राष्ट्रिय ध्वजावाहक चाहिँ एकदमै तपाईँलाई चाहिँ चाहिन्छ, तर अर्को तपाईँले हेर्नुभयो भने हामीलाई चाहिँ लग्जरी टुरिज्म भनेर भन्छौँ होइन, लग्जरी टुरिज्म भन्दाखेरि एक रात चाहिँ मान्छे आउँदाखेरि 400-500-600 डलर खर्च गर्ने चाहिँ रातको चाहिँ हुनु पर्यो, त्यो भन्दाखेरि बढी नै उसले पैसा खर्चालु पर्यटकहरू चाहियो। अब त्यसले गर्दा सिन्तामणी जस्तो रिजोर्टले चाहिँ जो चाहिँ मुस्ताङमा भएको उहाँहरूको चाहिँ संसारमा प्रचलित भयो। अब चितवनमा हेर्नुभयो भने जंगल सफारी चाहिँ तपाईँको अफ्रिका पछि चाहिँ चितवनमै छ, चितवन र अफ्रिका चाहिँ सँगसँगै जान्छ। जंगल सफारीमा भन्दाखेरि पनि आज मान्छेहरूले चितवनलाई नै रोज्नु हुन्छ भन्दाखेरि अन्तर्राष्ट्रिय स्तरमा चाहिँ हामी पनि वेल इस्टाब्लिस छौँ। नेपाल चाहिँ ट्रेकिङ र माउन्टेनरिङ गर्दाखेरि चाहिँ नेपालले चाहिँ ट्रेकिङ नेपालको ट्रेकिङ भनेको चाहिँ विशेष भूमिका राख्छ, नेपालमा माउन्टेनरिङ गर्ने पनि विशेष भूमिका राख्छ। आज पनि मनासुलमा यति क्रेज किन भएको छ, आजको दिनमा तपाईँको बाढ़ी आइसकेपछि पनि मनासुलमा क्रेज नै छ गएकै छन्। अनि हिजोको तथ्याङ्क हेर्दाखेरि अन्नपूर्णमा पर्यटक बढेकै छन् भन्दाखेरि विशेष स्थान ओगटेकै चाहिँ हामीले अन्तर्राष्ट्रिय पर्यटन के मानचित्रमा हामीले त्यो गरेकै छौं। इन्फ्रास्ट्रक्चर को प्रब्लम नहीं छ नेपालको जस्तो भूगोलहरु भएको जहाँ चाहिँ टोपोग्राफी पहाड़ी बाटोहरु छ भन्दाखेरि सहिलो साथ बाटो त बन्दैन धेरै हुन्छ त्यो चाहिँ अब त्यो इन्जिनियरिङको पनि चुनौती हुन्छ पढ्दै छौ हेर्दै छौ आज हेर्नुस् त 7-8 दिनमा कृष्ण भीर चाहिँ बनेर तयार भइसक्या छ भन्दाखेरि हामी त नेपाली आर्मी नेपाली प्रहरी पर्यटक प्रहरी यिनीहरूलाई पनि हामीले सेल्युट नै गर्नुपर्छ किनभने यति ठूलो विपदामा उहाँले जुन रेस्क्यू गर्नुभएको छ उहाँले जुन समन्वय गरिरहेछ नि त्यसलाई त म त पर्सनली रूपमा भने म त उहाँलाई चाहिँ नमन नै गर्छु जुन चाहिँ उहाँले गरेको कामहरू देखाएदेखि हेलिकप्टरबाट उद्धार गरेको तपाईँ इमेजिन गर्नुहोस् न बादल लागेको छ पहाड़को त्यसमा गएर कुना कनारमा गएर चाहिँ तपाईँले गर्नुभएको छ भने कति साहस अदम्य साहस चाहिन्छ नि त्यो गर्दाखेरि त हामी नेपाली चाहिँ यो हामी नेपालीले साहसहरू चाहिँ देखाछौ
2: आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्माजी हुनुहुन्छ उहाँसँग हामी विविध पर्यटकीय गतिविधिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं अब सुनिल शर्माज्यू यो पछिल्लो समय पर्यटकहरू आइरहँदा देशभित्र अलिकति यो ठगी त्यसै गरी अनधिकृत गाइड असुरक्षित यात्रा फोहोर व्यवस्थापन कमजोर नियमन जस्ता कुराहरू चाहिँ कहिलेकाहीँ त्यो गुनासो पनि सुनिन्छ त्यसलाई व्यवसायिक रूपमा मात्र हेर्ने सेवामूलक अलिकति कम त्यो रूपमा कम हेर्ने व्यवसाय गर्ने पैसा चाहिँ कसरी कमाउने भन्नेतिर ध्यान दिने त अलिकति सेवा हो हामीले चाहिँ आफ्नो परिचय चाहिँ यसरी दिनुपर्छ भनेर एउटा चाहिँ त्यो व्यवस्थापन चाहिँ अलिकति कमजोर भनिन्छ यसमा नियमनका लागि पर्यटन बोर्डको भूमिका कस्तो छ
3: यसमा एउटा कुरा यसमा के छपन मलाई भन्दाखेरि मलाई चाहिँ धेरै कम राष्ट्रहरूमा चाहिँ पर्यटकको सुरक्षा गर्नलाई चाहिँ पर्यटक प्रहरी हुन्छ मलाई लाग्दैन कि 10-12 देशभन्दा बढी पर्यटक प्रहरी छ नेपाल पनि त्यसमध्येमा एउटा पर्छ अनि पर्यटक प्रहरी चाहिँ रात दिन खटिराख्नु भएको छ हामीले उहाँले समन्वय गर्छौं उहाँको हटलाइन छ उहाँको जनशक्ति जुन जनशक्ति छ उहाँले चाहिँ यस्ता गुनासो आउँदा साथै जति पनि पर्यटन व्यवसायी हुनुहुन्छ जति पनि गुनासो आउँछ भने कि इमेलमा कि फोनमा कि तपाईँ आफै उपस्थित भएर उहाँलाई भनिदिनु भयो भने उहाँले तुरन्तै खट्नुहुन्छ तुरन्तै यो समस्याको समाधान गर्नुहुन्छ आज अनधिकृत राइड हुनुहुन्छ भन्दाखेरि उहाँहरूको भ्यानहरू गएर उहाँहरू चाहिँ त्यो ठाउँमा घुम्नुहुन्छ उहाँलाई चाहिँ अधिकारै दिएको छ मैले तपाईँको गाइडको परिचयहरू त गाइडले त भन्दाखेरि चाहिँ सही सूचना दिने हो नि त होइन र नकली गाइड भएर नकली सूचना प्राप्त नगरोस् भने उहाँले त्यहाँ पनि समन्वय गर्नुभएको छ उहाँले चाहिँ रेगुलेटरी बडीको बारेमा हेर्दै हुनुहुन्छ भन्दाखेरि कति भनेर भन्दाखेरि चाहिँ कस्तो पर्यटकलाई योभन्दा बढी सुरक्षा त के होला कि पर्यटक प्रहरी जस्तो विशेष निकाय नै हामी कहाँ छ जुन चाहिँ तपाईँ आज विदेशमा कुनै पनि ठाउँमा चाहिँ टुरिस्ट पुलिस भन्ने नै उहाँले पुलिस भन्ने चाहिँ सुन्या हुन्छ टुरिस्ट पुलिस भन्ने चाहिँ धेरै कम राष्ट्रमा हुन्छ भन्दाखेरि हामी एउटा विशेष जसमै दक्ष भएका र त्यसैमा लागि पर्ने चाहिँ जनशक्ति भएर चाहिँ उहाँहरू चाहिँ त्यही एउटा निकाय चाहिँ खडा गरेका छन् नि राज्यले त त्यहाँसम्म सोचेको छ नि त गर्नलाई भन्दाखेरि तपाईँ कुनैमा पनि जानु फोन गर्न सक्नुहुन्छ इमेल गर्न सक्नुहुन्छ डाइरेक्टली तपाईँ आउन सक्नुहुन्छ भने तपाईँको द्वारमा त उहाँनिर सधैँ 24 नै तत्पर भएर बन्छ योभन्दा बढी त म के भन्नु
2: विकट क्षेत्रहरूमा के गर्ने सुगम ठाउँमा प्रहरी पुग्ने ठाउँमा त छ
3: विकट क्षेत्रहरूको पनि मसल तथ्याङ्क छैन केही ठाउँहरूमा चाहिँ पर्यटक प्रहरी हुन्छ अब सबै ठाउँमा त पर्यटक प्रहरी हुनुहुन्न जहाँ पर्यटक प्रहरी हुनुहुन्न त्यहाँनिर चाहिँ प्रहरीहरू नै बस्नु भएको छ त्यहाँ सूचना हुन्छ सूचना आउँदाखेरि होटेलहरूले प्रहरीहरूसँग पनि समन्वय गर्नुहुन्छ जहाँ पर्यटक प्रहरी हुन्छ फर्स्ट तपाईँको चाहिँ उहाँ नै हुन्छ सम्पर्क नत्र भए चाहिँ प्रहरीहरूसँग पनि गर्नुहुन्छ आज पनि हेर्नुहोस् त कसैले आइफोन पठाउनु भएको छ कहिले पर्स पठाउनु भएको छ कहिले चाहिँ कसैले चाहिँ तपाईँको चाहिँ पासपोर्टहरू भेटाउनु भएको छ र अन्तर्राष्ट्रिय मिडियाहरूलाई पनि तपाईँले हेर्नुभयो भने के लेखेको छ भने नेपाल चाहिँ महिलाको लागि चाहिँ अत्यधिक सुरक्षित ठाउँ हो भनेर लेखाएको छ सोलो ट्राभल गर्नलाई नेपाल चाहिँ नम्बर वान डेस्टिनेसन पनि भन्या हुन्छ एक्लै तपाईँ ट्राभल गर्छ त्यसमाथि पनि महिला भएर पनि तपाईँ निर्धक्क साथ तपाईँ गर्नुपर्छ त्यो त हामीले भन्या होइन नि त्यो त अन्तर्राष्ट्रिय मिडियाले भन्दाखेरि कति सम्मान हामीले पाएका छौँ
2: अब यो पर्यटन क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी सृजना त्यसै गरी विदेश पलायन भइरहेका युवाहरूलाई देशभित्रै उद्यमशील बनाउने लगायतका अरू क्षेत्रहरूमा कस्तो भूमिका खेलिरहेको छ
3: प्रचुर सम्भावना छ हेर्नुहोस् है पर्यटकको चाहिँ तपाईँले चाहिँ यसमा विशेष अनुरोध के छ भने यदि पर्यटन क्षेत्रमा आउनुहुन्छ भने तपाईँले देशलाई बुझ्न जरुरी छ है देशको हिस्ट्री कल्चर जियोग्राफी तपाईँले बुझ्नुभयो भने चाहिँ तपाईँले पर्यटन क्षेत्रमा चाहिँ आउनुहोस् होइन एकदम राम्रो छ प्रचुर सम्भावना छ यहाँनिर प्रचुर नै सम्भावना छ आज तपाईँले चिन्तामणि जस्तो रिजोर्टलाई हेर्नुहोस् न त त्यही पहाड़मा त्यो रिजोर्ट बनाएपछि चाहिँ मान्छे काठमाडौँबाट पोखरा पोखराबाट जोमजोम गएर आउनु भएको छ तपाईँ केही पनि ठाउँमा हेर्नुहोस् के छ मौलिकता मौलिकतालाई चाहिँ ध्यान दिनुहोस् त्यसलाई चाहिँ तपाईँले चाहिँ के देखाउन चाहनुहुन्छ भने देखाइदिनुहोस् भनिदिनुहोस् तर मैले अघि भने जस्तै तपाईँले एक्सपिरियन्स चाहिँ दिनु पर्यो मकाऊ बस खानापिना गाउँ भनेर जाऊ भनेर भन्दाखेरि त्यो चाहिँ जहाँ पनि हुन्छ तपाईँले आफ्नै घरमा बस्दाखेरि पनि दाल चामल त किनेर नै खानुपर्छ तर त्यो ठाउँमा जाँदाखेरि मैले के देखाउने त भनेर चाहिँ त्यो अलिकति होमवर्क गर्ने गृह कार्य चाहिँ गर्नुपर्छ नयाँ चाहिँ मौलिकता चाहिँ उसले मौलिक तपाईँले चाहिँ अमेरिकाबाट यहाँ आएर म ब्रेड र स्यान्डविच त खान आउँ तपाईँले अलिकति ढिँडो नै पस्किदिनुहोस् अहिले चौडो फापरकै रोटी दिइदिनुहोस् सानो सानो टुक्रा भनेर नेपाली कसरी बस्छन् कसरी खान्छन् उहाँलाई चाहिँ काँटा चक्कुले खानुहुन्छ तपाईँले हातले खाँदाखेरि तपाईँको न्युरोन सिस्टम हातले खाँदाखेरि तपाईँको डाइजेस्ट सिस्टम बुढापाकाले चाहिँ किन यो हाम्रो बाउबाजेले हातले खान्थे भनेर त्यसलाई बुझाइदिनुहोस् पलेटी कसरी खाएको किन हो बस्दिन करुवामा पानी हामीले किन पिउँछौँ त्यो भनिदिनुहोस् तामाको भाँडाहरूमा चाहिँ हामी खाना किन खान्छौँ त्यो भनिदिनुहोस् अनि त्यहाँ साग पकाउने विधि भनिदिनुहोस् हामी चाहिँ के छ सुकुटी किन हामीले गर्छौँ मनसुनमा हामीले कसरी खेतीपाती हुन्छ अरू बेलामा कसरी हुन्छ खानपान विशेष घरको बनौट डिजाइन सबै बुझ्न आउँछ उसलाई प्रस्तुतिकरण कस्तो हो त्यो डिपेन्ड हुन्छ अब त्यसलाई अङ्ग्रेजीमा भन्छौँ हामीले चाहिँ पर्यटनमा चाहिँ प्रचार प्रसार तपाईँले गर्दाखेरि इट इज ए स्टोरी टेलिङ तपाईँ नेपाल आउनुहोस् घुम्न आउनुहोस् भन्दाखेरि मलेसियाले त्यही भन्छ थाइल्यान्डले त्यही भन्छ वाइ सुड आई चुज नेपाल स्पेसल रिजन त हुनु पर्यो नि हो त्यसको लागि चाहिँ स्टोरी टेलिङको चाहिँ कला हुनु पर्यो त्यही भएर चाहिँ गाइडहरू हुँदाखेरि हामीले विशेष ध्यान दिन्छौँ उहाँलाई सूचना दिने हो सूचनालाई उहाँले प्रोसेस गरेर त्यसलाई चाहिँ स्टोरी टेलिङमा इमोसन फिलिङका साथ चाहिँ कसरी भन्नु पर्यो भनेर च्यालेन्जहरू छ तरिका छ ट्रेनिङमा पनि त्यो दिँदैछौ
2: हामीले सानो सानो कुराबाट पनि त्यो पर्यटकीय गतिविधि गरेर त्यसलाई चाहिँ हामीले रोजगारको रूपमा अथवा अर्थतन्त्रका रूपमा जीवनयापनका रूपमा व्यावसायिक रूपमा लिन
3: सक्छौ
2: अलिकति पछिल्लो समय अब यहाँले अघि कोट्याउनु भयो यो डिजिटल माध्यममा गयो सबै विषय कुराहरू अहिले होइन डिजिटल पर्यटनको विषयलाई अलिकति उठाउन के छ अहिले पछिल्लो समय यो कन्टेन्ट क्रिएट गर्नेदेखि लिएर अब सेवा सुविधाहरूको बारेमा जानकारी पनि हामीले चाहिँ डिजिटल प्लेटफर्मबाट दिने कुराहरूमा चाहिँ कति परिवर्तन भइरहेको छ अहिले के छ अहिले अवस्था
3: अब तपाईँको पर्यटन प्रवर्धन गर्नलाई चाहिँ विगत 5 वर्षमा मैले हेर्दाखेरि आमूल परिवर्तन नै भएको छ सबैजना डिजिटलमै जान सकेका छ होइन आज युट्युबमा तपाईँले अघि चाहिँ पर्यटनको सम्भावना भन्नुभयो तपाईँले आफ्नो क्षेत्रमा चाहिँ त्यो पर्यटनको देखाइदिएर या कुनै पनि ग्रामीण परिवेश या के देखाउँछ भने राम्रो प्रस्तुतिकरण गर्नुभयो भने युट्युब तपाईँ सोसियल मिडियाको माध्यमबाट चाहिँ घर बसी बसिकन पैसा कमाउनुहुन्छ कन्टेन्ट क्रिएटरहरूले चाहिँ राम्रै आमदानी भएको छ उहाँहरूको चाहिँ पहिला हाम्रो पालामा त जाइ खानु पर्दाखेरि चाहिँ हामी अखबारमा हेर्थ्यौँ भ्याकेन्सी कहाँ निस्के आउँछौँ त्यहाँ गएर एप्लाई गर्थ्यौँ अब त्यो रहेन अब तपाईँको क्रिएटिभिटी छ भने चाहिँ तपाईँले सम्मान गर्छ क्रिएटिभिटीलाई मौलिकता हुनु पर्यो तपाईँको क्रिएसन हुनु पर्यो त्यो क्रिएसन तपाईँलाई चाहिँ आफ्नै सोसियल मिडियामा त तपाईँकै घरमै छ सोसियल मिडियामा ल्याएर आफ्नो क्रिएटिभिटी देखाउनु संसारले त्यसलाई नमन गर्छ तपाईँको क्रिएटिभिटीमा त्यो क्रिएटिभिटी आज म तपाईँ यहाँ बसेर जुन क्रिएटिभिटीको कुरा गर्दैछु सोसियल मिडिया 6 महिनामा यो प्रविधि चेन्ज हुन्छ अर्को 6 महिनामा चेन्ज हुन्छ यो मेरो त 1 वर्ष पुरानो भनेको कुरा यो त आज तपाईँसँग अन्तर्वार्ता जुन दिइरहेको छु यो त आउटडेटेड हुन्छ भन्दा यति फास्ट चेन्ज हुँदैछ कि तपाईँले तपाईँको कल्पनाभन्दा बाहिरको छ अब यो चाहिँ पहिला पोस्टर प्याम्पलेट ब्रोसर्सहरू थियो अब पोस्टर प्याम्पलेट ब्रोसर कसैले लिनै चाहँदैन डिजिटलमा कहाँ छ तपाईँको साइट कुन छ तपाईँको भिडियो कुन छ अब पहिला भिडियो 30-40 मिनटको बन्थ्यो अब त्यो डकुमेन्ट्री पनि कोही हेर्न चाहँदैन भिडियो पनि तपाईँले त्यो टिकटकमा स्क्रल गर्दाखेरि या भिडियो हेर्दाखेरि तपाईँ रिल्स हेर्दाखेरि 90 सेकेन्ड भन्दा बढी त तपाईँलाई कसैले टिकाउनै गाह्रो हुन्छ तपाईँले त मोबाइलमा त टिक टिक टिक क्लिक गर्दै स्क्रल गर्दै तपाईँ जाँदै हुन्छ हो त्यहाँनिर त्यो भिडमा तपाईँको मौलिकता के हो त्यो के हो क्रिएटरहरूले त्यो चोइसहरू हुन्छ अब हामीले चाहिँ प्लेटफर्म दिन्छौँ आउनु सहकार्य गरौँ भनेर पनि भने हुन्छौँ उहाँलाई प्लेटफर्म पनि दिन्छौँ अब हामीले आफ्नो नियम कानुन लिमिटेसन्समा बसेर गर्नुपर्ने हुन्छ कतिजनाले इन्डिपेन्डेन्टली गर्नुहुन्छ उहाँहरूले देखाउनु नै भएको छ लाखौँ लाख उहाँको फलोअर छ कसलाई देखाउनु भयो उहाँले नेपाल नै देखाउनु भयो नेपाललाई देखाउँदाखेरि उहाँहरूको माध्यमबाट पनि नेपालमा चाहिँ उहाँहरू परिचित हुनुहुन्छ भन्दाखेरि सबैको प्रयास हो यो क्रिएटिभिटी
2: अब हामीले नेपालमा पर्यटकीय प्रचुर सम्भावना छ भन्छौ होइन विदेशी पर्यटकहरू विदेशी नागरिकहरू नेपालमा किन आउने के कारणले घुम्न आउने हामीले के भन्दाखेरि उहाँहरूलाई आकर्षित गर्ने के भनेर आउनुहुन्छ
3: उहाँहरूको नेपालको आतिथ्यतालाई साह्रै मन पराउनुहुन्छ. ह्युमेन इन्टरफेस हुन्छ है. तपाईँले एउटा म भनिदिउँ कि तपाईँ कहीँ जानुभयो, बाटो हराउनु भयो या के भयो, तपाईँले गुगल म्याप पनि पाउनु, तपाईँले कसैले सोध्नुभयो भने उसले एकछिन कुरेर तपाईँलाई भनिदिएर त्यो बाटो पनि देखाइदिन्छ. होटलमा जानुहोस्, तपाईँले चाहिँ त्यो तपाईँको सामान माथिसम्म पुर्याइदिनुलाई चाहिँ कोही भाइ बहिनीहरू त्यहाँ बसिराख्नुहुन्छ है. त्यही भएर कोही न कोही त्यो आतिथ्य भन्दाखेरि ह्युमन इन्टरफेस हुन्छ. त्यही विदेश जानुहोस्, सबै तपाईँको डिजिटल भइसकेका हुन्छ, डिजिटल की भइसकेका हुन्छ, रिसेप्सनमा तपाईँले कार्ड पाउनुहुन्छ, आफै सामान बोक्नुहोस्, आफै रूममा जानुहोस्, आफै जानुहोस्, त्यहाँभित्र न्युज पेपर सबै डिजिटल हुन्छ, सबै हुन्छ. ह्युमन इन्टरफेस चाहिँ सबभन्दा ठूलो कुरा हो. आज पनि गाउँघरदेखि लिएर सहरसम्ममा हामीले स्माइलका साथ चाहिँ, मुस्कानका साथ चाहिँ आतिथ्य दिँदाखेरि त्यो हाम्रो बिगेस्ट सक्सेस हो होइन. अनि आज चाहिँ तपाईँ अन्तर्राष्ट्रिय पत्र पत्रिकामा पर्यटनको पत्रिकामा हेर्दाखेरि आतिथ्यताको लागि साह्रै राम्रो, सबैजना स्माइल दिइराख्नु चाहिँ, मुस्कानका साथ चाहिँ स्वागत गर्न, अतिथि देव भयो भनेर चाहिँ भन्ने मात्रै होइन, चरितार्थ पनि गरेका छ. कसैले कसैलाई ल्याएर ठगेर कहाँनिर बदमासी गरेका छ, तपाईँ सायद हुन्छ यता खेला सायद त्यो भिडले सुन्नुहुन्छ, त्यसले देशको छवि बिगारेको छ भनेर चाहिँ सुन्दा पनि सुन्नुहुन्न. तर जहाँ आउनुहुन्छ कुनै विदेशीले, यहाँनिर पर्यटक पर्यटकै हेर्नुहोस्, पैसा नभएर खान नपाएर हिँडि आएर लडेको मान्छेलाई पनि खाना खुवाएर उहाँहरूले मदत गरेर चाहिँ उहाँलाई भनेर कहाँ हो के हो तिम्रो घर कहाँ हो भनेर एम्बेसीसँग सम्पर्क गरेर पनि उहाँको जिम्मा लगाउनु भएको छ. तपाईँले आफ्नै पैसाले आफ्नै गरेर कुन चाहिँ संघ संस्थाले खानपिन गरिदिएर चाहिँ उहाँहरूलाई लिएर चाहिँ सम्मानका साथ गरेर व्यवस्था जानु त, एक दिन तपाईँ ओभर स्टे बस्नु त तपाईँलाई कानुनी कारवाही हुन्छ. यहाँ त तपाईँले त खान बस्न लाउन दिएर पनि एमएससीसँग सहकार गरेर विशेषसँग तपाईँलाई चाहिँ मान सम्मान साथै तपाईँको देशमा फर्काएको छ.
2: पर्यटकहरूलाई प्रहरीले दिने सुरक्षाको एउटा विषय भयो. अर्को विपदबाट हुने सुरक्षा कुराहरू, जस्तो पूर्व सूचना दिने कुराहरू होइन, कुनै पर्यटक गन्तव्यमा जानुभन्दा पहिला उहाँहरूले प्रपर त्यो जानकारी लिने विषयवस्तुहरूमा बोर्डले चाहिँ के कसरी समन्वय गर्छ आइसके पछाडि?
3: अब उहाँले बोर्डले चाहिँ प्रेरणात्मक भूमिका खेल्नुहुन्छ, जानकारी लिनुहुन्छ, मौसम सम्बन्धी जानकारी हुन्छ. अहिले तपाईँको मेट्रोलोजिकल डिपार्टमेन्टबाट जुन हामीले सूचना पाउँछौँ धेरै एक्युरेट सूचनाहरू हुन्छ होइन. त्यसले गर्दाखेरि ट्रेकहरूमा जानलाई चाहिँ धेरै सुविस्ता भएको छ. ठाउँ ठाउँमा मोनिटरिङ स्टेसन पनि राखेको छ, ठाउँ ठाउँमा तपाईँको चाहिँ वेदर फोरकास्ट गर्ने पनि सूचनाहरू दिएका छन्, अनि त्यसको एक्युरेसी पनि धेरै नै राम्रो भएको छ. त्यो एक्युरेसीलाई चाहिँ त्यो हामीले पाउने, त्यो चाहिँ पर्यटन व्यवसायले पाउने, गाइडले पाउने, त्यो चारैतिर वेदरको सूचना पाउँदाखेरि उहाँहरूले चाहिँ के गर्नुहुन्छ भने आफ्नो प्लानिङ त्यही अनुसारको प्लानिङ्सहरू गर्नुहुन्छ. त्यो प्लानिङ गर्दाखेरि उहाँलाई धेरै सजिलो भएको छ. अब नेपालमा आउँ, अहिले कस्तो छ वेदर, ए मनसुन त चलिरहेछ, ल सायद अक्टोबरको पहिलो हप्ता आउँ कि या सेप्टेम्बरको लास्ट विक आउँ, म नेपालमा आएपछि काठमाडौँबाट मैले हिमालय हेर्न चाहन्छु भन्दाखेरि हामीले वेदर फोरकास्ट सात दिनको हेर्दाखेरि उहाँलाई भनिदिँदाखेरि उहाँले एउटा ट्रस्ट पाउनुहुन्छ, ए तिमीले चाहिँ मलाई भनिदियो अहिले चाहिँ वेदर यस्तो छ, म चाहिँ एक हप्ता रोकिनुपर्छ भनेर भने. जब उहाँ तपाईँले त्यो सूचना नदेखिन उहाँ आएर हिमाल चाहिँ देख्न पाउनु भएर मनसुन भयो भने चाहिँ उहाँले भने तिमीले मलाई ठगियो भनेर भन्नुहुन्छ. तर यो चाहिँ के हुन्छ भने मौसमको पूर्व सूचनाहरू चाहिँ तपाईँको यति एक्युरेट अहिले भइरहेको छ कि विदेशीहरूलाई त्यो सूचना दिँदाखेरि उहाँ चाहिँ साह्रै गौरवान्वित हुनुहुन्छ, अनि साह्रै उहाँहरू चाहिँ एकदमै खुसी हुन्छ तिमीले हामीलाई यति सूचना दिइदियो भनेर. सही सूचनाहरू हुन्छ, ठाउँ ठाउँमा तपाईँको समुदायहरू पनि हुन्छ, समुदायहरूले पनि हेल्प गरेर आउँछ, होमस्टे छ तपाईँको, पर्यटन व्यवसायीहरूको संघ संस्थाहरू हुन्छ, अनि कैयौं तपाईँको मदत गर्ने चाहिँ चारैतिर छ मैले त देख्छु.
2: अब हामी अहिले त संघीय संरचनामा छौँ होइन, बोर्डले समग्र देशभरिको अवस्था हेर्ने भयो विदेशी पर्यटक अथवा आन्तरिक पर्यटकहरूकै सन्दर्भमा, यो पालिकासँग स्थानीय तहसँगको समन्वय कस्तो छ होइन? सम्बन्धित ठाउँमा कुनै पर्यटक गयो अथवा होइन उहाँहरूको मातहतमा रहेका कतिपय पर्यटकीय स्थलहरू छन् स्थानीय सरकारसँग जोडिने विषय होइन, यो विषयमा कस्तो समन्वय हुन्छ?
3: हामीले कार्यक्रमहरू गर्दा तर्जुमाहरू गर्दाखेरि स्थानीय सरकारहरूको पनि माग आउँछ. अब लिमिटेड रिसोर्सेस हुन्छ, सम्पूर्ण स्थानीय निकायसँग गर्न सकिँदैन, तर जुन प्रभावकारी ढंगले चाहिँ हामीले पेश गर्न सक्छौँ उहाँले त हामीले त गरि नै राखेका हुन्छ. पर्यटन मेलाहरू गरेका हुन्छौँ, स्थानीय लोक संस्कृतिलाई चाहिँ हामीले बढावा दिनलाई कार्यक्रम गरेका हुन्छौँ, पर्यटनको चाहिँ चिन्तन गर्ने कार्यक्रमहरू पनि हामीले गरिरहेका हुन्छौँ. मेला महोत्सव उत्सवहरूलाई चाहिँ हामीले उहाँहरूले भन्दाखेरि सहकार्य नै गरेर अगाडि बढिरहेका हुन्छ. तपाईँले हेर्दै जानुहोस्, गएको वर्षमा पनि हेर्नुहोस् आगामी दिनको बजेटमा पनि हेर्नुहोस् स्थानीय सरकार प्रदेश सरकार यिनीहरू समन्वय नगरी त हामी त जाँदै जाँदैनौँ.
2: अब यो नयाँ सरकार बने पछाडि अलिकति सबै क्षेत्र उत्साहित अझ निजी क्षेत्र धन बढ़ी छ होइन यो बजेट तथा कार्यक्रमहरू विशेष के किसिमका त्यस्ता नयाँ खालका आए यो वर्ष होइन अब विपदले पार्ने असरको कुरा त छँदै नै छ धेरै पैसाहरू त्यहाँ जाला
3: यो चाहिँ यसपालि चाहिँ हामीले चाहिँ प्रभावकारी ढंगले होइन जुन चाहिँ डिजिटल माध्यमबाट नौलो किसिमले नौलो प्रविधिहरू लिएर चाहिँ त्यो प्रविधि कुन चाहिँ हुन सक्छ र अन्तर्राष्ट्रिय जगतमा थप प्रभावकारी ढंगले र डिजिटल एजको जमानामा डिजिटली कसरी जान सकिन्छ भनेर त्यसमा हामी तत्पर छौं किनभने समय सापेक्ष चाहिँ चल्नु पर्यो. समय सापेक्ष चल्नु पर्दाखेरि चाहिँ तपाईँको ऐनहरू परिवर्तन हुँदैछ.
2: यो जुन अस्ति भोटेकोसी बाढ़ीमा प्रभावित व्यवसायहरू हुनुहुन्छ कतिपय होइन उहाँहरूको चाहिँ सबै बगाएर लगेको अथवा क्षति भएको भन्ने छ यसका लागि बीमा लगायत अरू राहत प्याकेजको विषयमा के भइरहेछ विभागीय बोर्डले के काम गरिरहेको छ सरकारले के दिने गरिरहेछ.
3: अब कार्यक्षेत्र त हाम्रो परेन होइन यो तपाईँको बीमा अब त्यसमा चाहिँ जस्तो हिजो पनि मैले समाचार हेर्दाखेरि चाहिँ मृत्यु भएको व्यक्तिलाई चाहिँ तपाईँको हाम्रो कानूनले 12 वर्षसम्म चाहिँ व्यक्ति नआएपछि चाहिँ 12 वर्षसम्म गर्छ जसले चाहिँ बीमा राहतहरू पाउन चाहिँ गाह्रो परेको छ. यो चाहिँ स्थानीय निकाय सरकारहरूलाई पनि उहाँहरूले चाहिँ भन्नुभएको छ बिना मृत्युको प्रमाण पत्र लिएर चाहिँ हामीले कसरी राहत पाउने हामीले कसरी बीमा पाउने 12 वर्षसम्म हाम्रो कानूनमा 12 वर्षसम्म रहेछ होइन अनि त्यो भन्दाखेरि चाहिँ सरकारलाई पनि यसको चाहिँ प्रब्लम्स चाहिँ उहाँहरूले थाहा भयो 12 वर्षसम्म के गर्ने हो कसो गर्ने हो भनेपछि चाहिँ बल्ल यो सायद त्यो त्यसलाई चेन्ज नगरिकन चाहिँ बिमाहरू पाउने मृत्यु भएको त तपाईँको हस्पिटलमा भएको मृत्यु भएको त प्रमाण डेथ सर्टिफिकेट पाएपछि तपाईँले पाइहाल्नु भयो सबै इन्सुरेन्सहरू तपाईँले पाउनु तर जुन व्यक्ति चाहिँ सम्पर्कविहीन छ भनेर उसलाई के गर्ने त भन्ने चाहिँ कानूनले 12 वर्ष भनेको छ 12 वर्षसम्म तपाईँले वेट गर्नु पर्यो 12 वर्षसम्म त्यो व्यक्ति विशेषले वेट गर्ने कुनै त कुरा आउँदैन त्यही भएर चाहिँ अब त्यसमा चाहिँ छलफल भइरहेछ.
2: अब हामीले ठूल्ठूला विपदहरू भोग्यौं होइन जस्तो भूकम्प त्यस पछाडि कोरोना महामारी र अहिले चाहिँ यो भोटेकोसी बाढ़ी तीनवटै एकदमै विकराल अवस्थामा तैपनि हामी त्यसभन्दा माथि उठेर फेरि अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने चुनौती चाहिँ छ नै यसका लागि अब बोर्डले आगामी योजना काम कार्यवाहीको सन्दर्भमा के छ तयारी.
3: यस्तो विपद आउँदाखेरि चाहिँ एउटा चाहिँ के भएको थियो भने अर्ली वार्निङ चाहिँ सिस्टम चाहिँ डेभलप गर्नुपर्ने छ. तर त्यो अर्ली वार्निङ सिस्टम चाहिँ कस्तो भन्दाखेरि भारतसँग पनि हाम्रो छिमेकी राष्ट्रहरूसँग पनि बसेर चाहिँ त्यसलाई चाहिँ ट्रान्सबाउन्ड्रीमा चाहिँ गर्नुपर्ने हुन्छ. यो त तपाईँको चाहिँ 40 फिट माथि चाहिँ पानी आउने 50 फिट माथि आउने त कसैले आफ्नो जीवनकाल सुने पनि थिएन देखा पनि थिएन होइन. जुन हाम्रो वार्निङ सिस्टम थियो त्यो त पानीको सतह चाहिँ खतराको संकेत भन्दा माथि जाने त्यस्तो वार्निङ सिस्टमहरू हो. तर यो वार्निङ सिस्टम भने त अर्कै हो विपदमा चाहिँ यो त एकदमै हामीले चाहिँ तयार नै गरेका छ क्लाइमेटले चाहिँ क्लाइमेट चेन्जले गर्दा कस्तो छ अब संसार सरकारले चाहिँ हेर्दै हुनुहुन्छ. तर विपदहरूको यो हुँदाखेरि यसमा क्राइसिस चाहिँ नेपालमा चाहिँ टुरिज्ममा क्राइसिस हुँदाखेरि यसलाई इमिडिएटली ट्याकल गर्नलाई एउटा क्राइसिस सेल ट्रेन ह्युमन रिसोर्सेस जुन चाहिँ अब मेरो त्यो चाहिन्छ. अब चाहिँ मैले जति जान छ भने म र मेरो सहकर्मीहरू जतिलाई चाहिँ एयरपोर्टबाट परिवारजनहरू डाइरेक्ट टुरिज्म मोडमा आछन् आँखाबाट आँसु ल्याएछ. हामी पनि त्यस्तो ट्राउमामा उहाँलाई सान्त्वना दिने कन्सल गर्ने हामी पनि ट्रेन रहन्छौँ होइन त्यो ट्रमालाई चाहिँ डिल गर्नलाई चाहिँ. अनि मलाई चाहिँ पर्सनली होइन यो पर्सनल लेभलमा चाहिँ के भन्छ भने त्यस्तो चाहिँ हामी पनि ट्रेन हुनुपर्ने जरुरी छ. यस्तो विपदमा चाहिँ कसरी चाहिँ
2: सान्त्वना दिने
3: होइन तपाईँले बोलाएर उहाँलाई चिया खुवाइदिएर कुरा मात्रै सुनिदिनु भयो भने उहाँले तपाईँले हेलिकप्टर लिएर जानुपर्ने तपाईँले मेरो मान्छे त्यहाँ गरेर तपाईँले यहाँ बस्नु भएको छ उहाँले हामीलाई गाली गर्नुभयो सबै चिज तपाईँले एक शब्द नबोलिकन उहाँलाई पानी चिया खुवाएर तपाईँले सुनिदिनु भए पनि नि तपाईँलाई चाहिँ उहाँहरूले चाहिँ एकदमै उहाँको चाहिँ दुःखलाई चाहिँ तपाईँले हरण गर्नुहुन्छ केही हदसम्ममा उहाँको मरमपट्टि लगाइदिया हुन्छ होइन. त्यसमा चाहिँ साइकोलोजिस्टहरूको चाहिँ चाहिन्छ. अब यो त जतिखेर तपाईँलाई चाहिँ गाह्रो परेपछि त्यतिखेर नै माग हुन्छ नि त होइन. साइकोलोजिस्टहरू चाहिँदो रहेछ यस्तो बेलामा उहाँ साइकोलोजिस्टहरूले त्यो साइकोलोजी बुझेर कसरी डिल गर्ने ट्रमामा पनि कर्मचारीहरूले कसरी डिल गर्ने त्यो चाहिँ ट्रेनिङ चाहिँ हुँदो रहेछ है त्यो ट्रमामा चाहिँ. यो त तपाईँको त संसारले नै नसोचेको विपद हो नि त. त्यस्तो मा चाहिँ आगामी दिनमा केही ट्रमाको साइकोलोजिकल केही त्यस्तो संयन्त्र चाहियो र नत्र अब त्यो संयन्त्र त बनाएर पनि हुँदैन कर्मचारीहरूले कमसेकम एक महिना जति त्यस्तो ट्रेनिङ लिने चाहिँ आवश्यकता मैले चाहिँ देखेँ.
2: हवस् यहाँलाई धन्यवाद समयको कुराकानीको लागि.
3: थ्याङ्क यू धन्यवाद मौका दिनुभयो धेरै धेरै धन्यवाद. र अन्तर्गत चाहिँ म यही भन्छु कि नेपाल चाहिँ खुला छ सम्पूर्ण रूपमा खुला छ प्रभावित क्षेत्र बाहेक अन्य क्षेत्रमा चाहिँ अहिलेलाई चाहिँ खुलै छ भने आफ्नो माध्यमबाट साथीभाइहरूले सबैले यो सही सूचना सम्प्रेषण गरिदिनु भयो भने हामी धेरै धेरै आभारी हुनेछौँ.
2: उहाँ हुनुहुन्थ्यो नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा. उहाँसँगको कुराकानीसँगै आजका लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ. कार्यक्रमबाट प्राविधिक साथीहरू दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु. नमस्कार.

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर।
4: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
5: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
4: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
5: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
4: 198 198।
6: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
7: सूचना।
8: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
8: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726। सूचना।
9: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
8: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
10: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
11: रेडियो भेरी एफएम 98.6 x 2.7 MHz।
12: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृष्णभीरमा गाड़ी संचालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने, जोखिम कायमै रहेकोले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह। भोटेको सिबाडीमा 6150 अझै सम्पर्कविहीन यातायात महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 बुधे घरझोङ घोषणा पत्र जारी, जलवायु न्यायको माग, हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड़। हङकङ विश्व वित्तीय केन्द्रको सूचकांकमा तेस्रो तथा एशिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा, विश्वका धेरै वित्तीय केन्द्रको मूल्यांकनमा सुधार। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेशियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भोटेकोसी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्र्याक बनाएर आज बिहानैदेखि गाड़ी चल्न थालेका छन्। सड़क खुलेसँगै देशका विभिन्न ठाउँबाट काठमाडौँ ओहोर दोहोर गर्ने यात्रुलाई सहज भएको छ। ग्यासको बुलेट पनि चल्न थालेकाले अब ग्यासको भाव 2060 रूपियाँ नै कायम हुने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। यसअघि वैकल्पिक मार्गबाट ढुवानी गर्नु परेको भन्दै ग्यासको भाव प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाइएको थियो, तर आजदेखि कृष्णभीरमा नयाँ ट्र्याक खोली राजमार्ग संचालनमा ल्याइएकाले ग्यास पुरानै भावमा पाइने भएको छ। कृष्णभीरको सड़क खुलेसँगै ग्यास बुलेट सहितका ठूला गाड़ीहरू काठमाडौँ भित्रिन थालेका छन्। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुंगा माटो खस्ने जोखिम कायम रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन धादिङ प्रशासनले आग्रह गरेको छ। भटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1403 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 193, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 सब फेला परेको छ। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म फेला परेका सबमध्ये 105 जनाको शनाखत भइसकेको र बाँकी को पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणको भनाई छ। 6150 जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार बाढ़ीपछि अहिलेसम्म 13,742 जनाको उद्धार गरिएको छ। भोटेकोशी बाढ़ीमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढ़ीले देशभरका 9 कम्पनीका 191 गाड़ीमा क्षति पुग्दा ती गाड़ीका चालक, सहचालक र यात्रु गरी 344 जना बेपत्ता छन्। महासंघका अनुसार भोटेकोशी बाढ़ीबाट नेपाल अरणीको यातायात सेवा प्रणाली अन्तर्गतका 19 बस, 1 मिनी ट्रक, 2 जीप, 4 कन्टेनर लगायतमा क्षति पुग्दा 50 मजदूर बेपत्ता छन्। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा हिमाली क्षेत्रको संरक्षणका लागि मुस्ताङको घरबझोङ गाउँपालिकाले 49 बुधे घरबझोङ जलवायु परिवर्तन घोषणा पत्र 2083 जारी गरेको छ। हिमालको आवाज, स्थानीय तहको संकल्प र जलवायु न्यायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी भन्ने मूल नारासहित आयोजना गरिएको 2 दिने घरबझोङ जलवायु परिवर्तन सम्मेलनको समापनसँगै घोषणा पत्र जारी गरिएको छ। घोषणा पत्रमा जलवायु न्यायको मागलाई मूल मुद्दाका रूपमा अघि सार्दै हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिनुपर्ने उल्लेख छ। घोषणा पत्रमा जलवायु संकटलाई विकासको चुनौतीका रूपमा स्वीकार गर्दै यसको जोखिमको पहिचान तथा नक्साङ्कन, पूर्व सूचना प्रणालीको विस्तार, पूर्व कार्यमा जोड़ र जलवायु उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। जोखिममा आधारित भू उपयोग योजना तथा सुरक्षित बस्ती विकासमा समेत जोड़ दिएको छ। यस्तै जलवायु अनुकूलनतर्फ जलस्रोत संरक्षण र जल सुरक्षाको सुनिश्चितता, जलवायु अनुकूलन कृषि तथा पशुपालन, स्थानीय जीविकोपार्जन, जैविक विविधता तथा पारिस्थितिक प्रणालीको संरक्षण र दिगो पर्यटन प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने घोषणा पत्रमा उल्लेख छ। सम्मेलनमा 7 प्रदेशका 421 पालिका र 36 जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी भएका थिए।
गगन थापाको नेतृत्वलाई चुनौती दिँदै छुट्टै महाधिवेशनको तयारीमा लागेका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आफ्नै समूहभित्र एक्लिँदै जानुभएको छ। 14 महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित उपसभापति पूर्णबहादुर खड्का सहितका शीर्ष नेताहरू संस्थापन पक्षसँग जोड़िएका छन्। देउवासँग अब 5 पूर्व पदाधिकारी सहित केही नेताहरू मात्रै बाँकी छन्। पहिले देउवा समूहमा सक्रिय बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्र राज पाण्डे, किशोर सिंह राठौर, महेन्द्र यादव, इन्द्रबहादुर बानिया, जीवन बहादुर साई, श्याम घिमिरे, मीन बहादुर विश्वकर्म लगायतका नेताहरू देउवाको साथ छाडेर संस्थापनतर्फ लागेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास सलहलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका अनुसार 2082 प्रकाशित उत्कृष्ट कृतिहरूमध्ये सलह पुरस्कारका लागि छनौट भएको छ। प्रतिष्ठानमा प्राप्त 112 पुस्तक मध्ये विस्तारित सूचीमा परेका 15 र संक्षिप्त सूचीमा रहेका 5 कृति मध्येबाट मूल्यांकन समितिले सलह छनौट गरेको हो। सलहले नेपाली समाजका सीमान्त आवाज, लैंगिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले उजागर गरेको छ। यसैगरी पद्मश्री साधना सम्मान 2082 स्रष्टा कृष्ण धारावासीलाई प्रदान गरिएको छ। यसैगरी पद्मश्री गौरव पुरस्कार 2082 प्राध्यापक डाक्टर जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ। यी तीनवटै पुरस्कारको राशि जनही 3,00,000 रूपियाँ तथा सम्मान पत्र रहेको छ। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदैछ। हरेक वर्ष असोज संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। आजका दिन उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। यस विश्वासमा आज इन्जिन जडान भएका यन्त्र र गाड़ीमा समेत पूजा आराधना गरिन्छ। यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाड़ीको नयाँ दर्ता आजदेखि खुल्ला गरेको छ। विभागले अस्ति भदौ 30 गते 7 प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्दै काठमाडौँ उपत्यकाभित्रको रूट तथा सार्वजनिक गाड़ी व्यवस्थापनका लागि निश्चित सीमा तोकेर दर्ता खुल्ला गरेको थियो। विभागले सार्वजनिक गाड़ीको दर्ता खुल्ला गर्ने सम्बन्धी सूचना हिजो सार्वजनिक गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक गाड़ीको दर्ता खुलेको हो। आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली केही ठाउँमा तथा कर्णाली प्रदेशका हिमाली थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको अनुमान छ। त्यस्ता अन्य पहाड़ी केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना कायम रहेको महाशाखाले जनाएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो तथा सड़क यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। विश्वका प्रमुख वित्तीय केन्द्रहरूको सूचकांकमा हङकङले आफ्नो तेस्रो स्थान कायम राखेको छ। हङकङ एसिया प्रशान्त क्षेत्रका वित्तीय केन्द्र मध्ये भने पहिलो स्थानमा रहेको छ। बेलायती थिंक ट्याङ्क जेडएम ग्रुप र चीनको सेन्जेनमा रहेको चाइना डेभलपमेन्ट इन्स्टिच्यूटले हिजो सार्वजनिक गरेको ग्लोबल फाइनान्सियल सेन्टर्स इण्डेक्स 40 अर्थात जीएफसीआई 40 हङकङले 756 अंक प्राप्त गरेको छ। प्रतिवेदनमा विश्वका 117 वित्तीय केन्द्रको मूल्यांकन गरिएको छ। सूचकांकमा न्यूयर्क पहिलो र लण्डन दोस्रो स्थानमा छन्। हङकङपछि सिंगापुर चौथो तथा सांघाई पाँचौं स्थानमा छन्। हङकङ फिनटेक सेवामा विश्वकै पहिलो स्थानमा रहेको छ। वित्तीय क्षेत्रको विकासको सूचकमा पनि हङकङ पहिलो स्थानमा पुगेको छ। मानव पूँजीमा दोस्रो तथा व्यावसायिक वातावरण र पूर्वाधारमा पनि दोस्रो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ। वित्तीय क्षेत्रका व्यवसायी तथा विज्ञको मूल्यांकनमा हङकङ लगानी व्यवस्थापन क्षेत्रमा पहिलो स्थानमा पुगेको छ। अब खेल खबर जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इण्डोनेशियासँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो 4 बजे शुरू हुनेछ। यो समूहमा नेपाल, इण्डोनेशिया र आयोजक जापान छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा हिजो आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजय बेहोरेको छ। जापानले नेपाललाई 25-8, 25-12 र 25-11 हरायो। जापान एसियाली महिला भलिबलमा बलियो टोलीका रूपमा रहेको छ भने नेपालले खेलभर दबावमा र प्रतिस्पर्धा गर्नु पर्यो। पहिलो खेलको हारपछि नेपाल अहिले समूहमा अंक विहीन छ। त्यसैले इण्डोनेशिया विरूद्धको खेल नेपालका लागि समूह चरण पार गर्नेका लागि महत्वपूर्ण बनेको छ। समूहमा 3 टोली मात्र रहेकाले हरेक खेलको नतिजाले अन्तिम समीकरणमा ठूलो प्रभाव पार्नेछ। नेपालले इण्डोनेशियालाई हराएमा समूहको 1 जित सहित क्वार्टर फाइनल प्रवेशको सम्भावना जीवित रहनेछ। नेपाल र इण्डोनेशिया बीचको खेलपछि समूह 1 को अन्तिम खेलमा जापान र इण्डोनेशिया भिड्नेछन्। यो खेल भोलि हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृष्णभीरमा गाड़ी सञ्चालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने जोखिम कायमै रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अप्नाउन आग्रह। भोटेकोशी बाढ़ीमा 6150 अझै सम्पर्कविहीन, यातायात महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 बुधे घरपझोङ घोषणा पत्र जारी, जलवायु न्यायको माग, हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड़। हङकङ विश्व वित्तीय केन्द्रको सूचकांकमा 3 तथा एसिया प्रशान्त क्षेत्रमा 1 स्थानमा, विश्वका धेरै वित्तीय केन्द्रको मूल्यांकनमा सुधार। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेशियासँग खेल्दै।
4: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
5: यही असोज 3 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
7: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Radio.
1: Extreme energy drink.
2: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिशले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ऑयल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ऑयल चिसो चिसो कुल कुल
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश:
7: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
8: यदि छन् भने वीरेन्द्रनगर 3 एलचोकदेखि 200 मिटर उत्तर तर्फ रहेको राणा हस्पिटलमा
6: यही असोज 3 गते शनिबारका दिन
8: नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुजुन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
10: यही असोज 3 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशी शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइराइड लगायत अन्य हर्मोनका समस्याहरू र आईबीएफका माध्यममा
10: एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशी शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू

0: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98550-13956।
1: यो जिन्दगीले पनि केही लछरबाट लाग्ला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, हामी गर्ने गर्नु
2: ओ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो?
2: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
3: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
1: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-484-6631।
4: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
5: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
6: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000। इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98-025-24-200।

यो मन तर आज चाहिँ पवित्र पहिला किन म भित्र सबैको बाल सही छ छोडिदिएँ मैले मलाई बाजे जोडीलाई खोलिदिएको खेता लखेटा छोरीलाई म खेता एक्लै अब सबैतामा पर्दिनँ है जिन्दगी

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404719 र 9858551715
4: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ
5: अरुवा मोटो चामल प्रति बोरा 1400 अरुवा मध्यम चामल प्रति बोरा 1450 अरुवा सोना मनसुली चामल प्रति बोरा 1425 स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125
6: स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125
5: र कर्णालीको सिमी प्रति केजी 225 सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत
7: यही असोज 3 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू पीसी शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ
8: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने महिनावारी अनियमितता हुने पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने अनियमित वा निरन्तर रगत बग्ने विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा
7: सम्पर्क सुफत मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 9855-13-956
9: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छ विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ
10: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
9: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
10: अब इन्डिया नै जाने सुर कस्या भए गोकाई म्यान पावर सप्लाइज अमृत सहर पञ्जाबमा जा
9: के भन्छ नि दाजु मैले त कुरै बुझिन त हौ
10: हो त नि अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि
9: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
10: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
9: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
10: ल टिपिराख फोन नम्बर 9820-29-93-48 9820-29-93-48
11: रेडियो भेरी एफएम

0: कामको टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिट्टिक्को परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
2: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायु गोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे जाम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि म देखाइदिन्छु पसल
5: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
5: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715
8: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: ए हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: यही असोज 3 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठ्यगरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
6: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: Zirconia.
1: Extreme energy drink.
0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाग्दा जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
3: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हौ दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
3: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
4: लकी पिराग फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48
5: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227। के तपाई आकर्षक फोटो प्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
4: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
0: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा चाहि नहुने गरी दाँत अङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत अङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही असोज 3 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: Zirconia.
1: Extreme energy drink.
0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले निचो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
4: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
3: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
4: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
3: 198 198
5: हजुर तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
6: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने रातिमा निन्द्रा नपर्ने नकारात्मक सोच धेरै आउने आत्महत्या गर्न मन लाग्ने टाउको दुखिरहने मन आत्तिने शारीरिक कुलतले अप्ठ्यारो पारेको यौन इच्छा नहुनु यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्
3: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा
7: यही असोज 3 गते शनिबारका दिन
3: नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
8: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना
9: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्र 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759
10: Radio Bhedi FM Radio Bhedi FM
11: Radio Bhedi FM 98.6 102.7 MHz
12: Extreme Energy Drink Time Check अहिले ठीक 11 बजेको छ
13: Extreme Energy Drink Taste the difference Feel the energy

पहाड़ तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशमा चालू आर्थिक वर्षको दुई महिनामा 157 विपदका घटना भए, 10 जनाले ज्यान गुमाए। दैलेखमा कम उमेरमै प्रसूति हुने किशोरीको संख्या घटेन र नेपाल र बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीबीच यसै वर्ष 3 टी20 आई सिरिज हुने खेल नेपालमा खेलिने। कर्णाली प्रदेशमा चालू आर्थिक वर्षको दुई महिनामा 157 विपदका घटना भएका छन्, जसमा धेरै जसो पहिरोका घटना रहेका प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यी घटनामा परि 10 जनाले ज्यान गुमाएका र 2 जना अझै बेपत्ता रहेका छन्। विपदमा परि 121 पशु चोपाए समेत मरेका प्रहरीको तथ्याङ्क रहेको छ। 224 घर तथा भौतिक संरचनामा क्षति हुँदा 51 लाख भन्दा बढ़ीको आर्थिक क्षति भएको मूल्यांकन पनि प्रहरीले गरेको छ। झाजरकोटको रिसाङ र बौलाखोलाको बाढ़ीबाट भएको क्षतिको आर्थिक मूल्यांकन भने यसमा समावेश गरिएको छैन। कर्णाली विपद जोखिमको हिसाबले उच्च जोखिममै रहेको बताइएको छ। 10 जिल्ला मध्ये कर्णालीका सुर्खेत बाहेकका जिल्लाहरू पहिरोको जोखिममा छन् भने सुर्खेतमा बाढ़ीको जोखिम रहेको जनाइएको छ। दैलेखमा पछिल्लो एक वर्षमा प्रसूति भएका मध्ये करिब 18% 20 वर्ष मुनिका किशोरी रहेको पाइएको छ। गत आर्थिक वर्ष 82-83 अस्पतालमा 658 प्रसूति भएकामा 17.78% 20 वर्ष मुनिका किशोरी रहेको जिल्ला अस्पतालले जनाएको छ। 4 वर्षको तथ्याङ्क अनुसार 20 वर्ष मुनिका प्रसूति 15% हाराहारीबाट बढ़ेर 18% पुगेको पाइएको छ। बाल विवाह न्यूनीकरणका नाममा सरकार तथा गैर सरकारी संघ संस्थाले वर्षनी लाखौं रूप खर्च गरे पनि प्रभावकारी काम हुन नसकेको भन्दै यसको निर्मम समीक्षा गरिनुपर्ने सरोकारवालाले औल्याएका छन्। प्रत्येक वर्ष आश्विन शुक्ल संक्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा आज विधिपूर्वक इन्जिन जडान भएका यन्त्र तथा सवारी साधन समेतको पूजा आराधना गरी मनाइँदैछ। विश्वकर्मामा आफ्ना सवारी साधन, कल कारखानामा प्रयोग हुने धातुजन्य उपकरण र औजार तथा कम्प्यूटर लगायत विद्युतीय उपकरण सफा गरी पूजा गर्ने परम्परा रहेको छ। पूजासँगै आफूले प्रयोग गर्ने उपकरणको उचित संरक्षण र सुरक्षित प्रयोग गर्ने संकल्प समेत गर्ने गरिन्छ। उद्योग कारखाना कम्पनी वर्कशप तथा घरमा विश्वकर्मा भगवानको तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। शास्त्र अनुसार भगवान विश्वकर्मालाई देवशिल्पी समेत भन्ने गरिएको छ। आजको दिन कालीगढ़ले आफ्ना उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, काममा बेलामा नबिग्रने र राम्रो काम गर्न सक्ने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास पनि रहेको छ। वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविदहरूले वास्तु दिवसका रूपमा पनि मनाउने गर्दछन्। र बंगलादेश र नेपालका राष्ट्रिय टोली बीच यसै वर्ष 3 टी20 अन्तर्राष्ट्रिय श्रृंखला हुने भएको छ। नेपाल क्रिकेट संज्ञान र बंगलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा आउँदो चैतमा कीर्तिपुर स्थित टियू मैदानमा सिरिज हुने तय भएको छ। क्यानका सचिव पारस खटकाले नेपाल र बंगलादेश टी20 सिरिजको पहिलो खेल आउँदो चैत 13 गते हुने बताउनु भएको छ। यस्तै दोस्रो खेल 15 र तेस्रो खेल 17 गते हुने तय भएको उहाँले बताउनु भएको छ। यता विश्व एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा नेपालले आज इण्डोनेशियासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र इण्डोनेशिया बीचको खेल दिउँसो 4:05 एरिना पार्कमा शुरू हुने भएको छ। समूह एमा रहेको नेपालका लागि क्वार्टर फाइनल पुग्ने सम्भावना कायम राख्न आजको खेल जित्नुपर्ने दबाव रहेको छ। नेपाल पहिलो खेलमै बलियो टोली एवं आज जापानसँग 3-0 सेटमा पराजित भएको छ। 3 टोली मात्र समावेश रहेको यो समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनल प्रवेश गर्नेछन्। अब
हवस्तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट्स सकियो, दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
2: सूचना,
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिरौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बांगेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726। सूचना,
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
3: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
4: यही असोज 3 गते शनिबारका दिन सुफा पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफ का माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
4: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर 6, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्रा 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्नुहुन जानकारीका लागि अनुरोध गर्दछौ।
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड ब्रेमनगर 8 सुर्खेत, सम्पर्क फोन नम्बर 083524977 र 083523759।

0: California.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट छाती।

0: मुटु फोक्सो कलेजो मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ
1: डाक्टर तेजेन्द्र साउद वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ हाड जोड्नी मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा
0: डाक्टर महेश तौ लगाई वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा
1: डाक्टर अमित कुमार ठाकुर वरिष्ठ रेडियोलोजिस्ट आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा
0: डाक्टर अशोक कुमार रोकाया वरिष्ठ जनरल सर्जन विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा
1: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा गुणस्तरीय तथा भरपर्दो उपचार आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा बिरामी मैत्री तथा आत्मीय वातावरण
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्
1: विशेषज्ञ सेवा गुणस्तरीय उपचार तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस् सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ मंगलगढ़ी चोक सुर्खेत सम्पर्क नम्बर 083-591-1099 फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुरानो चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
1: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
1: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
1: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048-39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
3: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिनँ क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
7: रेडियो भेरी एफएम

0: छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: आकस्मिक सेवा, दैनिक बिरानी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
5: जिन्दगीले पनि केही लक्षर बाटो लगाएको जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
6: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
7: रेडियो भेरी एफएम

0: Mania Extreme Energy Drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: यही असोज 3 गते शनिबारका दिन सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइराइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफ का माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि
7: विशेष परामर्श सेवा।
6: सम्पर्क सुफत मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
8: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
9: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
8: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
10: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सालवार्षिक वर्षको दुई महिनामा सरकारको आमदानी भन्दा खर्च 9 अर्बले धेरै, कुल राजस्व संकलन वार्षिक लक्ष्यको 11.5%। जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा राष्ट्रिय संघ महासभामा उठाउने नेपालको तयारी। जलवायु संकटका कारण नेपालले भोगिरहेको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने। आज 24 जिल्लामा बाढ़ीको जोखिम, साना नदीमा बहाव बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह। अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै बढ़दो आप्रवासनले घरको माग, सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको ठहर। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेसियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्ष 2083-84 को शुरूआती दुई महिनामा सरकारले झण्डै 2 खर्ब बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च 1,99,83,72,00,00,000 रूपियाँ बराबर छ, जुन वार्षिक लक्ष्यको 9.41% हुन आउँछ। कार्यालयका अनुसार सरकारले चालू शीर्षकमा अहिलेसम्म 9.6% बजेट खर्च गरेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 12,70,58,90,00,000 बजेट विनियोजन भएकामा भदौ मसान्तसम्म 1,22,03,54,00,000 खर्च भएको छ। यस्तै पूँजीगत शीर्षकमा 4,31,10,63,00,000 बजेट विनियोजन भएकामा अहिलेसम्म वार्षिक लक्ष्यको 1.78% अर्थात 7,66,48,00,000 मात्रै खर्च भएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ। वित्तीय व्यवस्था शीर्षकको अहिलेसम्मको बजेट खर्च 16.59% छ। यो चालू आर्थिक वर्षका लागि 4,22,64,91,00,000 विनियोजन भएकोमा भदौ मसान्तसम्म 70,13,70,00,000 बराबर खर्च भएको हो। यस अवधिसम्म सरकारको खर्चको तुलनामा आमदानी कम छ। भदौ मसान्तसम्मको कुल राजस्व संकलन वार्षिक लक्ष्यको 11.58% अर्थात 1,90,10,79,00,000 छ। पछिल्ला दुई महिनामा मात्रै सरकारको आमदानी भन्दा खर्च झण्डै 9,72,00,00,000 बढ़ी देखिएको छ। नेपालले राष्ट्रसंघको 81 महासभामा जलवायु परिवर्तनबाट भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको असरलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा महासभामा नेपालले उठाउने विषयबारे जानकारी दिनुभएको र यसले जलवायु संकटका कारण भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराइने बारे पनि बताउनुभयो। उहाँका अनुसार संयुक्त राष्ट्र संघका 6 प्रमुख मध्ये एक महासभामा 193 वटै सदस्य राष्ट्रले एक राष्ट्र एक मतका आधारमा सार्वभौमिक समानताको अभ्यास गर्छन्। महासभाले विश्वका महत्वपूर्ण विषयमा छलफल, नीति निर्माण तथा बहुपक्षीय सहकार्य प्रवर्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा काम गर्दै आएको समेत राईले बताउनुभयो। भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने समेत कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधि मण्डल असोज 6 गते न्यूयोर्क जानेछ। देशका विभिन्न जिल्ला भएर बहने साना नदी तथा खोलामा आज पानीको भाव बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, गोर्खा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र अछाम तथा आसपासका जिल्लाका साना नदीमा बहाव बढ़ने सम्भावना छ। वर्षाका कारण जलस्तर बढ़न सक्ने र साना नदी तथा खोलामा आकस्मिक बाढ़ी आउन सक्ने भए काले तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। आज सुनको भाव 2,300 रूपियाँले घटेको छ। नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार सुन आज 2,99,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 3,01,800 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 60 रूपियाँले बढ़ेर 4,625 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,685 रूपियाँमा कारोबार भएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले 3 दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। भारत सरकारको निमन्त्रणमा आज उहाँ नयाँ दिल्ली जानुभएको हो। भ्रमणका क्रममा विपदपछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनैतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्ने भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बसाईसराई रोक्न धनकुटाको छत्तर जोरपाटी गाउँपालिकाले सुरक्षित आवास बनाउँदै शरद ऋतुका लागि मनासलु हिमालको आरोहण शुरू लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले चालू आर्थिक वर्षको दुई महिनामा सरकारको आमदानी भन्दा खर्च 9 अर्बले धेरै, जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। गाउँमा बसाइसराई गरेर आउने परिवारलाई गाउँमै टिकाई राख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आफ्नो रणनीति परिवर्तन गर्ने भएको छ। पाँच वर्षदेखि सञ्चालन हुँदै आएको दुहुना गाई वितरण कार्यक्रम प्रभावकारी नभएको निष्कर्ष निकाल्दै गाउँपालिकाले अब सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकता दिने भएको छ। नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोड्ने र पशुपालन मार्फत आमदानीको स्रोत सृजना गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष 2077-78 दुहुना गाई कार्यक्रम सञ्चालन गर्दै आएको थियो। पाँच वर्षको अवधिमा 50 परिवारलाई लैनो गाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ। पशुपक्षी विकास शाखाका प्रमुख राजकुमार राईका अनुसार पहिलो वर्ष 9 परिवारलाई गाई वितरण गरिएको थियो, तर गाई वितरण मात्रै गरेर परिवारलाई दीर्घकालीन रूपमा गाउँमा टिकाउन नसकिने देखिएपछि कार्यक्रमको स्वरूप परिवर्तन गर्न लागि गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाका अनुसार बसाइसराई गरेर आउने परिवारका लागि आय आर्जनको अवसरसँगै स्थायी र सुरक्षित बसोबासको आधार आवश्यक देखिएको छ। शरद ऋतुका लागि मनासलु हिमालको आरोहण शुरू भएको छ। यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका 466 जना आरोहीले गएको मंगलबारदेखि आरोहण शुरू गरेका हुन्। 39 समूहमा 342 जना पुरूष र 124 जना महिला आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेका छन्। आधार शिविरमा लामा गुरूले पूजा गरेर आरोहणको सायद गरिएको आरोहणका सहयोगी विश्वबहादुर गुरूङले बताउनुभयो। आरोहीहरूले अबको एक दुई दिन तीन हप्ताभित्र आरोहण गरिसक्ने उहाँको भनाई छ। अब विदेशको खबर। अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान श्रीमती तथा आश्रित सन्तान अस्ट्रेलिया लैजान पाउने सुविधा हटाउने तयारी गरेको छ। अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले विदेशी विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउन रोक लगाउने व्यवस्था गर्न लागि जानकारी दिनुभएको द गार्जियनले जनाएको छ। अहिले अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन अवधिमा श्रीमान वा श्रीमती तथा 18 वर्ष मुनिका आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्था छ। विद्यार्थीका श्रीमान वा श्रीमतीले पनि विद्यार्थीले अध्ययन गरे को विषय र तह अनुसार निश्चित समयसम्म अस्ट्रेलिया काम गर्न पाउने व्यवस्था छ, तर प्रस्तावित नयाँ व्यवस्थाले परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने वा सुविधा हटाउने तयारी गरिएको छ। सरकारले विद्यार्थीको संख्या घटाउने योजना नभए पनि उनीहरूका परिवारलाई साथमा ल्याउने सुविधा प्रभावकारी रूपमा बन्द गर्न खोजेको हो। पछिल्ला वर्षमा आप्रवासीको संख्या बढ़दा आवास पूर्वाधार र सार्वजनिक सेवामा दबाव रहेको भन्दै अस्ट्रेलियामा यसको आलोचना हुँदै आएको छ। बढ़दो आप्रवासनले घरको माग बढ़ाएको र सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको बुझाइरहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इण्डोनेसियासँग खेल्दैछ। खेल दिउँसो 4 बजे शुरू हुनेछ। यो समूहमा नेपाल, इण्डोनेसिया र आयोजक जापान रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा हिजो आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजय बेहोरेको छ। जापानले नेपाललाई 25-8, 25-12, 25-11 हरायो। जापान एसियाली महिला भलिबलमा बलियो टोलीका रूपमा रहेको छ र नेपालले खेलभर दबावमा रहेर प्रतिस्पर्धा गरेको थियो। पहिलो खेलको हारपछि नेपाल अहिले समूहमा अंकविहीन छ, त्यसैले इण्डोनेसिया विरूद्धको खेल नेपालका लागि समूह चरण पार गर्नेका लागि महत्वपूर्ण छ। समूहमा 3 टोली मात्र रहेकाले हरेक खेलको नतिजाले अन्तिम समीकरणमा ठूलो प्रभाव पार्नेछ। नेपालले इण्डोनेसियालाई हराएमा समूहमा 1 जीतसहित क्वार्टर फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ। नेपाल र इण्डोनेसिया बीचको खेलपछि समूहको अन्तिम खेलमा जापान र इण्डोनेसिया खेल्नेछन्। यो खेल भने भोलि हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालू आर्थिक वर्षको दुई महिनामा सरकारको आमदानी भन्दा खर्च 9 अर्बले धेरै, कुल राजस्व संकलन वार्षिक लक्ष्यको 11.5%। जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी। जलवायु संकटका कारण नेपालले भोगिरहेको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने। आज 24 जिल्लामा बाढ़ीको जोखिम, साना नदीमा बहाव बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह। अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै बढ़दो आप्रवासनले घरको माग, सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको ठहर र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेसियासँग खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: me a
1: extreme energy drink.
2: के तपाईं उपचार गर्दा गर्दै निराशुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौं।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बात दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
4: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
5: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
4: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
6: Radio Bhedi FM, Radio Bhedi FM,
2: Radio Bhedi FM, 98.6, 102.7 MHz.

0: लुगा लगाऊ, गाड़ी चढ़ने ठाउँसम्म जाऊ, गाड़ी चढ़ अस्पताल पुगे पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोलादै के गुनगुनाइरहेको?
0: हैन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठे दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बांगेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
7: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्रा 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता, खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्नुहुन जानकारीका लागि अनुरोध गर्दछौ।
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
8: रेडियो भेरी FM।

0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
5: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ
6: अरुवा मोटो चामल प्रति बोरा 1400 अरुवा मध्यम चामल प्रति बोरा 1450 अरुवा सोना मनसुली चामल प्रति बोरा 1425 स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125 स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225 सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत
7: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
7: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन सिधै वीरनगर 4 एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
7: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
7: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
8: रेडियो भेरी एफएम

0: Zirconia.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाई वा तपाईका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजे को छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
0: दादुरा,
2: पोलियो,
0: कुपोषण,
2: एनिमिया,
0: मम्स,
2: दम,
0: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चारबाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081538150, 081535151।
3: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
4: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
4: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
4: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
6: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
8: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
9: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
10: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
9: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
10: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
11: रेडियो भेरी एफएम।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Extreme energy drink.
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो. सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त.
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ. अब बाहिर धाएर दुःख पाउनु पर्दैन. हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि.
3: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि. म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ.
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन. सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्. नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद.
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ.
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार.
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा. सम्पर्क नम्बर 97048 39043. आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत.
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्.
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ.
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि. सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031.
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
7: रेडियो भेरी FM.

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही असोज 3 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: California.
1: Extreme energy drink.
2: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखिरहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
3: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा
4: यही असोज 3 गते शनिबारका दिन
3: नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: सूचना
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: यही असोज 3 गते शनिबारका दिन सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा SCRC अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र IVFका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
9: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेश यी भाइजना भया
10: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
9: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
10: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
11: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाग दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
12: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
13: रेडियो भेरी FM।

0: सूचना
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते
2: तथा 7 र 8 गते
1: यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बांगेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
3: यहाँ जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। केही गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
4: अब इन्डियानै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
4: ल टिपिराग, फोन नम्बर 98202993948, 98202993948।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
5: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्र 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईले आफ्नो अभिभावकको शेयर सदस्यता, खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्नुहुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083524977 र 083523759।
6: Radio Bini FM, Radio Bini FM,
7: Radio Bini FM, 98.6, Vekti 2.7 MHz.
8: Extreme Energy Drink, Time Check, Aile Thik 2 Baje Ko Chha.
9: Extreme Energy Drink, Taste the Difference, Feel the Energy.

0: तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिमो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न, तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
5: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
5: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
6: रेडियो भेरी एफएम

0: अफिसतिर जान लागेको हो।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
0: त्यसो भए त म अहिलै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: यही असोज 3 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू पीसी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
4: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहुलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
8: रेडियो भेरी एफएम

0: me a extreme energy drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकम

0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्र नगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
4: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाग्ला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। गर्मी गर्मीमा भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के रे के रे, के भन्छ नि दाजु? मैले त कुरै बुझिन त हौ।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
6: ल टिपिराख फोन नम्बर 98202993048, 98202993048।
8: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तडपटी। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: रेडियो भेरी FM।

0: किए।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Media.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाई वा तपाईका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: सूचना
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
3: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन सुर्खेत।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस,
0: हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पथरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840444631। स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
8: लोक सेवा आयोगका किताबहरू
6: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
9: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर विजयनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
10: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
6: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तिमी जलविद्युत आयोजनाको सुरुङमा फेला परेका 5 जनाको शव परिवारलाई हस्तान्तरण। बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 जना पुग्यो। नेपालले संयुक्त राष्ट्र संघको महासभामा हिमाली संकट र जलवायु विपत्तिको मुद्दा प्रमुखताका साथ उठाउने। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेससँग द्विपक्षीय वार्ता गर्ने। सहकारी संस्थाले लिने अधिकतम ब्याजदर 13% कायम। बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने। विश्वमा पानीको चक्र झन अनियमित बन्दै कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थाल्यो। र जापानमा भइरहेको एसियाली खेलकुदमा आवासको व्यवस्था लिएर तीव्र आलोचना। नेपाल खबरमा अब पूरा खबर। छिमेनी जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका 5 वटा शव आफन्तले पुजेका छन्। भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारहरू श्यामबहादुर थापा मगर र तिलकबहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरेको छिमेनी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले जानकारी दिनुभयो। उद्धार टोलीले विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि झण्डै 150 मिटरभित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको थियो। यसैबीच भोटेकोशी बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि बेपत्ता सूची अध्यावधि गर्दा संख्या बढ़ेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परेर 1403 जनाको ज्यान गएको पुष्टि भएको छ। विस्थापित भएका मध्ये 1515 जनालाई नुवाकोट र रसुवाका 29 वटा होल्डिङ सेन्टरमा राखिएको छ। नेपालले संयुक्त राष्ट्र संघको 81 महासभामा जलवायु न्याय, क्षति तथा नोक्सानी कोष र हिमाली क्षेत्रको संरक्षणलाई प्रमुख एजेण्डाको रूपमा उठाउने भएको छ। सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राईले जलवायु संकटका कारण नेपालले भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने जानकारी दिनुभएको हो। नेपालले फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज लगायत संयन्त्रबाट तत्काल वित्तीय सहयोग उपलब्ध गराउन आग्रह गर्नेछ। साथै जलवायु उत्थानशील पूर्वाधार, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि विकसित देशहरूसँग अपील गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। न्यूयोर्कमा नेपालले सगरमाथा टू दी विषयमा उच्च स्तरीय साइड इभेन्ट समेत आयोजना गर्नेछ, जसको मुख्य उद्देश्य हिमाली क्षेत्रको पारिस्थितिक प्रणालीमा परेको असरबारे अन्तर्राष्ट्रिय ध्यान खिच्नु रहेको छ। महासभाको उच्च स्तरीय हप्ता अन्तर्गत हुने जनरल डिबेटलाई प्रधानमन्त्री वीरेन्द्र शाहले सम्बोधन गर्नुहुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री सहितको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर 22 अमेरिका प्रस्थान गरी सेप्टेम्बर 26 स्वदेश फर्कनेछ। सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर 13% कायम भएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी यस ऐको 16% सीमालाई घटाएर नयाँ सन्दर्भ ब्याजदर 13% तोकेको हो। नयाँ व्यवस्था अनुसार अब सहकारीले 13% भन्दा बढ़ी ब्याज दिन पाउने छैनन् भने बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने व्यवस्था गरिएको छ। यसै गरी ऋणको ब्याजलाई मूल ऋणमा पूँजीकरण गरी पुनः ब्याज लगाउन नपाइने र हर्जना रकम असुल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी लिन नपाइने कार्यालयले स्पष्ट पारेको छ। प्रशासनिक सेवा वा नवीकरण शुल्कका नाममा थप रकम लिन नपाइने र सम्पूर्ण लागत ब्याजदरमै समावेश हुनुपर्नेछ। संस्थाले आफ्ना सबै सदस्यका लागि समान ब्याजदर कायम गरी अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। ऋण प्रवाह गर्दा रकम सीधै ऋणीको व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने निर्देशन दिइएको छ। पूर्वी नवलपरासीको हुपिसेकोट गाउँपालिका 6 रहेको घाँडी भीरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवाँ विषाक्त कार्बन मोनोक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञहरूले गरेको स्थलगत अध्ययन अन्त तथा प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खानिज अक्सिजनसँग मिसिदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो। विज्ञहरूका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ, जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मदत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशुपक्षीमा टाउको दुख्ने, रिङटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोश भई ज्यान समेत जान सक्ने भएकोले धुवाँ निस्किएको ठाउँ नजिक नजान र नसुङ्न विज्ञहरूले कड़ा चेतावनी दिएका छन्। यसै गरी धुवा निस्किएको ठाउँ मुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकाले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रिल वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सरकारले हिजो सकिएको भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच भदौ महिनाका 31 जना र 2 जना बम्पर गरी 33 जना विजेता घोषणा गरेको हो। भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीका कारण भदौ 16 गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। भदौ महिनाका हरेक दिनका दरले 31 जनाले जनही 1 लाख र 2 जनाले बम्पर उपहार अन्तर्गत जनही 10 लाख रूपियाँ पाएका हुन्। भदौ महिनामा सुनिता फ्रेन्सी स्टोरबाट 7,000 रूपियाँको सामान किन्ने ग्राहक र कात्यायनी पोलिक्लिनिकबाट 200 रूपियाँको सामान किन्ने ग्राहकले बम्पर उपहार जितेका हुन्। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालन कार्यविधि 2083 संचालनमा ल्याएको हो। अब विदेशको खबर। विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र यसले कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था निम्ताएको संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रभावमा असन्तुलन बढ़दै गएको छ। समाचार संस्था एएफपीका अनुसार सन् 2025 विश्वका नदीहरूका लागि 3 दशकभन्दा धेरै अवधि यताकै सबैभन्दा सुक्खा वर्ष मध्ये एक रहेको छ। प्रतिवेदनले विश्वभरि नै हिम नदीहरू खुम्चिँदै गएको, भूमिगत पानीको सतह घटिरहेको र ताजा पानीको भण्डारमा दशकौंदेखि देखिएको गिरावट निरन्तर जारी रहेको चेतावनी दिएको छ। सन् 2023 देखि 2025 सम्मको अवधिमा मात्रै हिम नदीहरूले झण्डै 104 गिगाटन बराबरको बरफ गुमाएका छन्, जुन लगातार चौथो वर्षको उल्लेखनीय गिरावट हो। डब्ल्यूएमओ की महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदी जस्ता दीर्घकालीन पानी भण्डार घट्नुलाई गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ। एल निनोको प्रभावले यो जोखिम अझ बढ़ाउने उहाँको चेतावनी छ। हिमनदीमा आउने विपदको असर एउटा देशमा मात्र सीमित नरहने भन्दै उहाँले भर्खरै नेपाल र चीनमा देखिएका घटनालाई उदाहरणको रूपमा प्रस्तुत गर्नुभयो। यस्ता जोखिमको पूर्वानुमान र जलचक्र बुझ्नका लागि विश्वभर थप गुणस्तरीय तथ्याङ्क आदान प्रदान र अन्तर्राष्ट्रिय सहकारी आवश्यक रहेको प्रतिवेदनमा जोड़ दिएको छ। अब खेल खबर। पछि शनिबारदेखि जापानमा औपचारिक रूपमा शुरू हुन लागेको 20 औं एसियाली खेलकुदमा खेलाड़ीहरूको आवास व्यवस्थालाई लिएर तीव्र आलोचना शुरू भएको छ। नागोया शहर र आईसी फ्रेक्चरमा आयोजना भइरहेको प्रतियोगिताका लागि हजारौं खेलाड़ीहरूलाई काठका कन्टेनर शैलीका छाप्राहरूमा राखिएको पछि विरोध भएको हो। कोरिया बास्केटबल संघका उपाध्यक्ष जुङ जे योङले बसोबासको यो व्यवस्था अहिलेसम्मकै सबैभन्दा खराब रहेको बताउनु भएको छ। उहाँका अनुसार 6 फिट 7 इन्च भन्दा अग्ला खेलाड़ीहरूले ओछ्यानमा खुट्टा सीधा तन्काउन समेत पाएका छैनन्। दक्षिण कोरियाका एक खेलाड़ीले त कोठामा पानी चुहिएको भिडियो पोस्ट गर्दै सहयोगको याचना गरेका छन्। यसपटक अनुमानभन्दा बढ़ी अर्थात 17,000 भन्दा धेरै खेलाड़ी तथा पदाधिकारीहरू सहभागी भएपछि सयाको अभाव देखिएको हो। आयोजकले 2,000 पाउनका लागि कन्टेनर छाप्रा, झण्डै 5,000का लागि इटालियन क्रूज जहाज र बाँकीका लागि होटलको व्यवस्था मिलाएका छन्। तर प्रतियोगिताको औपचारिक शुरूआत अघि नै फितलो व्यवस्थापनको चौतर्फी आलोचना भइरहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। चिलिने जलविद्युत आयोजनाको सुरुङमा फेला परेका 5 जनाको सब परिवारलाई हस्तान्तरण, बाढ़ीमा विपत्ता हुनेको संख्या 6,150 हुन पुग्यो। नेपालले संयुक्त राष्ट्रसंघको महासभामा हिमाली संकट र जलवायु वित्तको मुद्दा प्रमुखताका साथ उठाउने, प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव गुटरेससँग द्विपक्षीय भेटवार्ता गर्ने, सहकारी संस्थाले लिने अधिकतम ब्याजदर 13% कायम, ब्याज बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने, विश्वमा पानीको चक्र झन अनियमित बन्दै कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थाल्यो, र जापानमा भइरहेको एसियाली खेलकुदमा आवासको व्यवस्थालाई लिएर तीव्र आलोचना।

0: California.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई. शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
3: यही असोज 3 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ.
4: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा.
3: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98-550-13-956.
5: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना.
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईले आफ्नो अभिभावकको शेयर सदस्यता, खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ.
5: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत. सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759.
7: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज.

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखि
1: गाड़ी धनी र निर्माण व्यवसायीहरुमा खुशीको खबर। गाड़ी धनी र निर्माण व्यवसायीहरुले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाड़ीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाड़ीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
3: कामको टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, रु 100 देखि 15,000 सम्म फोटो

0: माध्यमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेट, रेडियम फिलेट, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: रेडियो भेरी एफएम।

0: Media Extreme Energy Drink.
1: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
4: Radio Bheri FM।

0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको माणिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। माणिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोली गाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते, वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते, वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बांगेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520-90726। सम्पर्क फोन नम्बर 083-590-726। सूचना
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
3: रेडियो भेरी एफएम

0: छाती सम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: आकस्मिक सेवा दैनिक बिरानी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङखस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायु गोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
6: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त।
7: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
7: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
7: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथ रोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
8: यही असोज 3 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मन्जु विशेषद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने महिनावारी अनियमितता हुने पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने अनियमित वा निरन्तर रगत बग्ने विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफ का माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
8: सम्पर्क सुफत मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
10: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
11: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
10: हाम्रा सेवाहरू
11: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
10: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
12: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
10: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
13: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 4 बजेको छ।
14: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड तराई जोड्छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशमा चालू आर्थिक वर्षको दुई महिनामा 157 विपदका घटना भए 10 ज्यान गुमाए। दैलेखमा कम उमेरमै प्रसूति हुने किशोरीको संख्या घटेन। नेपालले बंगलादेशको राष्ट्रिय टोलीसँग टी20 आई सिरिज खेल्ने खेल त्रिवी क्रिकेट मैदानमा हुने। कर्णाली प्रदेशमा चालू आर्थिक वर्षको दुई महिनामा विपदका 157 घटना भएका छन्, जसमा धेरैजसो पहिरोका रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतले यी घटनामा परि 10 ज्यान गुमाएका र 2 अझै बेपत्ता रहेका जनाएको छ। विपदमा परि 121 पशु चौपाय समेत मरेका प्रहरीको तथ्याङ्क रहेको छ। यस्तै 224 घर तथा भौतिक संरचनामा क्षति हुँदा 51,46,000 रूपियाँको आर्थिक क्षतिको मूल्यांकन गरिएको छ। यसमा जाजरकोटको रिसाङ र बौला खोलामा हालैको बाढ़ीबाट भएको क्षतिको आर्थिक मूल्यांकन भने समावेश गरिएको छैन। कर्णाली विपदको उच्च जोखिममै रहेको प्रहरीले जनाएको छ। 10 जिल्ला मध्ये कर्णालीका सुर्खेत बाहेक अरू जिल्लाहरू पहिरोको उच्च जोखिममा रहेका छन् भने सुर्खेतमा बाढ़ीको जोखिम रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। कर्णालीमा बाढ़ी, पहिरो, चट्याङ जस्ता तीनवटै विपदको जोखिम रहेको जनाइएको छ। अझ प्रदेश सरकारले कर्णालीलाई बहु प्रकोपकै उच्च जोखिममा रहेको बताउँदै आएको छ। दैलेखमा पछिल्लो एक वर्षमा प्रसूति भएका मध्ये करिब 18% 20 वर्ष मुनिका किशोरी रहेको पाइएको छ। गत आर्थिक वर्ष 82-83 अस्पतालमा 658 जना प्रसूति भएकोमा 17.78% 20 वर्ष मुनिका किशोरी रहेको अस्पतालको तथ्याङ्क रहेको छ। चार वर्षको तथ्याङ्क अनुसार 20 वर्ष मुनिको प्रसूति 15% हाराहारीबाट बढ़ेर 18% पुगेको पनि अस्पतालले जनाएको छ। बाल विवाह न्यूनीकरणका नाममा सरकारी तथा गैर सरकारी संघ संस्थाले वर्षेनी लाखौं रूपियाँ खर्च गरे पनि प्रभावकारी काम हुन भने सकिरहेको छैन। बाल विवाह न्यूनीकरणका लागि सरकारी निकाय, स्थानीय तह तथा गैर सरकारी संस्थाले विद्यालयदेखि समुदाय स्तरसम्म विभिन्न अभियान सञ्चालन गर्दै आएको भए पनि प्रभावकारी हुन नसकेकाले यसको समीक्षा हुनुपर्ने जरूरी रहेको सरकारवालाले औल्याएका छन्। प्रत्येक वर्ष आश्विनी संक्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा आज विधिपूर्वक इन्जिन जडान भएका यन्त्र सवारी साधन लगायतको पूजा आराधना गरी मनाइएको छ। विश्वकर्मामा आफ्ना सवारी साधन, कल कारखानामा प्रयोग हुने धातुजन्य उपकरण र औजार तथा कम्प्युटर लगायत विद्युतीय उपकरण सफा गरी पूजा गर्ने परम्परा रहेको छ। पूजासँगै आफूले प्रयोग गर्ने उपकरणको उचित संरक्षण र सुरक्षित प्रयोग गर्ने संकल्प समेत गर्ने गरिएको छ। उद्योग, कारखाना, कम्पनी, वर्कसप तथा घरमा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। शास्त्र अनुसार भगवान विश्वकर्मालाई देवशिल्पी समेत भन्ने गरिन्छ। आजका दिन सवारी साधन र औजारमा पूजा आराधना गरेमा धेरै समय टेक्ने र राम्रो काम गर्ने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास पनि रहेको छ। वास्तुशास्त्रका पुस्तक लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविदले वास्तु दिवसका रूपमा पनि मनाउने गरेका छन्। नेपाल र बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीबीच यसै वर्ष 3 टी20 आई सिरिज हुने भएको छ। नेपाल क्रिकेट संज्ञान र बंगलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा चैतमा किर्तिपुर स्थित टियु मैदानमा सिरिज आयोजना हुने तय भएको हो। क्यानका सचिव पारस खड्काले नेपाल र बंगलादेश टी20 सिरिजको पहिलो खेल आउँदो चैत 13 हुने बताउनु भएको छ। यसैगरी दोस्रो खेल चैत 15 र तेस्रो खेल चैत 17 हुने तय भएको उहाँको भनाइ छ। नेपालमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाएकाको स्मृतिमा सिरिज समर्पित गरिने पनि उहाँले बताउनु भएको छ। यसैबीच विश्व एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा नेपालले अहिले केही बेरमै इण्डोनेसियासँग खेल्दैछ। नेपाल र इण्डोनेसिया बीचको खेल अहिले नागोयाको पार्क एरिना
मा शुरू हुने तयारी भइरहेको छ। समूह ए मा रहेको नेपाललाई क्वार्टर फाइनलमा पुग्ने सम्भावना कायम राख्न खेल जित्नै पर्ने दबाव रहेको छ। नेपाल पहिलो खेलमा बलियो एवं आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजित भएको छ। 3 टोली मात्र समावेश भएको यो समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनल पुग्नेछन्। हवस् तारीलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सक्यो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: California.
1: Extreme energy drink.
2: 수잖아
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनु हुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठ्ठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: साथै यही भदौ 23 गते देखि 30 गते सम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
5: तै त यहाँ काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
6: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956576
9: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145 84031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
10: समय बदलियो, पुस्ता फेरियो, तर साथ उस्तै छ।

टेन्सन साथीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल मालिसले

0: नकुलो एल्को दुई मिनट को मालिश ले रक्षा तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिद्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कूल ओइल चिसो चिसो कूल कूल
1: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गते देखि प्रति केजी 5 रुपैयाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HERCमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
5: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
4: नाक बन्द हुने समस्या,
5: नाकबाट रगत बग्ने,
4: नाकभित्र मासुको गिर्खा पलाएको,
5: घ्राण शक्ति गुम्ने,
4: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
5: कानको संक्रमण,
4: कान सुन्न गाह्रो हुने,
5: कान बज्ने समस्या,
4: चक्कर लाग्ने,
5: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
4: घाँटी दुख्ने,
5: आवाज बन्द हुने,
4: निल्न गाह्रो हुने,
5: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। HERC अस्पताल,
4: चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
6: रेडियो भेरी FM।

0: Bonia.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: यो जिन्दगीले पनि केही लथर बाटो लगाएको छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने?
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
8: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
9: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
8: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
9: लटिपिराग फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
10: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ़नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
10: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
10: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरन्तै आवश्यक सहयोग खोज्न
7: प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
7: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: रेडियो भेरी एफएम

0: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्।
1: यदि छन् भने विरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा
2: यही असोज 3 गते शनिबारका दिन
1: नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एमिदुन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ। सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि, लिनुहोस् म देखाइदिन्छु कस्तो।
4: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सैमसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी वाशिंग मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: कोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
5: यही असोज 3 गते शनिबारका दिन सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू पिसी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र IVFका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेश भाइजना भया
8: तै त यहाँ काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
7: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
8: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
9: तपाईँलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486-3175 र 98486-3975।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
11: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
12: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
13: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज।
14: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 5 बजेको छ।
15: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हट राई जोड्छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशमा चालू आर्थिक वर्षको दुई महिनामा विपदका 157 घटना भई 10 जनाले ज्यान गुमाए। पछिल्लो एक वर्षमा दैलेखमा क्षयरोगका बिरामीको संख्या बढ़्यो, 20 जना नयाँ बिरामी थपिए। र नेपालले बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीसँग 3 T20 आई सिरिज खेल्ने खेल त्रिवी मैदानमा हुने। कर्णाली प्रदेशमा चालू आर्थिक वर्षको दुई महिनामा 150 बढ़ी विपदका घटना भएका छन्। प्रदेश प्रहरी कार्यालय सुर्खेतले 157 विपदका घटना भएकोमा धेरैजसो पहिरोका रहेका भन्दै यसमा पनि 10 जनाले ज्यान गुमाएका र 2 जना अझै बेपत्ता रहेका जनाएको छ। विपदमा पनि 121 पशु चोपाए समेत मरेको प्रहरीको तथ्याङ्क छ। 224 घर तथा भौतिक संरचनामा क्षति हुँदा 51,46,000 रूपियाँ आर्थिक क्षतिको मूल्यांकन प्रहरीले गरेको छ। जाजरकोटको रिसाङ र पौला खोलाको हालैको बाढ़ीबाट भएको आर्थिक क्षतिको मूल्यांकन पनि यसमा समावेश नगरिएको पनि प्रहरीले जनाएको छ। कर्णाली विपदको जोखिममा रहेकाले सतर्कता अपनाउन सरकारवालाले सुझाव दिँदै आएका छन्। पछिल्लो एक वर्षमा दैलेखमा क्षयरोगका बिरामीको संख्या बढ़ेको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखले आर्थिक वर्ष 82-83 क्षयरोगका 20 जना नयाँ बिरामी थपिएका जनाएको छ। थपेकासँगै जिल्लामा क्षयरोगका बिरामीको संख्या बढ़ेर 164 पुगेको जिल्ला अस्पताल दैलेखका मेडिकल रेकर्डर सुपरभाइजर प्रकाश अधिकारीले बताउनु भएको छ। आर्थिक वर्ष 81-82 144 जना क्षयरोगका बिरामी भेटिएका थिए। 164 जना क्षयरोगका बिरामीमध्ये 9 जना 15 वर्ष मुनिका बाल बालिका समेत रहेको उहाँले बताउनु भएको छ। खास गरी क्षयरोग विशेष गरी संक्रमित व्यक्तिको खोकी तथा खकारबाट निस्कने जीवाणुयुक्त कणसँग सम्पर्कबाट सर्न सक्ने भएकाले संक्रमित व्यक्तिको सम्पर्कमा रहेका बाल बालिका जोखिममा पर्ने गरेका उहाँले बताउनु भएको छ। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा आज विधिपूर्वक इन्जिन जडान भएका यन्त्र तथा सवारी साधन लगायतको पूजा आराधना गरी मनाइएको छ। विश्वकर्मामा आफ्नो सवारी साधन कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण र औजार तथा कम्प्यूटर लगायतका विद्युतीय उपकरण सफा गरी पूजा गर्ने परम्परा रहेको छ। पूजासँगै आफूले प्रयोग गर्ने उपकरणको उचित संरक्षण र सुरक्षित प्रयोग गर्ने संकल्प समेत गर्ने गरिएको छ। उद्योग कारखाना कम्पनी वर्कसप तथा घरमा विश्वकर्मा भगवानको तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। शास्त्र अनुसार भगवान विश्वकर्मालाई देवशिल्पी समेत मान्ने गरिएको छ। आजको दिन सवारी साधन र औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ। वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रूपमा पनि मनाउने गरेका छन्। नेपाल र बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीबीच यसै वर्ष 3 T20 आई सिरिज हुने भएको छ। नेपाल क्रिकेट संज्ञान र बंगलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा चैतमा किर्तिपुर स्थित टियु मैदानमा सिरिज हुने तय भएको हो। क्यानका सचिव पारस खड्काले नेपाल र बंगलादेश बीचको T20 सिरिजको पहिलो खेल आउँदो चैत 13 गते, दोस्रो खेल 15 गते र तेस्रो खेल 17 गते हुने तय भएको बताउनु भएको छ। जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा अहिले नेपाल इण्डोनेसियासँग खेलिरहेको छ। नागोया पार्क एरिनामा नेपाल 2 सेटले पछि परेको छ भने तेस्रो सेटमा पनि नेपाल पछि परेको छ। नेपाल र इण्डोनेसिया मध्ये नेपाल आज जित्नुपर्ने दबावमा रहेको छ। पहिलो खेलमा बलियो टोली एवं आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजित भएको नेपालले आज इण्डोनेसियालाई हराउन सके क्वार्टर फाइनल पुग्ने सम्भावना बलियो हुनेछ। तर नेपालले 2 सेट गुमाइसकेको छ भने तेस्रो सेटमा पनि नेपाल ले तीन अंक जोड़दा इंडोनेशियाले पांच अंक जोड़िसकेको छ। तीन टोली मात्र समावेश भएको यो समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनल प्रवेश गर्नेछन्। हस्तालीलाई साँझ पाँच बजेको फेरि हाइलाइट सकियो। साँझ साढे छ बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
2: यही असोज तीन गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल 5 दशक देखी।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
2: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकुल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।

0: Siphonia.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरुकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरुद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरुको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरुबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1969।

0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: जिन्दगीले पनि केही लच्छर बाटो लाग्दा आएको छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, केही गर्ने गर्ने।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु?

0: यहाँ बसेर केही कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गरी के हो कसो।
1: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
2: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Liponia.
1: Extreme energy drink.
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: सूचना।
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठ्ठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
4: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083-590-726। सूचना।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
5: रेडियो भेरी एफएम

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाग्दा चाहिँ विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने
1: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछ त
0: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
0: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
1: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
0: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
0: हो त्यही गएर
1: सूर्जन रोकाईलाई भेट
0: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
1: लटिपिराग फोन नम्बर 9820293948 9820293948
2: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल
4: के तपाईँलाई थाहा छ सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ
5: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ
6: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ
4: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत फोन 0385-22-360
7: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ
8: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ
7: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत सम्पर्क फोन नम्बर 0385-21-250 0385-23-755 मोबाइल नम्बर 9840-50-227
9: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
10: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
11: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
10: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआई
12: रेडियो भेरी एफएम

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटे कोशीबाड़ीमा बेपत्ता हुनेको संख्या 6150 जना पुग्यो। हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक। 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने।
0: अख्तियारमा एक वर्षमा झण्डै 41,000 उजुरी। पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै संघीय सरकारतर्फको धेरै उजुरी भूमि मन्त्रालयका।
1: महाधिवेशनमा सबैलाई समेट्न अन्तिम समयसम्म पहल गर्ने कांग्रेसको निर्णय। उद्घाटनका लागि आउन देउबालाई थापाको आग्रह। देउबा पक्षका 40 जना भन्दा बढ़ी प्रभावशाली नेताहरू सानेपा बैठकमा सहभागी।
0: चन्द्रमामा नयाँ विशाल खाल्डो भेटियो। भूगर्भीय संरचना र खाल्डो निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त गर्न सहयोग पुग्ने।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो।
2: सुन त, मेरो कपड़ा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भुटेकोशी बाढ़ीमा विपत्ता हुनेको संख्या 6150 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको विवरणमा विपत्ताको संख्या 5179 जना थियो, तर हिजो बेलुकाको विवरणमा 971 जनाले बढ़ेर 6150 जना पुगेको हो। प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि विपत्ता सूची अध्यावधि गर्दा संख्या बढ़ेको हो। विपत्ता सूचीमा स्थानीय बासिन्दा, अन्य जिल्लाका नेपाली र विदेशी नागरिक समेत रहेका छन्। प्राधिकरणका अनुसार बाढ़ीमा परेर 1403 जनाको ज्यान गएको पुष्टि भएको छ। विस्थापित 1515 जनालाई नुवाकोट र रसुवा 29 होल्डिङ सेन्टरमा राखिएको छ। यसैबीच सिलिमी जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका 5 शव आफन्तले बुझेका छन्। भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदारहरू श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरेको सिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले जानकारी दिनुभयो। उद्धार टोलीले विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि झण्डै 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको हो।
1: सांसदहरूले बाढ़ीमा बेपत्ता भएका नागरिकको खोजी तीव्र बनाउन र पीड़ित परिवारलाई कानूनी अधिकारबाट वञ्चित नगर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरूले भोटेकोशी तथा रसुवा बाढ़ीका बेपत्ताको शव फेला नपर्दा मृत्यु दर्ता, बीमा, क्षतिपूर्ति र बैंकिङ प्रक्रिया रोकिँदा परिवार थप समस्यामा परेको बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ठाकुर सिंह थारूले रसुवाका पीड़ितले कुशको शव बनाएर अन्तिम संस्कार गरे पनि पोस्टमार्टम रिपोर्ट अभावमा पालिकाले मृत्यु दर्ता नगरेको उल्लेख गर्नुभयो। उहाँले बेपत्ता सम्बन्धी मुलुकी देवानी संहिताको प्रावधान संशोधन गरी प्रक्रिया सहज बनाउन माग गर्नुभयो। त्यस्तै सांसदहरू विश्वराज पोखरेल, कृष्ण हरि बुढाथोकी र नेपाली कांग्रेसका सांसद विष्णु बहादुर खड्काले मृत फेला परेका शवको डीएनए परीक्षण गरी पहिचान गर्न र सुरुङभित्र तथा बाहिर बेपत्ताको खोजी कार्य थप तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ।
0: यसबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौजात रकम झण्डै 14 अर्ब रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न 9 वटा बैंकमा 10 अर्ब 79 करोड़ 26 लाख 64 हजार 898 रूपियाँ मौजात छ। यस्तै कोषका 2 वटा बैंकमा रहेको डलर खातामा 2 करोड़ 39 लाख 30 हजार 731 अमेरिकी डलर जम्मा भएको छ। कार्यालयका अनुसार सबै खातामा गरी 14 अर्ब 45 करोड़ 98 लाख 10 हजार 178 रूपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकासा भइसकेको छ।
1: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङटाङ लिडुङमा गएको विनाशकारी बाढ़ी र हिम पहिरोमा मानव सृजित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। इम्पेरियल कलेज लण्डन सहितका अन्तर्राष्ट्रिय शोधकर्ताहरूको समूह वर्ल्ड वेदर एट्रिब्युसनले सार्वजनिक गरेको पछिल्लो अध्ययन अनुसार 5150 मिटर उचाइमा रहेको पहाड़को ठूलो भाग अचानक भत्किँदा यो विपत्ति निम्तिएको हो। झण्डै 2.2 वर्ग किलोमिटर क्षेत्रबाट 11 करोड़ घनमिटर चट्टान र हिउँ 1400 मिटर तल बज्रिँदा 5.2 म्याग्नेच्युड बराबरको भूकम्पीय कम्पन मापन भएको थियो। अध्ययनकी सहलेखिका तथा जलवायु विज्ञ डाक्टर फ्रिडेरिको ओटोका अनुसार मानवका कारण बढ़ेको तापक्रमले हिमाली क्षेत्रको पार्माफ्रस्ट अर्थात अत्याधिक चिसोले जमेको भूमि पग्लेको छ। सो क्षेत्रमा जुलाई र अगस्त महिनाको तापक्रम सामान्य भन्दा 1.5 डिग्री सेल्सियस बढ़ी थियो भने हिमनदीहरू प्रतिवर्ष आधा मिटरका दरले पातलिँदै गएका थिए। यसअघि 2072 सालको भूकम्पले कमजोर बनाएको पहाड़ी भीर, अघिल्लो वर्षको अत्याधिक हिमपात र तीव्र रूपमा पग्लेको हिउँको संयुक्त प्रभावले यो घटनालाई अझ भयावह बनाएको प्रतिवेदनमा भनिएको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका भौगर्भिक संरचनाहरू अस्थिर बन्दै गएको चेतावनी दिँदै भविष्यमा यस्ता विपदबाट बस्न उच्च हिमाली क्षेत्रको निरन्तर अनुगमन र पूर्व सूचना प्रणालीलाई तत्काल सुदृढ बनाउनु पर्नेमा जोड़ दिएका छन्।
0: 18 दिनसम्मको अवरोध र 21 दिनको निरन्तर प्रयासपछि पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर सड़क खण्ड सञ्चालनमा आएको छ। अहिले दुईतर्फी सञ्चालनमा रहेको भए पनि जोखिम कायमै रहेकाले दीर्घकालीन समस्या समाधानका लागि प्राविधिक अध्ययन शुरू गरेको सड़क विभागले जनाएको छ। विभागका अनुसार माथिल्लो भागबाट पहिरो खस्ने र तल्लो भागमा नदी कटानको जोखिम कायमै छ। सड़क विभागका इन्जिनियर सुरेश पौडेलका अनुसार तत्कालका लागि ग्राभेल गरेको यो सड़कलाई बर्खा सकिए लगत्तै कालोपत्र गरिनेछ। साथै स्थायी समाधानका लागि माथिल्लो भागमा पानी व्यवस्थापन, पहिरो नियन्त्रण संरचना र दीर्घकालीन विकल्पका रूपमा सुरुङ मार्ग वा त्रिशुली पारी वैकल्पिक सड़क बनाउने बारेमा पनि छलफल भइरहेको छ।
1: आर्थिक वर्ष 2082-83 अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कुल 40,842 उजुरी परेका छन्। आयोगले काठमाण्डुमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार कुल उजुरी मध्ये स्क्रीनिङ तथा प्रारम्भिक छानबिनबाट 80% भन्दा बढ़ी अर्थात 32,823 उजुरी फर्छोट भएका छन्। तहगत रूपमा विश्लेषण गर्दा पालिकामा हुने अनियमितता विरूद्ध सबैभन्दा बढ़ी 20,025 उजुरी परेका छन्। यो कुल उजुरीको झण्डै आधा हो। यस्तै संघीय सरकारतर्फ झण्डे 38% र प्रदेश सरकारतर्फ 13% उजुरी दर्ता भएका छन्। संघीय मन्त्रालयहरूतर्फ सबैभन्दा बढ़ी उजुरी भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयसँग सम्बन्धित परेका छन्। प्रदेशतर्फ मध्य प्रदेशमा सबैभन्दा बढ़ी र गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी दर्ता भएका छन्। यस्तै पालिकातर्फ काठमाण्डु र पोखरा महानगरपालिकामा सबैभन्दा धेरै उजुरी परेका छन्। उजुरी परेका शीर्ष 10 पालिकामध्ये 8 वटा मध्य प्रदेशकै रहेका छन्। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार समीक्षा अवधिमा विभिन्न भ्रष्टाचार जन्य कसुरमा विशेष अदालतमा 175 वटा मुद्दा दायर गरिएका छन्। सार्वजनिक सम्पत्ति हानि नोक्सानी र घुस रिश्वत सम्बन्धी मुद्दा धेरै रहेका छन्। यी मुद्दाहरूमा 990 जनालाई प्रतिवादी बनाउँदै कुल 25,23,65 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो मागदाबी गरिएको छ। यसै अवधिमा विशेष अदालतबाट फैसला भएका 156 वटा मुद्दा मध्ये झण्डै 52% आयोगलाई सफलता मिलेको छ। उजुरी दर्ताका लागि आयोगले वेबसाइट, ईमेल, टेलिफोन, सामाजिक सञ्जाल र हेलो सरकार लगायतका माध्यम प्रयोग गर्दै आएको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भोटेकोशी बाढ़ीबाट प्रभावितलाई राखेका ठाउँमा संक्रामक रोगको जोखिम र व्यवस्थापन बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
9: पैसामा छ शक्ति, पैसामा छ सहारा।
8: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
9: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
8: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
9: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
8: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
9: इतिहास गाथा र कथा गाँठका कुरा,
8: गाँठका कुरा
9: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा विपत्ता हुनेको संख्या 6150 जना पुग्यो, हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक, 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने, विपत्ता भएका नागरिकको खोजी तीव्र बनाउन र पीड़ित परिवारलाई कानूनी अधिकारबाट वञ्चित नगर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण, अख्तियारमा एक वर्षमा झण्डै 41,000 उजुरी, पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै, संघीय सरकारतर्फको धेरै उजुरी, भूमि मन्त्रालयका लगायत खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाली कांग्रेसले 15 महाधिवेशनबाट पार्टीका सबै तहका नेता कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य समिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनै पनि नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताउनु भएको हो। उहाँका अनुसार पूर्व सभापति शेरबहादुर देउवा सहित शेखर कोइराला, विमलेन्द्र निधि, शशांक कोइराला लगायत नेताहरूलाई महाधिवेशनमा सहभागी गराउन प्रयास भइरहेको छ। उहाँका अनुसार 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई पनि यसपटक केन्द्रीय सदस्यकै हैसियतमा महाधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ। यसैबीच केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवा सहित असन्तुष्ट पक्षलाई विगतका विवाद बिर्सेर 15 महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो। पूर्व सभापति देउवाले महाधिवेशनको उद्घाटन गरिदिए पार्टीका लागि सम्मानको विषय हुने थापाको भनाई छ। आजको बैठकमा देउवा पक्षका नेताहरू महालक्ष्मी उपाध्याय डीना, इन्द्रबहादुर बानिया, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, रामहरि खतिवड़ा, नयन सिंह महर, गोविन्द भट्टराई, उमेश संघ रायमाझी, शान्ति परियार, गणेश लामा, राधा खले, सरस्वती अर्याल, किरण यादव लगायतको उपस्थिति थियो। देउवा पक्षबाट 40 जना भन्दा बढ़ी सहभागी भएका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। पर्सि शनिबारदेखि वड़ा अधिवेशन शुरू हुने भएकाले धेरैजसो नेता गृह जिल्ला गइसकेका छन्। नेता विश्वकर्माले कांग्रेस महाधिवेशनमा 90% भन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने दावी गर्नुभयो। कांग्रेसले असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्दैछ।
0: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ़ेको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा दूषित पानी, फोहोर र लामखुट्टे वृद्धिका कारण संक्रामक रोगको जोखिम उच्च बनेको हो। बाढ़ी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरका 5 वटा पानीको नमूनामा इकोली जीवाणु समेत भेटिएको छ। विज्ञहरूले बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखला, हैजा, टाइफाइड र छाला सम्बन्धी रोग फैलाउन सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै विपद प्रभावित क्षेत्रमा पुगिरहेका उद्धारकर्ता तथा राहत वितरणमा गएकाहरूले पनि सरसफाईमा ध्यान नदिने हो भने विभिन्न संक्रामक रोग फैलन सक्ने जोखिम रहेको छ। बाढ़ी प्रभावित क्षेत्र र होल्डिङ सेन्टरमा देखिएका संक्रामक रोग र रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासका बारेमा साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको इपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख अमृत पोखरेलसँग कुराकानी गर्नुभएको छ।
10: जब पहिले उहाँहरू होल्डिङ सेन्टरमा आउनुभयो, होल्डिङ सेन्टरमा प्रारम्भिक अवस्थामा सबै होल्डिङ सेन्टरको पानीको नमूना जाँच गर्दा केहीमा इकोलाई भेटिएकै हो, तर त्यसलाई चाहिँ निवारण गर्न सक्ने वा त्यसलाई शुद्धिकरण गर्न सक्ने हामीसँग विधि छ। हामीले त्यो सबै विधि अपनाइसकेपछि अहिले पानीमा हामीले जुन गुणस्तर हुनुपर्छ खानयोग्य, त्यो अनुसार नै उहाँहरूले पानी प्राप्त गरिराख्नु भएको छ।
11: ज्येष्ठ नागरिक, बाल बालिका र दीर्घ रोगी जुन चाहिँ जोखिम समूहमा पनि छन् होइन, सरकारले चाहिँ विशेष गरेर उहाँहरूलाई लक्षित कस्ता खालका सेवाहरू चाहिँ दिइरहेको छ?
10: जोखिम वर्गहरूलाई हामीले विशेष ध्यान पुर्याउनु पर्छ भन्ने कुरामा दुई मात्र होइन, हाम्रो प्रत्येक होल्डिङ सेन्टरमा कम्तीमा एकजनाको दरले स्वास्थ्य कर्मी र त्यो सँगसँगै स्वास्थ्यका चाहिँ स्वयंसेवकहरू पनि खटिनु भएको छ। उहाँहरूले दैनिक रूपमा बिरामीहरूलाई समस्या भए पनि जाँच गर्ने, नियमित रूपमा कसैलाई कुनै रोग छ भने त्यसको जाँच गर्ने र त्यहाँ उपलब्ध औषधिहरूबाट उपचार गर्ने, यदि त्यहाँ भएको औषधिबाट सम्भव भएन उपचारलाई थप चाहियो भने हाम्रो नुवाकोटमा यो आयुर्वेदिक वैकल्पिक उपचार केन्द्र त्यहाँ चाहिँ उहाँहरूले रिफर गर्नुहुन्छ भने अन्य ठाउँमा पनि जिल्ला तहको अस्पतालमा रिफर गर्न सकिन्छ। रोगीहरूले खाइराख्ने औषधिहरू, उहाँको बिरामी पूर्जाहरू पनि बाढीमा बगाएको भन्ने पनि हामीलाई थाहा छ, त्यो अनुसार नै उहाँहरूले खाइरहेको औषधिको सूची तयार गरेर यो होल्डिङ सेन्टरबाट हामीलाई रिक्वेस्ट आउँछ, त्यो रिक्वेस्ट अनुसार नै हामीले उहाँहरूले खाइरहेको औषधलाई चाहिँ अटुट रूपमा खान सक्ने गरी त केन्द्रबाट अथवा कुनै दाँती निकायको सहयोगमा विभिन्न आयामबाट काम गरेर उहाँहरूको औषधि, उहाँहरूको जाँच पडताल, खानपानदेखि लिएर नियमित रूपमा सबैले खाने खानाको पटक भन्दा यो वर्गलाई चाहिँ थप चाहिन्छ भन्ने पनि हिसाबमा पोषणको पनि ख्याल गरेर विभिन्न आयाममा चाहिँ कामहरू भइरहेका छन्।
11: केही ठाउँमा चाहिँ झाडा पखालाका समस्याहरू देखिन थालिसकेको छ, अब यही झाडा पखाला पछि गएर हैजामा रूपान्तरण हुने सम्भावना चुनौती हामी माझ धेरै नै छ, यस्तो हुन नदिनको लागि चाहिँ त्यो प्रभावित क्षेत्रमा के भइरहेछ त?
10: झाडा पखालाहरू फाटोफुटो देखेका छन् तर ती झाडा पखालाहरू हैजा होइनन्, त्यसलाई हामीले जाँच पनि गरेका छौँ। सरसफाई अनि अरूबाट बने सरसफाईमा पनि विशेष ध्यान दिएको छ। अहिले हैजा विरुद्ध खोप पनि अभियान पनि सञ्चालन गरेर त्यसमा एकदम उत्साहजनक रूपमा चाहिँ सबैको सहभागिता छ, त्यसले पनि हैजा हुने सम्भावना न्यून गर्छ। र खोप मात्रै सबै कुरा होइन, खोप सँगसँगै पानीको गुणस्तरको कुरा जुन मैले अघि नै भने त्यो कायम राख्नु एकदम जरुरी छ। त्यो विपदबाट अर्को चाहिँ जनस्वास्थ्यको समस्या सृजना नहोस् भन्ने हिसाबमा काम गरेको छ र अहिले सबैको प्रयासबाट आजका मितिसम्म कुनै पनि ठाउँमा महामारी जस्ता खालका रोगहरू चाहिँ देखेका छैनन्।
11: महामारी नआओस् भन्नको लागि यहाँले सुझाव दिनुपर्दा चाहिँ त्यो क्षेत्रमा खटेका उद्धार कर्मी होस्, राहत वितरक होस् अथवा त्यहाँका बाढी पीड़ितहरू नै होस्, के सुझाव दिनुहुन्छ?
10: सहयोग पुर्याउन जानु त एकदमै राम्रो, होल्डिङ सेन्टरमा जाँदै गर्दाखेरि विभिन्न खालका संक्रामक रोगहरू पनि सर्न सक्छन् भन्ने कुरा पनि कता कता हामीले चाहिँ ख्याल गर्नै पर्छ होइन। स्वास्थ्य कर्मीहरू, सबै संघ संस्थाहरू, सबै भोलिन्टियरहरू जुन काम गर्नुभएको त्यसलाई एकदम निरन्तरता दिउँ पनि भन्न चाहन्छु। दोस्रो त्यसो भनेको चाहिँ विपत्तो घडीमा पनि उहाँहरूले अब स्वास्थ्यसँग सम्बन्धित सामान्य कुराहरू, हात धुने कुराहरूमा, मास्क लाउने कुराहरूमा, सफा पानी पिउने कुरामा र जथाभावी बाहिर गएर नखाने कुराहरूमा, त्यहाँभित्र पकाइएको स्वच्छ सफा खानेकुरा मात्रै खानमा, बाहिरका मान्छेहरूसँग धेरै सम्पर्कमा नआउने कुराहरूलाई पनि ख्याल गर्नुभयो भने सम्भावित चाहिँ जोखिमबाट चाहिँ बच्न सकिन्छ भनेर अनुरोध पनि गर्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो एपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख अमृत पोखरेल। नेपाल दर्पणमा खबरकै सिलसिला, पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका छमा रहेको घाँगी भीरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवा विषाक्त कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन तथा प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खनिज अक्सिजनसँग मिसिँदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो। विज्ञका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मद्दत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशु पंक्षीमा टाउको दुख्ने, रिंगटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोश भई ज्यान जाने समेत हुन सक्छ। धुवा निस्किएको ठाउँ नजिक नजान र नसुँग्न विज्ञहरूले कड़ा चेतावनी दिएका छन्। यसै गरी धुवा निस्किएको ठाउँ मुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकोले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रेल वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: यही असोज तीन गते शनिवार का दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू पिछे शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
12: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98550-13956।
14: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: के तपाईं उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौं।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस अर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्तार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840444631।
3: नपाइने र हर्जाना रकम असुल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी लिन नपाइने कार्यालयले स्पष्ट पारेको छ। प्रशासनिक सेवा वा नवीकरण शुल्कका नाममा थप रकम लिन नपाइने र सम्पूर्ण लागत ब्याजदरमै समावेश हुनुपर्नेछ। संस्थाले आफ्ना सबै सदस्यका लागि समान ब्याजदर कायम गरी अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। ऋण प्रवाह गर्दा रकम सिधै ऋणीको व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने निर्देशन दिएको छ।
4: सरकारले हिजो सकिएको भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच भदौ महिनाका 31 जना र 2 जना बम्पर गरी 33 जना विजेताको नाम घोषणा गरेको हो। भटेकुसी नदीमा भदौ 10 गते आएको बाढ़ीका कारण भदौ 16 गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। भदौ महिनाका हरेक दिनका दरले 31 जनाले जनही 1 लाख र 2 जनाले बम्पर उपहार अन्तर्गत जनही 10 लाख रूपियाँ पाएका हुन्। भदौ महिनामा सुनिता फेन्सी स्टोरबाट 7,000 रूपियाँको सामान किन्ने ग्राहक र कात्यानी पोलिक्लिनिकबाट 200 रूपियाँको सामान। सरकारले हिजो सकिएको भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच भदौ महिनाका 31 जना र 2 जना बम्पर गरी 33 जना विजेता

0: 83 कार्यान्वयनमा ल्याएको हो।
1: हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 11.93 अंकले बढ़ेर 2624.36 बिन्दुमा पुगेको छ। आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5.38 अर्ब कारोबार भएकोमा आज 339 कम्पनीको 1.36 करोड़ खित्ता शेयर 5.49 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: काठमाडौँको भ्रिकुटी मण्डपमा रहेको प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी 2026 शुरू भएको छ। सभामुख डीपी अरियालले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै सभामुख अरियालले निजी स्तरले लामो समयदेखि उठाउँदै आएको हदबन्दीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभयो। जग्गा तथा आवास निर्माण सम्बन्धी विभिन्न सामग्री सेवा तथा प्रविधि जानकारी दिने उद्देश्यले आयोजना गरेको प्रदर्शनी आउँदो आइतबारसम्म चल्नेछ।
1: विश्वकर्मा पूजाको अवसरमा आज काठमाडौँ उपत्यका सहित देशका विभिन्न मन्दिरमा गाड़ी पूजा गर्ने भक्तजनको भीड़ लागेको छ। बिहानैदेखि मानिसहरू आफ्ना मोटरसाइकल स्कूटर कार ट्याक्सी तथा अन्य गाड़ी लिएर पूजा गर्न मन्दिर पुगेका थिए। विश्वकर्मा पूजाका दिन गाड़ी औजार तथा विभिन्न उपकरणको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ। आफ्ना गाड़ी सुरक्षित रहोस्, दुर्घटना तथा अनिष्टबाट जोगियोस् र व्यवसायमा सफलता मिलोस् भन्ने विश्वासका साथ गाड़ी पूजा गर्ने चलन छ। विश्वकर्मा पूजाको अवसरमा यातायात व्यवसायी चालक मेकानिक उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकदेखि सर्वसाधारणसम्मले आफ्ना गाड़ी तथा औजारको पूजा गर्ने गरेका छन्। विश्वकर्मालाई निर्माण शिल्प प्रविधि औजार तथा मेसिनरीका देवता मानिन्छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा भर्खरै बनेको 222 मिटर चौडाको विशाल खाल्डो पत्ता लगाएको छ। म्याकगेचिन नाम दिएको यो कचौरा आकारको गोलो खाल्डो सन् 2024 वसन्तमा कुनै धूमकेतु वा क्षुद्र ग्रह चन्द्रमासँग ठोकिएर बनेको हो। अनुसन्धानकर्ता रोबर्ट वाग्नरले नासाको लुनार रिकोग्निसन्स अर्बिटले खिचेको तस्विर अध्ययन गर्ने क्रममा यो खाल्डो पत्ता लगाउनु भएको हो। साइन्स एडभान्सेस जर्नलका अनुसार सौर्यमण्डलमा अहिलेसम्म पहिचान गरेको यो सबैभन्दा ठूलो नयाँ खाल्डो हो। चन्द्रमामा यति ठूलो प्रभाव झण्डै 1 शताब्दीमा एकपटक मात्र हुने वैज्ञानिकहरूको अनुमान छ। पृथ्वीमा जस्तो बाक्लो वायुमण्डल नहुने भएकाले अन्तरिक्षका पिण्डहरू उच्च गतिमै ठोकिएर चन्द्रमामा यस्ता खाल्डा बन्छन्। यो नयाँ खोजले चन्द्रमाको भूगर्भीय संरचना बुझ्न र अमेरिका तथा चीनले अघि सारेका भावी मानवयुक्त चन्द्र अभियानको तयारीमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
1: विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र यसले कतै अत्याधिक पानी त कतै गम्भीर अभावको अवस्था निम्त्याएको संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ़दै गएको छ। समाचार संस्था एएफपीका अनुसार सन् 2025 विश्वका नदीहरूका लागि 3 दशक भन्दा धेरै अवधि यताकै सबैभन्दा सुक्खा वर्ष मध्ये एक रहेको छ। प्रतिवेदनले विश्वभरि नै हिमनदीहरू खुम्चिँदै गएको, भूमिगत पानीको सतह घटिरहेको र ताजा पानीको भण्डारणमा दशकौंदेखि देखिएको गिरावट निरन्तर जारी रहेको चेतावनी दिएको छ। सन् 2023 2025 अवधिमा मात्रै हिमनदीहरूले झण्डै 1400 गिगाटन बराबरको बरफ गुमाएका छन्, जुन लगातार 4थो वर्षको उल्लेख्य गिरावट हो। डब्ल्यूएमओकी महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदी जस्ता दीर्घकालीन पानी भण्डारण घट्नुलाई गम्भीर चिन्ताको विषय बताउनु भएको छ। एल निनोको प्रभावले यो जोखिम अझ बढ़ने उहाँको चेतावनी छ। हिमनदीमा आउने विपदको असर एउटा देशमा मात्र सीमित नरहने भन्दै उहाँले भर्खरै नेपाल र चीनमा देखिएका घटनाहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। यस्ता जोखिमको पूर्वानुमान र जल चक्र बुझ्नका लागि विश्वभर थप गुणस्तरीय तथ्याङ्क आदान प्रदान र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको प्रतिवेदन मा जोड़ दिएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो हारसहित समूह चरणबाटै बाहिरिएको छ। आज भएको समूह एको खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भयो। इण्डोनेसियाले पहिलो सेट 25-12, दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यो सँगै समूह एबाट जापान र इण्डोनेसिया क्वार्टर फाइनलमा पुगेका छन्। यसअघि पहिलो खेलमा नेपाल आयोजक जापानसँग पनि सोझो सेटमा पराजित भएको थियो। प्रतियोगितामा 4 समूहमा 14 टोली सहभागी छन्। समूह ए र बीमा 3-3 र समूह सी र डीमा 4-4 टोली छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। एसियाली खेलकुदको औपचारिक उद्घाटन पछि शनिबार हुने भए पनि लामो समयसम्म चल्ने केही खेलका लीग चरणको खेल भने शुरू भइसकेको छ।

0: क्रीडामा नेपालले 21 खेलमा सहभागिता जनाएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
1: भोटेपछि बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 थाना पुग्यो। हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक। 2072 सालको भूकम्प पनि सहायकै कारण हुन सक्ने।
0: अख्तियारमा एक वर्षमा झण्डै 41,000 उजुरी। पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै। संघीय सरकारतर्फको धेरै उजुरी भूमि मन्त्रालयका।
1: महाधिवेशनमा सबैलाई समेट्न अन्तिम समयसम्म पहल गर्ने कांग्रेसको निर्णय। उद्घाटनका लागि आउन देउवालाई थापाको आग्रह। देउवा पक्षका 40 जना भन्दा बढ़ी प्रभावशाली नेताहरू सानेपा बैठकमा सहभागी।
0: चन्द्रमामा नयाँ विशाल खाल्डो भेटियो। भूगर्भीय संरचना र खाल्डो निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त गर्न सहयोग पुग्ने।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजेन्द्र बसन्त पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: कर्णालीमा बाँझो जमीनमा लाग्ने कर हट्यो, मनोरञ्जन र लाइसेन्स दस्तुर दोब्बरले बढ़्यो।
1: पछिल्लो एक वर्षमा दैलेखमा क्षयरोगका 20 जना नयाँ बिरामी थपिए, 15 वर्ष मुनिका 9 जना बाल बालिका पनि संक्रमित।
0: बर्दियामा 5 वर्ष मुनिका करिब 15% बाल बालिका कुपोषित रहेको सरकारी तथ्याङ्क। गुलरिया नगरपालिकामा कुपोषणको बढ़ी समस्या।
1: र नेपाल र बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीले 3 वटा T20 सिरिज खेल्ने खेल त्रिवेणी मैदानमा हुने।
0: हिमाल पहाड़ तराई जोड़ सबैलाई साँझ 6:30 बजेको भेरी खबरबाट दिलु राउत र दीपा कोइरालाको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np हाम्रो पात्रो र शुभयात्रा एप्समा पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083/84 को आय तथा राजस्व शुल्कमा फेरबदल गरेको छ। कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सुर्खेतमा आर्थिक वर्षको 2083/84 को बजेट तथा कार्यक्रम कार्यान्वयनको लागि बजेट पश्चातको छलफल कार्यक्रममा राखी आय तथा राजस्व शुल्कमा फेरबदल गरेको बताएको हो। आर्थिक ऐन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा केही शीर्षकमा वृद्धि गरेको छ भने केहीमा हटाएको र केहीमा यथावत राखेको छ। कर्णाली प्रदेश सरकारले जमीन बाँझो राखेमा कर लाग्ने कर पनि हटाएको छ। कृषिमा लाग्ने आय कर संशोधन गरेको छ भने मनोरञ्जन कर सवारी चालक अनुमति पत्र दस्तुर दोब्बरले बढ़ाएको छ। यस्तै यातायात सेवाको लागत कट्टा दस्तुर र सवारी साधनको लागि छूट सुविधा नयाँ थप गर्नुका साथै अन्य छूट सुविधालाई यस वर्ष पनि निरन्तरता दिएको मन्त्रालयले जनाएको छ। निजी फर्म साझेदारी फर्मको नवीकरणमा छूट सुविधा दिएको छ भने बिक्री वितरण शुल्क र सेवा शुल्क परिवर्तन गरिएको मन्त्रालयका वित्त व्यवस्थापन तथा राजस्व महाशाखाका प्रमुख मनोज गिरीले बताउनुभयो। अघिल्लो आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले खेतीयोग्य जमीन बाँझो राखीमा कर लगाएको थियो। 10 रोपनीसम्म बाँझो राखीमा वार्षिक करको 5 रूपियाँ, 20 रोपनी 500 रूपियाँ, त्यस्तै 20 रोपनीसम्म 1,000 रूपियाँ र 20 रोपनी भन्दा माथि बाँझो राखेमा 1,500 रूपियाँ कर लगाएको थियो। चालू आर्थिक वर्षमा कर हटाएको उहाँले बताउनुभयो। यस्तै संशोधन गरेको कृषिमा आयकर अन्तर्गत वार्षिक कुल आय 25 लाखसम्म भएमा 0-50 लाख रूपियाँसम्म भएमा 1%, 1 करोड़ रूपियाँसम्म भएमा 1.5% र 1 करोड़माथि भएमा 1.75% कर लाग्नेछ। मन्त्रालयका महाशाखा प्रमुख गिरीले गत वर्ष यो शीर्षकमा कुनै पनि रकम प्राप्त नभएको बताउनुभयो। यसै गरी मेला महोत्सव तथा कन्सर्टको मनोरञ्जन कर र सवारी चालक अनुमति पत्र कर भने दोब्बरले बढ़ाएको छ। यस्ता नगरपालिका र गाउँपालिकामा लाग्ने कर छुट्टा छुट्टै रहेको छ। 15 दिन भन्दा बढ़ी मेला लागेमा नगरपालिकामा 15,000 र गाउँपालिकामा 10,000 रूपियाँ बनाएको छ। अघिल्लो आर्थिक वर्षमा 500 रूपियाँदेखि 7,500 तथा 5,000 रूपियाँ रहेको थियो। यस्तै सवारी चालक अनुमति पत्र कर पनि दोब्बरले बढ़ाइएको छ।
0: कर्णाली प्रदेशबाट गत आर्थिक वर्षमा 3,64,06,00,000 बराबरको कृषिजन्य उपज बाह्य प्रदेशमा निर्यात भएको छ। तर दूध, मासु, माछा, अण्डा र दाना लगायत पशुजन्य वस्तुको आयातमा भने 95,11,00,000 बाहिरिएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीबाट खाद्यान्न, दलहन, फलफूल, अदुवा, बेसार, आलु, मह र च्याउ लगायत 77,495 मेट्रिक टन कृषिजन्य उपज निर्यात भएको हो। पशुजन्य उपज निर्यातबाट थप 28,73,00,000 आमदानी भएको छ। मन्त्रालयले आर्थिक वर्ष 2082/83 को वार्षिक प्रगति समीक्षा तथा प्रगति विवरण सार्वजनिक कार्यक्रममा गत आर्थिक वर्षमा विनियोजित 2,57,11,00,000 मध्ये 1,47,75,000,000 खर्च भएको जनाएको छ। व्यावसायिक फलफूल बगैंचा स्थापनाका लागि 88,000 बिरूवा वितरण गरी करिब 300 हेक्टर क्षेत्र विस्तार गरिएको छ। यसबाट 45 भन्दा बढ़ी कृषक समूह र 2,150 घरदूरी लाभान्वित भएका छन्। यस्तै 421 कृषकलाई 1,15,00,000 रूपियाँ ब्याज अनुदान र 1,992 दुग्ध उत्पादन किसानलाई 1,04,31,000 रूपियाँ प्रोत्साहन अनुदान दिएको छ। साना सिंचाईतर्फ 195 योजना निर्माण तथा मरमत गरी 555 हेक्टरमा सिंचाई सुविधा पुगेको मन्त्रालयले जनाएको छ। प्रदेशका 310 सहकारी मार्फत 11,34,00,00,000 रूपियाँ भन्दा बढ़ी रकम परिचालन भएको छ। कार्यक्रममा मुख्यमन्त्री मंगलबहादुर साईले निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिकी र व्यावसायिक खेतीमा रूपान्तरण गर्नुपर्ने भन्दै अर्गानिक उत्पादन बढ़ाएर कर्णालीलाई देशकै नमूना प्रदेश बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। समय सीमामा प्राविधिक जनशक्तिको अभाव, कमजोर सड़क संरचना लगायत सहभागिताको समस्या र स्थानीय तहका कार्यविधि अभावलाई मुख्य चुनौतीका रूपमा औल्याइएको छ।
1: कर्णाली प्रदेशमा चालू आर्थिक वर्षको दुई महिनामा 157 विपदका घटना भएका छन्। प्रदेश प्रहरी कार्यालय सुर्खेत धेरैजसो प्रहरी पहिरोका घटना रहेको भन्दै यी घटनामा परि 10 जनाको ज्यान गएको छ भने 2 जना अझै विपत्ता रहेका छन्। विपदमा परि 121 पशु चौपाई समेत मरेको प्रहरीको तथ्याङ्क छ। 224 घर तथा भौतिक संरचनामा क्षति हुँदा 51,46,000 रूपियाँ आर्थिक क्षतिको मूल्याङ्कन भएको छ। यसमा जाजरको रिसाङ र बौलाहा खोलाको हालैको बारीबाट भएको क्षतिको आर्थिक मूल्याङ्कन भने समावेश गरेको छैन। कर्णाली विपद व्यवस्थापनको हिसाबले उच्च जोखिममा रहेको प्रदेश मानिन्छ। 10 जिल्ला मध्ये कर्णालीका सुर्खेत बाहेकका जिल्लाहरू पहिरोको उच्च जोखिममा पर्दछन् भने सुर्खेतमा बाढ़ीको जोखिम रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कर्णालीमा पहिरो, बाढ़ी, चट्याङ जस्ता 3 विपदको जोखिम उच्च रहेको जनाएको छ। अझै कर्णाली प्रदेश सरकारले कर्णालीलाई बहुप्रकोपकै उच्च जोखिममा रहेको पनि औल्याएको छ।
0: पछिल्लो एक वर्षमा दैलेखमा क्षयरोगका बिरामीको संख्या बढ़ेको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखले आर्थिक वर्ष 2082-83 क्षयरोगका 20 नयाँ बिरामी थपिएको जनाएको छ। थपिएका सँगै जिल्लामा क्षयरोगका बिरामीको संख्या बढ़ेर 164 पुगेको कार्यालयले जनाएको छ। आर्थिक वर्ष 2081-82 144 क्षयरोगका बिरामी भेटिएका थिए। जिल्ला अस्पताल दैलेखका मेडिकल रेकर्डर सुपरभाइजर प्रकाश अधिकारीले 164 क्षयरोगका बिरामी मध्ये 9 15 वर्ष मुनिका बालबालिका रहेको बताउनु भएको छ। क्षयरोग विशेष गरी संक्रमित व्यक्तिको खोकी तथा खकारबाट निस्कने जीवाणुयुक्त कर्णसँगको सम्पर्कबाट सर्न सक्ने भएकाले संक्रमित व्यक्तिको सम्पर्कमा रहेर बालबालिका जोखिममा पर्ने गरेको बताउनु भएको छ। संक्रमित परिवारका सदस्यको सम्पर्कमा रहेका 32 बालबालिका मध्ये 2 क्षयरोगको संक्रमण पुष्टि भएको अधिकारीले बताउनु भएको छ। दुली नगरपालिकामा 28, आठबीच नगरपालिकामा 23, ठाटीकाड गाउँपालिकामा 21, गुलास गाउँपालिकामा 21, नारायण नगरपालिकामा 17 क्षयरोगका बिरामी रहेका छन्। यस्तै चामुण्डा रविन्द्रसैनी नगरपालिकामा 16, भगवतीमाई गाउँपालिकामा 15, भैरवी गाउँपालिकामा 8, डुङ्गेश्वर गाउँपालिकामा 8, नौमुले गाउँपालिकामा 4 र महाबु गाउँपालिकामा 3 बिरामी भेटिएका छन्। गरीबी र कुपोषण भएका समुदायमा क्षयरोग बढ़ी देखिने गरेको अधिकारीहरूको भनाइ छ। जिल्ला जनस्वास्थ्य कार्यालयको सार्वजनिक तथ्याङ्क अनुसार 3 आर्थिक वर्षमा क्षयरोगका बिरामीको संख्या उतार चढ़ाव पूर्ण रहेको छ।
1: मेरी खबरमा खबरको सिलसिला जारी नै छ। लभनी यो छोटो विश्राम।
2: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
4: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा 2 छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता, खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6/10 भित्र यस सहकारी संस्थामा सम्पर्क गर्नुहुन जानकारीका लागि अनुरोध गर्दछौ।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759। सूचना
5: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिरौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
5: साथै यही भदौ 23 गते देखि 30 गते सम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
6: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले निचो निन्द्रा ल्याउने।
7: नवरत्न कुल ऑयल को 2 मिनट को मालिसले राख्छ तपाईलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिद्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ऑयल, चिसो चिसो कुल कुल।
1: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
5: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
8: रेडियो भेरी एफएम।
1: तपाईले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीमा बाँझो जमीनमा लाग्ने कर हट्यो, मनोरञ्जन र लाइसेन्स दस्तुर दोब्बरले बढ़्यो, पछिल्लो एक वर्षमा दैलेख पछिहरूका 20 जना नयाँ बिरामी थपिए, 15 वर्ष मुनिका 9 जना बाल बालिका पनि संक्रमित लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। भुटेकोशीमा आएको विनाशकारी बाढ़ीमा परेर बेपत्ता भएका सल्यानको शारदा नगरपालिका, कुमा गाउँपालिका, कपुरकोट गाउँपालिका र त्रिवेणी गाउँपालिका गरी 19 जना आफन्तले कुशको शव बनाएर दाह संस्कार गरेका छन्। बेपत्ता भएको 3 सातासम्म जीवित मृत केही भेटाउन नसकेपछि निराश भएका आफन्तले कुशको शव बनाएर धार्मिक संस्कार अनुसार दाह संस्कार गरेका हुन्। बेपत्ता भएका कुमा गाउँपालिका 3, गुरदासेका 5 जना, कपुरकोट गाउँपालिका 6 का 8 जना, शारदा नगरपालिका 13 का 5 र त्रिवेणी गाउँपालिकाका 4 का 1 जनाको आफन्तले कुशको शव बनाएर दाह संस्कार गरेका हुन्। यसअघि पनि बाढ़ीमा बेपत्ता भएका सल्यानका 15 जनाको कुशको शव बनाई दाह संस्कार गरिएको थियो। 3 सातासम्म केही अत्तोपत्तो नभएपछि जिल्लाका 34 जनाका आफन्तले कुशको शव बनाई दाह संस्कार गरेका हुन्। सल्यानका विभिन्न पालिकाबाट रोजगारीका लागि रसुवाको विभिन्न स्थानमा गएका 59 जना बाढ़ी पछि सम्पर्कविहीन भएका थिए। 1 जनाको शव भेटिएको थियो भने 8 जना सम्पर्कमा आएका थिए। बेपत्ता रहेका 50 मध्ये 34 जनाको कुशको शव बनाएर दाह संस्कार गरे पनि अझै केही परिवार बेपत्ता भएको आफन्तले फर्कने आशमा कुरेर बसिरहेका छन्।
9: मुभुको पाउ प्रतिशत पिना कुटेल घटलेख मुन्दु निर्वाचन सड़क
0: पाँच वर्षदेखि अलपत्र हुँदा स्थानीयले शास्ति खेप्नु परेको छ। सड़क डिभिजन कार्यालय जुम्लाले निर्माण शुरू भएको पाँच वर्ष बित्दा आयोजनाको भौतिक प्रगति 10% मात्रै रहेको जनाएको छ। ठेक्का सम्झौताको अवधि सकिएर म्याद थप गरिए पनि सड़क निर्माणले गति लिन सकेको छैन। सड़कको 0.4 राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भन्दै निर्माण कम्पनीले लामो समयदेखि निकुञ्जको विषयलाई कारण देखाउँदै काम अघि बढ़ाएको छैन, तर सड़कको 0.5 बाटै शुरू हुने स्थानीयले बताएका छन्। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महतराले निर्माण व्यवसायीले सल्लेरी र रारा 0.4 राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भन्दै छायानाथ रारा नगरपालिका 8 को वडा कार्यालयबाट सिफारिश ल्याएपछि निर्माणमा समस्या आएको बताउनु भएको छ। अहिले सिस्टिमेट संशोधन गरेर 0.5 बाट राखिए पनि कामले गति नलिएको महतराको भनाइ छ। 60 करोड़ रूपियाँ सिलिङ बजेट रहेको आयोजनाको प्रतिस्पर्धा मार्फत 35 करोड़ 55 लाख रूपियाँमा ठेक्का सम्झौता भएको हो। तोकिएको समयमा काम सम्पन्न नभएपछि केन्द्र सरकारको नियमअनुसार 2084 असारमा शान्तसम्म थप गरिएको छ। सम्झौता अनुसार करिब 10 किलोमिटर सड़कमा ग्याबिन वाल, सिमेन्ट वाल लगायत संरचना निर्माण गर्नुपर्नेछ। निर्माण कम्पनीले अपेक्षित गतिमा काम नगर्दा आयोजना लामो समयदेखि अल्पत्र अवस्थामा रहेको स्थानीयले गुनासो गरेका छन्। छायानाथ नगरपालिका 6 का स्थानीय पञ्चबहादुर एडीले सड़क निर्माणमा भएको ढिलाइले स्थानीयको आवाजसँगै दैनिक उपभोग्य वस्तु तथा विकास निर्माणका सामग्री ढुवानीमा समस्या भएको बताउनु भएको छ। सड़क निर्माण छिटो सम्पन्न भए गाउँमा उत्पादन हुने आलु, कोदो, सिमी जस्ता खाद्यान्न बाली बजारसम्म लैजान सहज हुने उहाँको भनाइ छ। छायानाथ रारा नगरपालिका 8 का वडा अध्यक्ष खेम रावलले सड़क निर्माणको सुस्त गतिबारे पटक पटक निर्माण कम्पनी, सड़क डिभिजन कार्यालय जुम्ला तथा सम्बन्धित निकायलाई जानकारी गराए पनि प्रभावकारी सुनवाई नभएको बताउनु भएको छ। निर्माण कार्यमा संलग्न स्थानीय मजदूरले पारिश्रमिक नपाएको गुनासो समेत गरेको वडा अध्यक्ष रावलको भनाइ छ।
9: बर्दियामा 5 वर्ष मुनिका करिब 15% बालबालिका कुपोषित रहेका सरकारी तथ्याङ्क छ। पश्चिम क्षेत्रमै राम्रो धान उत्पादन हुने जिल्लामा कारूपमा रहेको बर्दियामा 14.32% बालबालिकामा कुपोषित रहेका छन्। जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन हुने भए पनि बालबालिकाको खानपान र स्याहारमा पर्याप्त ध्यान नहुँदा नदीका कुपोषणको अवस्था कायमै रहेको छ। जनस्वास्थ्य सरकारले बर्दियाका प्रमुख उमेश गौतमले जिल्लाको कुपोषणको अवस्था चिन्ताजनक रहेको बताउनु भएको छ। 5 वर्ष मुनिका बालबालिकामा 10-15% कुपोषण देखिनुलाई गम्भीर अवस्था मानिने उहाँको भनाइ छ। कुपोषण घटाउन तत्काल फरक ढंगले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। बर्दिया जिल्ला अस्पतालमा बालरोग विशेषज्ञ डाक्टर विश्वनाथ शाहले कुपोषित आमाबाट जन्मिएका बालबालिकामा पनि कुपोषणको जोखिम बढ़ी हुने बताउनुभयो। कतिपय बालबालिका आवश्यक पोषिलो खाना नपाउँदा कुपोषित हुने गरेको पनि उहाँले बताउनुभयो। गत आर्थिक वर्ष 82-83 पाँच वर्ष मुनिका 20,985 बालबालिकाको पोषण अवस्था परीक्षण गर्दा 3,026 जना अर्थात 14.32% कुपोषण देखिएको हो।
0: स्थानीय तह अनुसार गुलबिया नगरपालिकामा कुपोषित बालबालिकाको दर सबैभन्दा बढ़ी 18.1% रहेको छ। ठाकुरबाबा नगरपालिकामा 15.95, मधुबन नगरपालिकामा 15.4, बारबर्दिया नगरपालिकामा 14.4 छ र राजापुर नगरपालिकामा 14.12% बालबालिका कुपोषित भएको पाइएको छ। यसै गरी बडैयाताल गाउँपालिकामा 12.6, गेरुवा गाउँपालिकामा 11.29 र बाँसकरी नगरपालिकामा 11.24% बालबालिका कुपोषित देखिएको बताइएको छ। मध्यम खालको कुपोषण भएका बालबालिकालाई सर्वोत्तम पीठो तथा कड़ा कुपोषण भएका बालबालिकालाई तत्काल प्रयोग गर्न सकिने उपचारात्मक खाद्य पदार्थ खुवाएर उपचार गर्ने गरिएको छ। जटिलता देखिएका बालबालिकालाई भने स्वास्थ्य संस्थामा पठाउने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
10: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खानेकुरा खानु पर्यो नि।
10: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
11: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, बुटन, बुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
10: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
10: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाडजोर्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आंखस्ने, सेतो पानी बग्ने, गुप्तांग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
12: साथै हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
10: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586054555।
13: समय बदलियो, पुस्ता फेरियो, तर साथ उस्तै छ।

0: जनता केवल 5 दशक देखि।
1: यही असोज 3 गते शनिबारका दिन सुफत पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
1: सम्पर्क सुफत मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
3: रेडियो भेरी एफएम।
4: तपाईँले सबैको मन सुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेफसँग अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाँकीमा जेएनजी प्रदर्शनका क्रममा जलेर नष्ट भएका 31,000 बढ़ी जग्गा धनी परमाणु पूर्जाको सुरक्षा कायम भएको छ। भूमिगत शासन कार्यालय नेपालगंजका प्रमुख सन्तोष विकले 31,199 जग्गा धनी प्रमाण पूर्जाको सुरक्षा कायम गरेको बताउनु भएको छ। नेपालगंज स्थित भूमि प्रशासन कार्यालयमा 2082 साल भदौ 24 गते गरिएको आगजनीबाट कार्यालय भवन र कागजपत्र जलेर नष्ट भएका थिए। घसघुस र कार्तिकमा 2 महिनामा सेवा प्रवाह बन्द भई मंगिर 1 गतेदेखि भाड़ाको कार्यालयबाट सेवा सञ्चालन गरिएको थियो। 74 साल पछिका सुरक्षा डिजिटल लाइज भएकाले सुरक्षा कायममा समस्या नभए पनि त्यो भन्दा पहिलाका जग्गाधनी प्रमाण पूर्जाको रोका एकिन नहुँदा सुरक्षा कायम गर्दा पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने लगायतका प्रक्रियागत कार्यले लामो समय लाग्ने गरेको उहाँको भनाइ छ। सेवाग्राहीले आवश्यक सहयोगका लागि सेवाग्राही सहायता कक्ष स्थापना गरेर आवश्यक सहयोग र समन्वयको काम शुरू गरेको कार्यालय प्रमुख विकले बताउनुभयो।
5: प्रत्येक वर्ष अश्विन संक्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा आज विधि पूर्वक इन्जिन जडान भएका यन्त्र सवारी साधनमा समेतको पूजा आराधना गरी मनाइएको छ। विश्वकर्मामा आफ्ना सवारी साधन, कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण र औजार तथा कम्प्युटर लगायत विद्युतीय उपकरण सफा गरी पूजा गर्ने गरिन्छ। पूजासँगै आफूले प्रयोग गर्ने उपकरणको उचित संरक्षण र सुरक्षित प्रयोग गर्ने संकल्प समेत गर्नुपर्ने गरिएको छ। उद्योग, कल कारखाना, कम्पनी, वर्कसप तथा घरमा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। शास्त्र अनुसार भगवान विश्वकर्मालाई देवशिल्पी समेत भन्ने गरिएको छ। आजका दिन सवारी साधन र औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ। वास्तुशास्त्रमा पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविदले वास्तु दिवसका रूपमा पनि मनाउने गर्दछन्।
4: भेरी खबरको अन्त्यमा अब खेल खबर। नेपाल र बंगलादेशका राष्ट्रिय क्रिकेट टोली बीच यसै वर्ष 3 वटा T20 आई सिरिज हुने भएको छ। नेपाल क्रिकेट संज्ञान र बंगलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा चैतना कृतिपुरस्थित टीयू मैदानमा सिरिज आयोजना हुने भएको हो। क्याम्पका सचिव पारस खड्काले नेपाल र बंगलादेशले बंगलादेश T20 सिरिजको पहिलो खेल आउँदो चैत्र 13 गते हुने बताउनुभयो। यसै गरी दोस्रो खेल चैत्र 15 गते र तेस्रो खेल चैत्र 17 गते हुने भएको छ। नेपालमा आएको विनाशकारी बाढ़ीका क्रममा ज्यान गुमाएको स्मृतिमा सिरिज समर्पित गरिने पनि उहाँले बताउनुभयो।
5: जापानमा जारी विश्वौं एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपालले इण्डोनेशियासँग 3-0 सोझो सेटमा पराजित भएपछि क्वार्टर फाइनल पुग्ने सम्भावना सकिएको छ। नागोयाको पार्क एरेना भएको खेलमा नेपाल इण्डोनेशियाको नेपाललाई पहिलो सेट 25-12, दोस्रो सेट 25-21 र तेस्रो सेट 25-20 अंकमा हराएको हो। नेपाल पहिलो खेलमै बलियो टोली जापानसँग 3-0 सेटमा पराजित भएको थियो। 3 टोली मात्र समावेश रहेको यो समूहबाट जापान र इण्डोनेसिया शीर्ष रहेर क्वार्टर फाइनल प्रवेश गरेका छन्। जापान र इण्डोनेसिया बीच हुने खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। विश्व एसियन गेम्सको महिला भलिबलमा एसियाका उत्कृष्ट 14 टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। एसियन गेम्सको औपचारिक उद्घाटन पछि 3 गते हुने भए पनि विभिन्न खेलका प्रतिस्पर्धीहरू भने त्यसअघि नै शुरू गरिसकेको छ। खेल खबरसँगै साँझको भेरी खबर सकियो। जानु अघि अहिलेसम्मका खबरका मुख्य मुख्य शीर्षक फेरि एकपटक। कर्णालीमा बालु जमिनमा लाग्ने कर हट्यो, मनोरञ्जन र लाइसेन्स जस्तो दोब्बरले बढ़्यो।
6: पछिल्लो एक वर्षमा दैलेख 5 छोरेका 20 जना बिरामी नयाँ थपिए। 15 वर्ष मुनिका 9 जना बालबालिकामा पनि संक्रमण।
5: बर्दियामा 5 वर्ष मुनिका करिब 15% बालबालिका कुपोषित रहेका सरकारी तथ्याङ्क। गुलरिया नगरपालिकामा कुपोषणको बढ़ी समस्या।
6: र नेपाल र बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीले 3 T20 सिरिज खेल्ने खेल त्रिवी मैदानमा हुने।
5: हस्तरीलाई साँझको भेरी खबर सकियो। भोलि बिहान 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित डिलु रावत र दीपा कोइरालालाई बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
7: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 7 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
10: नमस्ते काका, चिट्टिक्क परेर कता जान लाग्नु भयो?
11: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
10: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
11: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
10: 198 198।
12: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
10: सूचना
13: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
10: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
13: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
14: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
15: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: डिप्रेशन लाई बुझौ जीवन रोजौ
2: जीवन में उतार चढ़ाव आउनु स्वाभाविक हो तर लगातार दुई हप्ता भन्दा बढी समय सम्म अत्यधिक दुखी महसुस हुनु कुनै काममा रुचि हराउनु धेरै वा निकै कम सुत्नु भोक घट्नु वा बढ्नु थकान महसुस हुनु आफूलाई बेकार ठान्नु भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि
2: हामी कहाँ एलजी सामसङ औरा स्काई अर्थ कम्पनीका टिभी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
2: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404719 र 9858551715
1: के तपाईँ आकर्षक फोटो प्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याज प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्ध पथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 9858054899 र 9769-044443
3: जिन्दगीले पनि केही लक्षर बाटोलाई होला जस्तो छैन विदेश चाहिँ पासपोर्ट बनाउनु पर्छ छैन
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
3: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा
3: के भन्छ नि दाजु मैले त पुरै बुझिन त
4: हो त नि अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
3: हो त्यही गएर सूर्य नोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
4: लटिपिराज फोन नम्बर 9820-2943
5: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग जसमा पाइन्छ अल्ट्रा 300 एमबिपिएस सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री आज नै सब्स्क्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल भाइनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
6: रेडियो भेरी एफएम

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: California. Extreme energy drink.
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुण युक्त यो शीतलता ल्याउने कुल कुल मालिशले निचो निन्द्रा ल्याउने
2: नवरत्न कुल ऑयल को 2 मिनट को मालिशले राख्छ तपाईलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कुल ऑयल चिसो चिसो कुल कुल
3: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानु पर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
3: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
3: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
3: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
4: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना
5: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र

0: र एक गरी जम्मा दुई जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
1: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
2: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
3: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
4: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। ग्यासको अतिरिक्त ढुवानी शुल्क हट्यो। अब सिलिण्डरको मूल्य 2060 रूपियाँ भन्दा बढ़ी लिएमा कार्यवाही हुने। अख्तियारमा एक वर्षमै 40,000 भन्दा बढ़ी उजुरी। स्थानीय तह विरूद्ध धेरै।
5: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025.49% रहेका छन्।
4: बिग्रिएका सड़कको गुनासो अब मोबाइल एपबाटै। विपदका कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई थप 30 दिनको समय। मेलम्चीका पीड़ितको माग सम्बोधन गर्न सरकारलाई सांसदको आग्रह।
6: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब एक दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस्।
4: भिजिट भिसाको दुरूपयोग बढ़ेको भन्दै सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री जैविक प्रकोप मार्फत खर्च भएको रकमको पारदर्शिताको माग। कांग्रेसमा महाधिवेशनको सरगर्मी। सबै पक्षलाई समेट्ने निर्णय।
7: अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानुपर्ने भन्ने कुराको सन्दर्भ मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु, यसमा म नेताहरूलाई आग्रह गर्छु।
4: र एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित। जापान र इण्डोनेसिया एक खेल अगावै क्वार्टर फाइनलमा।
8: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: एक वर्षमा अख्तियारमा परेको 40,000 भन्दा बढ़ी उजुरीले सार्वजनिक सेवामा सुशासनको चुनौती अझै गम्भीर रहेको प्रश्न देखाउँछ। कुल उजुरीको झण्डै आधा स्थानीय तह विरूद्ध पर्नुले जनताले स्थानीय सरकारबाट पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेको र स्थानीय तहमा धेरै भ्रष्टाचार भएको प्रश्न हुन्छ। अब भ्रष्टाचार नियन्त्रणलाई कागजी प्रतिवेदनमा सीमित नराखी उजुरीको कारण पहिचान, दोषीमाथि कार्यवाही र प्रणालीगत सुधारमा ध्यान दिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
9: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 40,542 उजुरी परेका छन्। तीमध्ये 49.03% अर्थात 20,025 उजुरी स्थानीय तह विरूद्ध छन्। स्थानीय तहमध्ये काठमाण्डु महानगरपालिका विरूद्ध सबैभन्दा धेरै 441 उजुरी परेको छ। संघीय सरकारतर्फ भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र प्रदेशतर्फ मध्य प्रदेश विरूद्ध सबैभन्दा धेरै उजुरी परेको आयोग जनाएको छ। आयोगले एक वर्षमा 175 मुद्दा दायर गर्दै 990 प्रतिवादी विरूद्ध 5,23,00,00,000 रूपियाँ भन्दा बढ़ी बिगो मागवादी गरेको छ। प्राप्त उजुरी मध्ये 80.37% फर्स्योट गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ। यस अवधिमा आयोगले सर्वोच्च अदालतमा 104 पुनरावेदन र 3 पुनरावलोकन निवेदन सहित दर्ता गरेको छ। आयोगले भ्रष्टाचार नियन्त्रण केवल अख्तियार को मात्र जिम्मेवारी नभई यसप्रति समाजकै दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याएको छ। उजुरी फर्चोटमा लाग्ने समय घटाउने र अनुसन्धान तथा अभियोजनको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले बताउनुभयो।
5: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025.49% रहेका छन् भने संघसँग सम्बन्धित 15,512 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात 5,305 12.99% उजुरी दर्ता भएका छन्।
9: दायर मुद्दा मध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्ति हानि नोक्सानी सम्बन्धी 56 मुद्दा छन्। त्यसपछि घुस, रिश्वत, गैर कानूनी लाभ वा हानि, नक्कली शैक्षिक प्रमाणपत्र र गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दा रहेका छन्। काठमाडौँ उपत्यकामा बिग्रेका संघीय सड़क बारे अब नागरिकले मोबाइल एपबाटै गुनासो र सुझाव दिन सक्ने भएका छन्। सड़क डिभिजन काठमाडौँले सड़क सुझाव एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। सफल परीक्षणपछि सञ्चालनमा ल्याएको एप मार्फत उपत्यकाका संघीय सड़कमा देखिएका खाल्डाखुल्डी, सड़क बिग्रिएको अवस्था तथा मरमत सम्बन्धी गुनासो दर्ता गर्न सकिनेछ। एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था पनि नागरिकले आफै हेर्न सक्नेछन्। गुनासो सम्बोधन भएपछि त्यसको जानकारी समेत एप मार्फत प्राप्त हुने सड़क डिभिजन काठमाडौँले जनाएको छ। हाल एप मार्फत काठमाडौँ उपत्यकाभित्र रहेका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सड़कको जिम्मेवारीमा नपर्ने सड़कबारे उक्त सड़क कुन निकाय अन्तर्गत पर्छ भन्ने जानकारी समेत उपलब्ध गराइनेछ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी सांगठनिक व्यवस्था गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसले महाधिवेशन प्रक्रियामा जोड़िएका सबै सदस्यलाई सहभागी गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार गत भदौ 28 गतेको बैठकले सदस्यता नवीकरण गरेका र अधिवेशन प्रक्रियामा सहभागी भएका सबै सदस्यलाई महाधिवेशनमा समेट्ने निर्णय गरिसकेको छ। कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पनि आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको जनाएको छ।
10: हामी छलफल पनि गर्छौं, एक पनि हुन्छौं, एक भएर पनि देखाउँछौ। यो काँग्रेसको ऐतिहासिक हो, यसैको हाम्रो परम्परामा योभन्दा अगाडि पछि विकसित भएको राजनीतिक घटनाक्रम। अब हामी 15 महाधिवेशनको सन्धिकट छौ, 3 गतेदेखि हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ। यो बीचमा पार्टीका कोही पनि साथीहरू नछुटु, पार्टीमा सम्पूर्ण रूपमा एकताका साथ सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले विभिन्न चरणमा केही असन्तुष्ट नेताहरूसँग पनि हामीले कुराकानी गर्यौं। हामीले बारम्बार के भनिआएका हौं भने यो पार्टीमा विवाद होइन, असन्तुष्टि छ, किनकि पार्टी एउटै छ, आज पनि एउटै छ, भोलि पनि एउटै रहिरहनेछ।
9: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ़न आफू हैदसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर वृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो।
7: मेरो आदरणीय नेता शेरबहादुर देउवा लगायतको नेतालाई मेरो अनुरोध छ, अब यसमा पछि यो यहाँ सँगै बसेर अधिवेशन गर्नु नपर्ने वा छुट्टै अरू केही गर्नुपर्ने कुनै पनि अवस्था पनि छैन, कारण पनि छैन। त्यसै सबै सँगै जोडियौं। त्यसका निम्ति मैले मेरो तर्फबाट गर्नुपर्ने अरू कुरा गर्नु पनि म तयार छु, किनकि म पार्टीको जिम्मेवारी भएपछि मैले त्यसलाई थप समेटेर लिएर जाने कुराहरूको सन्दर्भमा मैले अरू केमा लचकता राख्नुपर्ने हो, यसलाई कसरी लिएर जानु भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु। यसमा म नेताहरूलाई आग्रह गर्छु, पछि अझ 3-4 गति अधिवेशनमा भाग नलिउँ र त्यसपछि गइसकेपछि भनेर भन्नुभएको छ। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, तल बस्ने तल गाउँमा बसेको वडामा बसेको साथीहरूले आज कसैले मेरो कुरा सुन्नु भएको छ भने तपाईँहरूले पक्कै पनि विवेक पुर्याउनुहुन्छ, यो अधिवेशनमा भाग लिनु नपर्ने वा चाहिँ पार्टीको एकताको लागि पहल नभएको भनेर भन्नु पनि एउटा ठाउँ पनि छैन। त्यस कारणले गर्दा कोही पनि साथीहरू अलमलमा नरहनु होला।
9: यसैबीच लामो तिक्तता बीच कांग्रेस संस्थापन इतरका केही नेताहरू आजको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका छन्। महाधिवेशन नजिकिँदै गर्दा पूर्व सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू बैठकमा सहभागी भएका हुन्। बैठकमा सहभागी कांग्रेस नेता डीना उपाध्यायले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ़न सहमति आवश्यक रहेको बताउनुभयो।
11: अहिलेको वर्तमान पार्टी सभापति गगन कुमार थापाले हिजो हामीले उठाउँदै आएको इतर पक्षमा रहेर उठाउँदै आएका विषयवस्तुहरूलाई जिल्ला जिल्लामा यो कुराहरू अब साथीहरू लागिसक्नु भएको अवस्था छ। अझै पनि मैले पनि अनुरोध गरेँ पार्टी सभापति गगन थापाज्यूलाई, आदरणीय उहाँले पनि भन्नुभयो, आदरणीय शेरबहादुर देउवा फिल्मले उद्घाटन गर्ने वातावरण बनाउँछु भन्नुभएको छ। यो कुरालाई मैले एकदमै हार्दिकताका साथ पनि लिएको छु र पार्टी सभापति शेरबहादुर देउवाले यो महाधिवेशनको उद्घाटन गर्नुहुन्छ भन्ने पनि मलाई पनि त्यो आशा र विश्वास पनि जागेको छ।
9: काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि प्रति सिलिण्डर 2060 रूपैयाँ भन्दा बढ़ी नलिन ग्यास उद्योगीलाई निर्देशन दिएको छ। कृष्ण भीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँमा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक बाटो प्रयोग गर्नु परेको थियो। वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेपछि ग्यासको मूल्यमा प्रति सिलिण्डर 105 रूपैयाँ 38 पैसा थप गरिएको थियो। त्यसपछि उपत्यकामा ग्यासको अधिकतम मूल्य 2165 रूपैयाँ 38 पैसा पुगेको थियो। तर अवरूद्ध सड़क खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू पुनः नियमित रूपमा काठमाडौँ आउन थालेका छन्। अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था अन्त्य भएकाले अतिरिक्त ढुवानी शुल्क हटाइएको संघले बताएको छ। प्राकृतिक विपदका कारण तोकेको समयमा सम्पत्ति विवरण बुझाउन नसकेको सरकारी कर्मचारीलाई सरकारले थप 30 दिनको समय दिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेका स्थानमा कार्यरत कर्मचारी तथा उद्धार राहत र व्यवस्थापनका लागि काजमा खटिएका कर्मचारीलाई यो सुविधा दिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले भदौ 30 गतेदेखि लागू हुने गरी सम्पत्ति विवरण बुझाउने म्याद थप गरेको जनाएको छ। अब सम्बन्धित कर्मचारीले असोज 28 गतेसम्म विवरण पेश गर्न सक्नेछन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले मानव व्यसविघन राहत रकमको पारदर्शिता मेलम्चीका पीड़ित तथा बाढ़ी पहिरो र प्रभावित बालबालिकाको शिक्षा सहितका विषय उठाएका छन्। राष्ट्रपतिका सांसद अमृता विकले विजिट भिसाको दुरूपयोग गर्दै दलित महिलालाई रोजगारीको प्रलोभनमा खाड़ी मुलुक पुर्याएर बेचबिखन हुने गरेको भन्दै संलग्नमाथि छानबिन र कार्यवाही गर्न माग गर्नुभयो। एमाले सांसद रिंगला यादवले प्रधानमन्त्री राहत कोषमा जम्मा र खर्च भएको रकम तथा वास्तविक लाभग्राहीको विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। यसैगरी नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित र स्थानीय भेण्डर्सका माग तत्काल सम्बोधन गर्न तथा सड़क निर्माणका बहुवर्षीय ठेक्का अघि बढ़ाउन आग्रह गर्नुभयो। एमाले सांसद टुका भत्र हमालले बाढ़ी पहिरोले क्षतिग्रस्त विद्यालयको पुननिर्माण तत्काल गर्न र विद्यालय खोल्न नसक्ने अवस्थामा बालबालिकाका लागि वैकल्पिक सिकाइको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले विपदपछि राहतसँगै दीर्घकालीन पुननिर्माण र शिक्षा नागरिकको जीवनयापन सहज बनाउने काममा सरकारको ध्यान जानुपर्ने जोड़ दिएका छन्।
6: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब एक दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस् र यो समस्या समाधान गरियोस् भन्ने जोरदार माग गर्दछ।
12: यो संकटको घड़ीमा नेपालीहरूको अभूतपूर्व एकता र मनकारी भावनाले प्रधानमन्त्री राहत कोषमा ठूलो रकम संकलन भएको छ। बाढ़ी प्रभावित स्थानीय तहमा सरकारले ठूलो रकम निकासा गरेको हामीले संचार माध्यममा सुनिरहेका छौं। तर सरकार त्यो रकम दिएको घोषणा गर्नु ठूलो कुरा होइन। मेरो प्रश्न यो हो कि त्यो रकम वास्तविक पीड़ितसम्म कति पुग्यो? म सरकारसँग माग गर्न चाहन्छु, राहत कोषमा जम्मा भएको रकम, खर्च भएको रकम र लाभग्राहीको यथार्थ विवरण सार्वजनिक गरियोस्।
13: पर्यटक वा भ्रमण प्रयोजनका लागि भिजिट भिसा निकालिए पनि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा गैर कानूनी रूपमा लगाउने रहेको देखिन्छ। विदेश पुगेपछि धेरै महिलाहरूको राजधानी नियन्त्रणमा लिने, परिवारसँग सम्पर्क गर्न नदिने, तलब नदिने, मानसिक तथा शारीरिक यातना दिने, श्रम शोषण गर्ने तथा कतिपय अवस्थामा बेचबिखन समेत हुने गरेको गम्भीर जानकारी प्राप्त भइरहेको छ। विशेष गरी दलित समुदायका महिलाहरू आर्थिक अभाव, अशिक्षा, सामाजिक विभेद तथा वैदेशिक रोजगारी सम्बन्धी प्राप्त जानकारीको कमीका कारण यस्ता मानव तस्करी गिरोहरूको सजिलो निशाना बन्न पुगेका छन्।
9: साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। क्वार्टर फाइनलको सम्भावना कायम राख्न जित्नुपर्ने खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भएको हो।
4: सन्तोषी रावल रसुवा बाढ़ी पीड़ितका आफन्तले उद्धार गरिएकाको जानकारी कहाँ पाउने?
14: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट हेर्न सक्नुहुन्छ।
4: कृष्णवीरमा सड़क बनेसँगै राजमार्ग खुल्यो, ओभरटेक नगर्न आग्रह, विशेष श्रृंखला मिलिजुली नेपाली र समसामयिक कानून संशोधनका लागि सांसदको भूमिका, हेलो सांसद पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: प्याजको गिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
16: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
17: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
16: ओहो, तिमी त घरको खाने भएछौ नि।
18: के को सरसल्लाह हो दुईजनाको?
17: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
18: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
16: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
18: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
19: सरकारले अस्थायी आवासमा बस्न नचाहने रसुवाबाड़ी प्रभावितलाई महिनाको कम्तीमा 15,000 रूपियाँ दिने भएको छ। तपाईले यो रकम पाउन के गर्नुपर्छ? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
20: अस्थायी आवासमा बस्न नचाहने र आफू आफ्नै किसिमले बन्दोबस्त गर्ने हो भने चाहिँ उहाँहरूको लागि चाहिँ एउटा परिवार जुनमा चाहिँ 4 सदस्य हुनुहुन्छ भने 15,000 र प्रत्येक परिवारमा 1 थप सदस्य हुनुभयो भने चाहिँ 2,000 दरले थप हुँदै जान्छ मासिक रूपमा र बढीमा यो 6 महिनासम्मको लागि मात्र दिइन्छ। पहिला हामीले अस्थायी आवासका 50,000 रुपियाँको चाहिँ 25,000 गरेर दिन्थ्यौं, त्यही बापतै हो यो चाहिँ अस्थायी आवासलाई नदिने भाडा स्वरूप चाहिँ यो पैसा दिने हो। केन्द्रीय विपद व्यवस्थापन कोषबाट जिल्ला विपद व्यवस्थापन कोष हुँदै पालिकासम्म पनि पुग्ने जुन प्रोसेस थियो अहिले अब ठ्याक्कै प्रोसिडियर चाहिँ फाइनल हुँदैछ। त्यही भएको र पहिलाको जस्तो जिल्ला हुँदै पालिका हुँदै लाभग्राहीको खातामा जाने पनि हुन सक्छ, केन्द्रबाटले पैसा हालिदिएर अनि पालिकाबाट चाहिँ सिधै प्रभावितहरूको खातामा जाने व्यवस्था नै हुन सक्छ।
19: तपाईँको परिवारमा 4 भन्दा बढी सदस्य हुनुहुन्छ भने प्रति सदस्य 2,000 रूपियाँ थप पाउनुहुनेछ। पहिरोपछि बन्द कृष्णभीरको सड़क आजबाट सञ्चालनमा आएको छ, तर तपाईँले यो सड़क प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी:
21: आजबाट चाहिँ हामीले सम्पूर्ण खाले सवारी साधनहरूलाई चाहिँ दुवैतर्फ यातायात सुचारू भएको छ। कृष्णवीरमा यात्रा गर्ने बेलामा चाहिँ सवारी चालक र एसयूहरूले चाहिँ एकदमै भुल्नै नहुने भनेको चाहिँ अब यो पहिल्यैदेखिको पहिरो जोखिम क्षेत्र हो। अहिलेलाई चाहिँ तत्काल हामी यातायात सुचारू गराउनको लागि सड़क निर्माण गरेका छौँ। हामीले सकेसम्मको ट्राफिक व्यवस्थापनका चिन्हहरू पनि राखेका छौँ। डाइभर्सनको रूपमा मात्रै सड़क निर्माण गरेको कारणले चाहिँ ग्राभल सकेसम्मको मात्रै छ, अन्तर्वस्तु कालो बद्री गरिसकेको छैन। त्यो कारणले चाहिँ अब ट्राफिक नियमहरू पालना गरेर ओभरटेक पनि गर्नु भएन, अब आफ्नो स्पिडको पनि कन्ट्रोल गर्नु पर्यो। ग्राभल सर्फेस हुँदाखेरि चाहिँ अब अन्तर्वस्तु चलाउन चाहिँ अलिक भएन। ट्राफिक साइन बोर्डहरू राखेको छ, अब पहिलो जोखिम क्षेत्र भनेर बोर्ड पनि राखेका छौँ, स्पिड लिमिटको पनि बोर्ड छ, साथै अब ओभरटेक नगर्नु भन्ने बोर्ड लगायत अन्य पनि छन्। पहिरोको चाहिँ सम्भावना रहिले राख्छ, अब यो कृष्णभिर त झन् पहिलेदेखि नै एक्टिभ पहिरोको समाजित एरिया नै हो, त्यसैले चाहिँ अब यात्रुहरूलाई जानकारी होस् भनेर पहिरो जोखिम क्षेत्र भनेर हाम्रो सडकको दुवैतर्फ चाहिँ बोर्ड राखेका छौँ।
19: कृष्णभिर सड़क खण्डमा ओभरटेक नगर्न, ट्राफिक संकेतहरूको राम्रोसँग ख्याल गरेर यात्रा गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी। रसुवाबाड़ी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम चलिने रहेको छ। उद्धार गरिएकालाई आफन्तले कसरी भेट्न सक्छन् भनेर हामीले गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलाई सोधेका छौं।
14: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। त्यो विवरण चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालीन केन्द्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट प्राप्त भएको डाटाहरूलाई फिल्टर गरेर उहाँले निकाल्नुहुन्छ। त्यो विवरणमा आफ्नो मानिस पर्नु भएको छ या छैन भन्ने कुरा चाहिँ यहाँहरूले निर्गोल गरिसकेपछि त्यो अनुसार चाहिँ जस्तो त्यो कुन जिल्ला प्रशासन कार्यालयबाट उहाँको नामावली प्राप्त भएको थियो, उहाँ त्यसपछि उहाँलाई कतातिर पठाइएको थियो भन्ने कुरा चाहिँ त्यसरी जानकारी हुन्छ। जस्तो कसैलाई चाहिँ त्यो लिस्टमा छ, उहाँलाई हस्पिटलमा उपचार गरिरहनु भएको अवस्था छ भने त्यो लिस्ट चाहिँ कुन जिल्लाबाट आएको भन्ने कुरा त सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई थाहा हुन्छ।
19: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सम्बन्धित जिल्लाको प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज वेबसाइटबाट खोज उद्धार तथा राहत सम्बन्धी जानकारी लिन सकिन्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदको सिकाई निरन्तर जारी रहने,
0: मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नाग मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई। चाहिँ हामी जीवन नै सिकायो, मैले मबाट पनि कसरी सिकिराख्नु भएको हुन्छ।
4: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब हेलो सांसद।
23: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुविदी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसहरू।
24: नमस्ते।
23: क्षेत्र नम्बर 3 का नागरिकलाई कार्यकाल भरिमा म यो चाहिँ दिने मेरो एउटा योजना छ, सपना छ, त्यसको लागि म लागिरहेको छु भन्ने कुरा चाहिँ के हो?
24: पाछा पत्रमा पनि भनेको थिएँ, जस्तै कानूनकै हिसाबले हेर्नु भने मैले 2 कानूनलाई इन्डिकेट नै गरेका थिएँ। एउटा सार्वजनिक खरिदिएन होइन, यो यस्तो अहिलेको कानूनले चाहिँ खासै हुन सक्दैन है, किनभने हाम्रो यो सुयोदेखि जहाजसम्म एउटै कानूनबाट चाहिँ हामीले काम गर्नु पर्दाखेरि चाहिँ त्यति सहजता छैन भन्ने थियो। त्यो सरकारले अध्यादेश मार्फत सार्वजनिक खरिदलाई त संशोधन पनि गर्यो, तर मेरो पनि संशोधन थियो भन्नुको अर्थ मैले आफ्नो साइडबाट पनि संशोधन राखेको थिएँ।
23: दोस्रो कानून चाहिँ
24: होइन, त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा संघीय हिसाबले गर्नुपर्ने। अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेर्यो भने त्यहाँ ठूलो सुधार गर्नुपर्ने छ, किनभने सरकारको स्थायी संयन्त्र त बेरुकेसी हो नि त। सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामी दिन सक्दैनौँ। भएपछि त्यो कानूनमा काम गर्नुपर्नेछ र त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु, संयोगवश अब हामी कहाँ नै त्यो कानून त आउँछ होइन। यदि अब ड्राफ्ट भएर गयो भने त्यो प्रक्रियामा छ, अब भोलि आइपुग्ला, कुनै समय हामीसँग आइपुग्ला होइन, हामी छलफल गर्छौँ।
23: भनेको पुल पुलिसा र बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राभिल अथवा पिच भन्ने कुरा चाहिँ
24: त्यस्तो होइन, त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ, मैले त्यही भनिरहेको छु। तर त्यो मेरो चाहिँ जस्तै मैले ठूलो योजनाहरू जस्तै एयरपोर्टको विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला, राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड्छ राप्ती राजमार्ग होइन, त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला। अहिले त हाम्रो लमईदेखि तुल्सीपुरसम्मको सड़क जो चाहिँ संघ अन्तर्गत पर्छ, त्यसको चाहिँ संघसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर तयारी सोच लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो पनि समस्या नागरिकलाई परेको छ। तर त्यो पर्यो भने वार्डलाई भन्दैनी, प्रदेशलाई भन्दैनी, पालिकालाई भन्दैनी, त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन, तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि, त उहाँहरूलाई नभनेर त तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्थ्यो नि। मेरो काम भनेको चाहिँ एउटा कानून बनाउने कुरा हो भने अर्को चाहिँ यी तिनैवटा सरकारका निकायहरूसँग, किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरा मलाई लागिरहेको छ।
2: अहिले त त्यसो भए तपाईँले स्थानीय जनप्रतिनिधिदेखि नागरिक सर्वसाधारणदेखि प्रदेशका प्रमुख मन्त्री सबैसँग नियमित संवाद गर्नुपर्ने स्थितिमा त्यसो भए तपाईँ हुनुहुन्छ।
24: यस्तो छ अब यसलाई मैले खास मैले गर्नुपर्ने चाहिँ होइन, म धेरैजनालाई भन्छु, तर मेरो चाहिँ कुरा के भने एउटा नागरिक रोइरहेको अवस्थामा मैले त्यो टुलु टुलु बसेर त हेर्न मिल्दैन नि त, मैले उहाँहरूको समस्यालाई चाहिँ सम्बोधन गर्नलाई चाहिँ काम गरिरहेको हुन्छु। त्यस गर्दाखेरि यो सहजीकरण त आवश्यकता आधारमा गर्ने हो, नियमितै गर्नुपर्छ भन्ने त हुँदैन, तर त्यस्तो आवश्यक परेको खण्डमा म तिनै तहको सरकारको निकायसँग चाहिँ म संवादमै हुन्छु।
2: सांसदहरूलाई विभिन्न प्रकारको प्रशिक्षण दिँदै गरेको व्यक्ति आज संसदमा जाँदै गर्दाखेरि सबै सांसदसँग उस्तै प्रकारको अन्तर्घुलन भइसक्यो कि अथवा त्यो भीड़भाडमा जाँदाखेरि कतिपयलाई आफैले ठम्याउन नसक्ने आज भेट्यो भोलि फेरि को हो कसो हो भन्ने जस्तो अझै पनि भइरहेको छ।
24: जस्तै तपाईँ क्लासमा तपाईँ जाँदै गर्दा या नयाँ स्कूल अथवा नयाँ युनिभर्सिटी जाँदै गर्दा त्यो नयाँ युनिभर्सिटीमा भर्ना भएका साथीहरूसँग तपाईँको घुलमिल हुँदै गर्दा तपाईँलाई कति समय लाग्छ? जसै गरी एउटा युनिभर्सिटीमा त्यो नयाँ युनिभर्सिटीमा पढ्दै गरेको नयाँ विद्यार्थीलाई त्यो साथीभाइहरूसँग घुलमिल हुन टाइम लाग्छ, त्यसै गरी संसदमा पनि टाइम लाग्ने हो। अझ संसद त कस्तो भने त्यहाँ त विचार के हुन्छ भन्ने थाहा हुँदैन, यहाँ चाहिँ विचारमा एकदम सत्तापक्ष प्रतिपक्ष यो पार्टी त्यो पार्टीवाला हुन्छ होइन, अनि कतिपय चाहिँ फ्रेन्डली हुनुहुन्छ संवाद हुन्छ, तर म सकेसम्म धेरैजनालाई रिच आउट गरेर आउँछु।
2: आफ्नो पार्टीको चाहिँ सबैसँग राम्रो त्यो आत्मीयता भयो सबैसँग,
24: त्यो हामी कोसिस गरिरहेछौँ। म पार्टीको अहिले प्रशिक्षण विभागको पनि उपप्रमुख छु, हामीले चाहिँ जति संवादहरू बढ़ाउँदै गयो त्यति अन्तर्गुलन हुने रहेछ। म हाम्रो धेरैजना सांसद चिन्ने मध्येको म पर्छु होला जस्तो लाग्छ, म आफूलाई चाहिँ म सकेसम्म धेरैजना साथीहरूसँग त्यो घुलमिल हुन रुचाउने मेरो स्वभाव जन्ने विशेषताले गर्दाखेरि पनि मैले के छ कसो छ भनेर उहाँहरूको समस्या उहाँहरूको कुरा गरिरहेको हुन्छु। अरू पार्टीको सांसदसँग पनि बरू अरू पार्टीको सांसद थोरै हुनुहुन्छ अहिले, त्यस कारणले उहाँहरूलाई चाहिँ फ्याट चिनिहालिन्छ, किनकि यो कंग्रेसको हो, यो एमालेको हो, यो माओवादीको, किन उहाँहरूको संख्याको कारणले पनि होइन, त हामीसँग संख्या त अहिले 182 छ भने चाहिँ हामीसँग संख्या धेरै छ, त्यहाँ कहिलेकाहीँ हाम्रै आफ्नै सांसदहरूमा पनि सांसदहरूलाई घुलमिल हुन बाँकी नै जस्तो मैले भेटिरहेको हुन्छु। त्यही भएर तर तपाईँले अघि भन्नुभयो सांसदमा हाम्रो जस्तै प्रचण्ड जस्तो अमरेश सिंह जस्तो जस्तै पाँच पाँच पटक निर्वाचित भएर आउनु भएको छ नि त पुरानो, अनि अर्जुन नरसिंह केसी जस्तो पनि हुनुहुन्छ भनेपछि यस्तो दिग्गज सांसदहरू पनि हुनुहुन्छ जहाँ जसको चाहिँ अनुभव छ, कसैको मन्त्री र सांसदको अनुभव छ, कोही चाहिँ सांसदको मात्रै अनुभव छ, कोही चाहिँ प्रधानमन्त्री पनि भएको अनुभव छ भने विगतमा हामीले प्रतिस्पर्धामा के भन्यौं भन्ने कुरालाई चाहिँ त्यो राजनीतिक मुद्दा हो, तर म चाहिँ के भन्छु भने उहाँहरूको असल कर्म चाहिँ के थियो, बेस्ट प्र्याक्टिसेस उहाँहरूले गर्न खोजेको कुरा र उहाँहरूले गर्न नसकेको कुरा के थियो, र आज चाहिँ उहाँहरूलाई पनि यो कुरा मैले गल्ती गरे पछि अरूको गल्तीबाट हामीले पाठ सिक्नुपर्छ, किनभने अबको हामीसँग समय थोरै छ कि हामीले फेरि गल्ती गर्ने छुट छैन।
2: तपाईँले त्यहाँ धेरै कुरा सिकाउने ठाउँ देख्नुभयो कि सिक्ने ठाउँ बढी?
24: दुईटै कुरा हो, मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नागरिक मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई। चाहिँ हामी जीवन नै सिकायो, मैले मबाट पनि कसरी सिकिराख्नु भएको हुन्छ र मैले पनि कसैबाट सिकिरहन्छु र उहाँहरूले पनि मबाट सिकिराख्नु भएको हुन्छ, उहाँहरूबाट पनि सिकिरहन्छु। जब यदि सिक्ने चाहना छ भने यो सिकाइलाई त निरन्तर प्रक्रिया हो नि त।
3: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक वर्षको उजुरीको संख्या हेर्दा 40,000 भन्दा बढ़ी उजुरी परेको छ भने त्यसमा आधा उजुरी स्थानीय तह विरूद्ध परेको छ। काठमाण्डु उपत्यकामा बिग्रिएका संघीय सड़क बारेमा अब नागरिकले मोबाइल एपबाटै गुनासो गर्न पाउने भएका छन्। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी व्यवस्था गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साविकै कायम हुने भएको छ र जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
3: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिल रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: यही असोज 3 गते शनिबारका दिन सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा SCRC अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू पिसी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र IVFका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
7: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
8: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित SEE र +2 उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्र 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता, खुल्ने कागजात र आफ्नो SEE अथवा +2 उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
7: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
9: रेडियो भेरी FM।

0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने रातिमा निन्द्रा नपर्ने नकारात्मक सोच धेरै आउने आत्महत्या गर्न मन लाग्ने टाउको दुखी रहने मन आत्तिने छारे रोग कुलतले अप्ठ्यारो पारेको यौन इच्छा नहुनु यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्
3: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा
4: यही असोज 3 गते शनिबारका दिन
3: नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एमिदुन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693
6: मेरो जिन्दगीले पनि केही लथर बाटो लाग्दा जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने गर्ने मलाई
7: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
6: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हौ दाजु मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पंजाबमा जा
6: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
7: हो त नि अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि
6: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि
6: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गएर के हो कसो
7: लकी पिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 98-480-44-631
10: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर
4: यही असोज 3 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ
10: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने कान दुख्ने कम सुन्ने कान कराउने तथा रिङ्गटा लाग्ने पिनास नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा एलर्जी घाँटी दुख्ने आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ
11: सम्पर्क गुरुङ हस्पिटल प्राली गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148
12: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरुकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरुद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरुको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरुबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
5: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
5: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
1: 198-198।
6: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
7: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
8: रेडियो भेरी एफएम

0: me a
1: extreme energy drink.
0: Calm ko tension, chati sama thakaune, stress ko dushman, navaratna lagaune, prakritik gun yukta yo, shitalta lyaune, cool cool malishle, mitho nindra lyaune,
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
3: सूचना।
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 2 र 3 गते तथा 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। डाक्टर आउने मिति यही असोज 2 र 3 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
4: साथै यही भदौ 23 गतेदेखि 30 गतेसम्म निशुल्क शिविर सञ्चालन भइरहेको हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। शिविरबाट दिइने सेवाहरू सीबीसी, सीआरपी, युरिक एसिड र सुगर जाँच। सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
3: सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
5: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125,
4: स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125
5: र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145804031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: प्रमुख भन्छन्।
9: अर्को वर्ष अगाडि हामी कृषिको तलबाटै टोवल लाएर यसलाई अझै हामी त बलियो बनाउँछौँ। यसलाई टनेल भाइरहेको थियो, त्यो अलिक त्यसलाई चाहिँ अलिक समय लाग्छ।
8: विनाशकारी बाढी निम्त्याउन जलवायु परिवर्तनको ठूलो भूमिका रहेको एक वैज्ञानिक अध्ययनको निष्कर्ष अनि
10: दिमागले काम गर्दैन, के गर्ने के नगर्ने, रात पर्छ अनि रात पर्छ कहाँ जाउँ के गरौँ हुन्छ, छोरीले जहिले पाएर मात्रै खोज्छ।
8: पछिल्लो विपदमा प्रियजन गुमाएकाहरूको पीड़ाबारे सुन्नुहुनेछ एक रिपोर्ट। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
11: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। पृथ्वीको सतहमा भण्डारण भएको ताजा पानी गम्भीर रूपमा घटेको संयुक्त राष्ट्रसंघले जनाएको छ। नदी तथा तालहरू सुक्न थालेका र हिम नदीहरू संकुचित भइरहेका बिहिबार सार्वजनिक एउटा प्रतिवेदनमा उल्लेख छ। पानीका स्रोत सम्बन्धी संयुक्त राष्ट्रसंघको वार्षिक प्रतिवेदनले पनि जलवायु परिवर्तनका कारण बढ़दो अनपेक्षित मौसमी प्रवृत्तिले बाढ़ी र सुक्खा दुवै निम्त्याउने औल्याएको छ। पछिल्ला वर्षहरूमा 80% भन्दा बढ़ी प्रकोपहरू भएको खास गरी एसिया र अफ्रिकामा गम्भीर असर पर्ने प्रतिवेदनले चेतावनी दिएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपियन संघ ईयूसँग व्यापक रणनीतिक साझेदारी बढ़ाउनु पर्ने भन्दै त्यसले लोकतन्त्रको किरण ल्याउने बताएका छन्। युरोपियन संसदलाई सम्बोधन गर्ने क्रममा उनले क्यानाडालाई ईयूको एसोसिएट सदस्य बनाउने प्रस्तावको स्वागत गरे। कार्नीले व्यापार, प्रतिरक्षा र प्रविधि सहितका क्षेत्रमा सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिँदै क्यानाडाले युरोपको ऊर्जा आवश्यकता पूर्तिमा सघाउन सक्ने उल्लेख गरे। क्यानाडा र ईयूले आफ्ना नागरिकलाई एकसाथ छत्रछाया प्रदान गर्न सक्ने भन्दै कार्नीले भने यो सार्वभौमसत्ताको कुरा हो, यो हामी कसरी जिउन चाहन्छौ भन्ने कुरा हो, यो स्वतन्त्रताको कुरा हो जसका लागि हामी हरेक दिन लड्छौं। क्यानाडाका प्रधानमन्त्री ईयूसँग नजिक भए थप ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी अस्वीकार गर्दै कार्नीले क्यानाडाले कोसँग सम्झौता गर्न पाउँछ भन्ने कुरामा अरूले दबाव दिन नसक्ने बताए। दक्षिण अफ्रिकाको प्रहरीले राजधानी जोहानिसबर्गदेखि पूर्वमा पर्ने इकोरहुलेनीमा अर्की एक महिलाको शव फेला पारेको छ। दुई महिनाको अवधिमा फेला पारिएको यो नौ शव हो। अर्धनग्न र घाँटी काटिएको अवस्थामा पछिल्लो शव फेला पारिएको हो। सो क्षेत्रमा जारी हत्या श्रृंखलाले मानिसहरूमा क्रोध र डर दुवै निम्त्याएको छ। एक श्रृंखलाबद्ध हत्यारले पछिल्ला हत्याहरू गरिरहेको हल्ला भए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन। प्यालेस्टिनी अथोरिटीले आफ्ना राष्ट्रपति महमूद अब्बासलाई भिसा नदिने अमेरिकी कदमको निन्दा गर्दै त्यो असंगत भएको टिप्पणी गरेको छ। लगातार दुई वर्षदेखि अमेरिकाले अब्बास र प्यालेस्टिनी अधिकारीहरूलाई न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनबाट वञ्चित गराउँदै आएको छ। ट्रम्प प्रशासनले प्यालेस्टिनी अथोरिटी र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशनमाथि आतंकवादको प्रशंसा गरेको आरोप लगाएको छ। र भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उच्च अदालतले इस्लाम धर्म अपनाएका र मुस्लिम महिलासँग बिहे गरेका एक पुरूषमाथि लगाइएका प्रतिबन्धहरू हटाउन आदेश दिएको छ। आफ्ना बुवाको इच्छा विपरीत बिहे गरेपछि आफूलाई कानूनी प्रतिबन्धमा राखिएको भन्दै आयुष मलिकले अदालतको ढोका ढकढक्याएका थिए। गलत ढंगले छोरालाई प्रभावित पारिएको भन्दै उनका बुवाले धर्मान्तर विरूद्धको कानून बमोजिम निवेदन दिएका थिए। तर अदालतले धर्म रोज्न र इच्छानुसार बिहे गर्न आयुष स्वतन्त्र रहेको निर्णय सुनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
12: साँझ पखमा पुनः स्वागत छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीरमा सड़क भाँसिएसँगै 2.5 साता भन्दा बढ़ी समय अवरूद्ध भएको काठमाण्डु जोड़िने मुङलिन नौबिसे खण्डको सड़क आज बिहिबारबाट दुईतर्फी सञ्चालनमा आएको छ। भोटेकोशी त्रिशुली बाढ़ीको मार खेपेको उक्त सड़क भदौ 14 गतेदेखि अवरूद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रोसँग प्रभावित बनेको थियो। खास गरी काठमाण्डु उपत्यका लागि मुख्य लाइफलाइन भएकाले अधिकारीहरूले पुरानो संवेदनशील पहिरो क्षेत्रमै भित्तो काटेर अस्थायी उपाय निकालिएको बताएका थिए। यसै विषयमा हामीले केही बेर अघि सड़क विभागका महानिर्देशक विजय जयसीलाई सम्पर्क गरी शुरूमा उनलाई अस्थायी तरिकाको यो बाटो अब कहिलेसम्म चलाउने योजना छ भनी सोधेका छौं।
9: कृष्णगिर चाहिँ पहिलादेखि नै हामीलाई 50 सालतिर पनि हामीले समस्या दिएको हामीहरू हो। यसमा चाहिँ हामीले विभिन्न प्रविधि गराएर करिब करिब स्टेबिलाइज गरेका थिएनौँ हामीले, र यति चाँडै यो हालत नपुग्ला बिग्रिएला भनेका थिएनौँ। तर एकदम अकल्पनीय बाढीले गर्दा यसको तलको टोवालहरू बगाएर यो माथि क्र्याक भएर यो ड्यामेज हुन पुगेको हो। यो अहिलेलाई यो टेम्पोरेरी रूपमा खोलागेको हो। अब यस यसमा विज्ञहरूले दिएका विभिन्न विकल्पहरूमा पनि हामी यसलाई हालेर यसलाई स्क्यानिङ गर्छौँ। अझ यही भिडलाई तलदेखि टो वालहरू उठाएर यस पर्मानेन्ट हुने गरेर पनि हामी काम गर्छौँ। यसको दीर्घकालीन उपायहरू त्यता पनि काम गर्न थालिसकेका छौँ।
13: थालिसकेको भन्नुभयो, के कस्ता विकल्पहरू हेरिएको छ या काम भइरहेको छ?
9: तत्काललाई चाहिँ हामीले यसको ठिक अगाडिबाट फिस्लिङबाट बेनिघाटसम्म जाने करिब 20 किलोमिटर जति बाटो छ, त्यहाँ 1.5 किलोमिटर जति ट्र्याक खोल्न लागि छ। अरू चाहिँ एउटा मोरलेस ट्र्याक चाहिँ भएको अवस्था छ, त्यो 1.5 किलोमिटर ट्र्याकको लागि हामीले ठेगा व्यवस्थापन गरेर काम शुरू गरिसकेका छौँ र बाँकीलाई बाटोलाई पनि हामी अब वाइडिङ गर्दै जान्छौँ र अझ एक किसिमलाई काटेर भित्रबाट सुरुङ बनाउने अथवा यसको अगाडिपट्टि त्रिशुली पारिपट्टि दुईवटा पुल र भाइडक्ट बनाएर विकल्प गर्ने र यो
13: बाइपासको रूपमा भन्नुभन्नु भएको
9: गर्ने भनेर हामीले काम गरिरहेको
13: छौँ। तपाईँहरूलाई कृष्णभिरको यो खुलाए पनि पृथ्वी राजमार्गको त्यस खण्डमा विभिन्न ठाउँमा चाहिँ एकतर्फी भएको जो अवस्था छ, बाटोहरू शीतल बजार, जो जवाङ खोला, गल्छी, महेश खोला, धेरैतिर बैरेनी धेरैतिर, अब समग्र त्यो खण्डकै पनि त्यसले कति मार खेपेको छ, त्यो भोटेको छ, त्रिशुली बाढीको थाहा छैन, समीक्षा गरेर त्यो सुरक्षाको पाटोबाट हेर्नुपर्ने अवस्था पनि हो कि?
9: कृष्णभिर जस्तै अरू यहाँले भनेको अरू ठाउँहरू त्यसको असामान्य अवस्था छैन तर तिनको लागि पनि हामीले वैकल्पिक त्रिशुलीको पारिपट्टिबाट पनि अहिले त करिब करिब एउटा कोरिडोरै स्थापना भइसकेको छ, स्थानीय निकायले बाटो बनाउनु भएको छ। पहिले त हामीले सबै नै जग्गा प्राप्ति गरेर जाँदाखेरि हामीले जग्गा प्राप्तिमा ठुलो कस्ट हुने लाग्ने थियो, अब त्यसलाई चाहिँ नि पर्मानेन्ट बाटो बनाउनु पनि सहज हुने आकलन गरेको छ हामीले।
13: जस्तो यस बिचमा जुन वैकल्पिक बाटोहरू तपाईँहरूले सुझाउनु भएको थियो हेटौँडा हुँदै, खास गरी ती बाटोहरू प्रयोग गर्न अहिले पनि सुझाव दिनुहुन्छ कि यो पुलहरूबाट भर पर्दा हुन्छ यो पृथ्वी राजमार्ग खण्डमा?
9: त्रिभुवन राजपथ र कान्ति लोकमार्ग त्यहाँ पनि जहाँ जहाँ समस्या भएको थियो यो लामा बुलेटहरू लामालाई, त्यसलाई पनि हामी अहिलेको समय पनि त्यसलाई पनि अझै मर्मत गर्छौँ।
13: पृथ्वी राजमार्गको उक्त खण्ड चाहिँ एकदम लाइफ लाइनकै रूपमा राजधानीको लागि रहेछ भने त यसपटक पनि झन् प्रष्ट देखियो, अत्यावश्यक दैनिक सामानहरूकै आपूर्तिमा समस्या पर्यो भनेपछि काठमाडौँ जोडिने विकल्पहरू, भरपर्दा विकल्पहरू धेरैतिरबाट आवश्यकता रहेछन् भनी देखियो।
9: गत बिपी हाइवे
13: त्यो पनि अहिले बिग्रेर भरपर्दो छैन,
9: अहिले रिहाब गरिरहेको छ, अब बिपी हाइवे पनि तयार छ। मुख्य विकल्प चाहिँ यो फास्टट्याग र बिपी हाइवे नै हुन्छ तर कान्ति लोकपथ पनि हामीले करिब 4 किलोमिटर मात्रै समस्या छ बाटो।
13: तर ती राजमार्गहरूमा लामो समयदेखि पहिरोको समस्या, सानो मोडहरूको समस्या, त्यसमा त काम भएको देखिया थिएन नि त?
9: कान्ति लोकमार्गमा ती पहिरोहरू पनि अहिले स्ट्यान्डिङ गर्नलाई ठेकाहरू लाएर कामहरू भइरहेका छन्। त्रिभुवन राजपथ चाहिँ धेरै पहिला बनेको बाटो हो, त्यहाँ पनि हामीले घुम्तीमा पनि नोज कटिङ गरेर धेरै खाँदो वाइडिङ गरिरहेकै छौँ। त्यहाँ भएको अझै केही अस्थायी पुलहरू, कम लोड लाने पुलहरू पनि छन्, तिनलाई पनि हामीले विकल्प पनि हामीले अझै बढाउँदै लानुपर्ने त अब अझ यो अहिलेको डिजास्टरबाट भयो नि।
13: अन्तिममा अब यो कृष्णभिरको जुन विकल्पको हामीले विभिन्न कुराहरू गरिरहेको छौँ, त्यो चाहिँ अर्को वर्षा अगाडि हुने सम्भावना कतिको छ? कुनै एक विकल्प
9: अर्को वर्षा अगाडि हामी त्रिशुलीको तलबाटै टोवल लाएर यसलाई अझै हामी बलियो बनाउँछौँ, यसलाई त्रिशुलीबाट बेनिघाट त्यसलाई यो आगामी आउँदो वर्षसँग हामीले एउटा भरपर्दो वैकल्पिक रूपबाट विकास गर्छौँ। टनेल भाइरहेको खोज थियो, त्यो अलिक त्यसलाई चाहिँ अलिक समय लाग्छ।
14: उनी सड़क विभागका महानिर्देशक विजय जयसी, यो बीबीसी नेपाली सेवा हो। रसुवा, नुवाकोट र धादिङ जिल्लामा रहेका 29 होल्डिङ सेन्टरमा 2000 भन्दा धेरै विस्थापितहरू अस्थायी रूपमा बसिरहेका छन्। 3 साता अघिको विनाशकारी बाढ़ीले तीमध्ये धेरैको धन सम्पत्ति मात्र लगेको छैन, कयौंका परिवार बिथोली दिएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा उनीहरूका पीड़ा सुन्न पुगेकी थिइन् हाम्रै साथी शक्तिमाया तामाङ।
15: मैलुङ बस्दै आएकी सुशीला तामाङको जीवन सोचे जस्तै चलिरहेकोमा 10 गते आएको बाढ़ीले जिउने सहारा खोसेपछि हिजो आजको दिन कसरी बितिरहेको छ आफैलाई केही थाहा नभएको बताइन्। कमाएर ल्याउने श्रीमान बाढ़ीमा बेपत्ता भएपछि साथमा भएको 2 सन्तानको पालन पोषण र शिक्षाको जिम्मेवारी उनको काँधमा आएको छ।
10: आफूले थाहा होइन, दिमागले काम गर्दैन, के गर्ने के नगर्ने, रात पर्छ अनि रात पर्छ कहाँ जाउँ के गरौँ हुन्छ। छोरीले जहिले पालो मात्रै खोज्छ, भोलिको दिन गएर कस्तो हुने हो।
15: होल्डिङ सेन्टरमा बस्दै आएको मिलन तामाङले विनाशकारी बाढ़ीमा 3 छोरी र श्रीमती गुमाए, अबको दिन कसरी जिउने कुनै योजना छैन। उनले भने
16: यस्तो हो, एक्लै हो, अलिअलि खाने बस्ने, के के छोड्ने, बाबुआमा छ अलिकति बाल्नु पर्यो।
15: विस्थापित भएर होल्डिङ सेन्टरमा बस्दै आएका छेनाम तामाङलाई श्रीमतीको यादले पिरोनले बताए। उनले भने सुख दुःख गरेर परिवार चलाउँदै आएको थियो, छिनभरमै भविष्यको मिठा मिठा सपनाहरू बगायो।
16: उसले माया दया गरेको, खानु पकाएर दिने, याद पनि आउँछ, आँसु पनि छरिरहेको छ। अर्काले भन्यो भने कसरी भन्नु जाने, ऊ फर्केर आउँदैन, मैले उनी आँगाले देख्दैन, त्यसो भएर धेरै छिन्न भइरहेछ।
15: होल्डिङ सेन्टरमा बस्दै आएका आफूहरू दिनभर साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला खुला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
12: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढ़ी उत्पन्न हुने गरी चट्टान सहितको हिम पहिरो जानुमा जलवायु परिवर्तनको भूमिका रहेको हुन सक्ने निष्कर्ष एउटा वैज्ञानिक अध्ययनले निकालेको छ। उक्त अध्ययनकी सहलेखिका तथा इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञ डाक्टर फ्रेडरिके ओटोले उनकै शब्दमा यस विपत्तिका लागि आधार तयार पार्न मानव सृजित जलवायु परिवर्तनले भूमिका निर्वाह गरेको कुरामा कुनै शंका नरहेको बताइन्। वर्ल्ड वेदर अट्रिब्युसनले गरेको अध्ययनका अनुसार यो विपत्ति बढ़दो तापक्रम, पातलिँदै गएका हिमनदी, पग्लिँदै गएको अत्यधिक चिसोका कारण जमेको भूमि र पहिलेदेखि विद्यमान भौगोलिक दुर्बलताका कारण सृजित मिश्रित घटनाको परिणाम थियो। कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता तथा जलवायु परिवर्तन महाशाखा प्रमुख महेश्वर ढकालले यस अध्ययन नेपालको विपद जलवायु जन्य भएको अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्न सघाउने एउटा आधार बन्ने बताउँछन्।
17: यो रिपोर्टले नेपालको जुन भोटेपछिको जलवायु परिवर्तनको प्रलय भनौ अथवा विपद जुन बिहोर्नु पर्यो यसमा कतिपयले चाहिँ यो जलवायु जन्य नै हो कि होइन भन्ने कुराको आशंका पनि गरेको पृष्ठभूमिमा यो रिपोर्टले एक हदसम्म यो जलवायु जन्य हो भनेर प्रमाणीकरण गर्नमा सहयोग छ भन्ने मेरो विचार छ। यद्यपि यसको सन्दर्भमा अध्ययन अनुसन्धान गरेर संख्यात्मक अथवा क्वान्टिटेटिभ भेरिफिकेसन गर्ने धेरै कुराहरू बाँकी छ। अहिले जुन किसिमको रिपोर्टहरू आयो त्यसले एक हदसम्म यसले हाम्रो जलवायु न्यायको कुरालाई यसमा टेकेर अगाडि बढ्न एउटा आधार दिन्छ भन्ने मेरो विश्वास छ।
13: त्यसपछिका थप प्रक्रियाहरू चाहिँ के हुन्छन्? एउटा आधार तपाईँले जुन भन्नुभयो, बाँकी प्रक्रियाहरू चाहिँ कस्तो हुन्छन्? जुन क्षतिको नोक्सानीको क्षतिपूर्ति पाउने कुरा
17: राष्ट्रिय विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जुन किसिमको अध्ययन गरेर प्रतिवेदनहरू ल्यायो, अमेरिकी डलरको पूर्णको 5 बिलियनको हाराहारीमा जुन क्षति देखिया छ,
13: 7 खर्ब 33 नेपाली रुपियाँ,
17: त्यस्तै गरी आज गहिरो आर्थिक क्षेत्रको हानि नोक्सानीमा जुन हामीले बेहोरेका छौं, हाम्रा बाल बच्चाहरू सुजना पाएका छैनन्, बिरामीहरू अस्पतालमा जाएकै छन्, तिनका परिवारहरूमा एउटा स्ट्रेस परेको छ र थुप्रै हामीले जैविक विविधताका कुरा, हाम्रा सांस्कृतिक धरोहरका कुरा, यी धेरै यति चिजहरू गुमाएका छौं कि तिनको मूल्याङ्कन गर्न अझै बाँकी छ। अब सम्माननीय प्रधानमन्त्रीज्यूको निकट संयुक्त राष्ट्र संघको महासभामा हुने सम्बोधन, त्यसपछि जलवायु परिवर्तनको पूर्व तयारी सन्दर्भमा हुने सम्मेलन र 31 जलवायु सम्मेलन र यसलाई एउटा जलवायु न्यायसँग जलवायु वित्तसँग जोडेर लानेर यसलाई चाहिँ नेपालले जलवायु न्याय प्राप्त गर्ने आधारको रूपमा प्रयोग गर्नुपर्छ भन्ने कुरामा सबैको एकमत छ।
12: कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकाल, नेपाली अधिकारीहरूले बाढीमा परि सम्पर्कविहीन भएका मानिसहरूको संख्यामा संशोधन गरी 6150 पुर्याएकै बेला यो निष्कर्ष सार्वजनिक भएको हो। हालसम्म भेटिएका शवहरूको संख्या 1400 को सेरोफेरोमा छ भने हजारौं मानिसहरू विस्थापित भएका छन्। अर्को साता न्यूयोर्कमा संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुँदा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले हालैको विपत्ति र जलवायु न्यायका बारेमा कुरा उठाउने अपेक्षा गरिएको छ। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। एउटा विशेष संक्षेपमा, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो 36 प्रतिवेदन पेश गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यो वर्ष पनि सबैभन्दा धेरै भ्रष्टाचारका उजुरी स्थानीय तहबारे आएको जनाएको छ। आयोगका अनुसार स्थानीय तहबारे 20,000 भन्दा बढ़ी र संघीय सरकारबारे 15,000 भन्दा बढ़ी उजुरी गएको आर्थिक वर्षमा आयोगमा परेका थिए। प्रतिवेदनबारे आयोगका प्रवक्ता सुरेश न्यौपाने,
18: खास गरी स्थानीय तहसँग सम्बन्धित उजुरी बढ़िरहेको अवस्था छ, यो पूर्वाधारसँग सम्बन्धित, शिक्षासँग सम्बन्धित गरी करिब करिब 50% हारिमा स्थानीय तहसँग सम्बन्धित उजुरी रहेको अवस्था छ।
12: सबैभन्दा धेरै उजुरी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित रहेको आयोगले जनाएको छ। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। अब भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर
4: यही असोज 3 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ
3: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने कान दुख्ने कम सुन्ने कान कराउने तथा रिङ्गटा लाग्ने पिनास नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा एलर्जी घाँटी दुख्ने आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ
5: सम्पर्क गुरुङ हस्पिटल प्रालि गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-520-402 र 522-148
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्रा एक गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र शर्माद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
8: रेडियो भेरी एफएम

0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
5: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
7: रेडियो भेरी एफएम

0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
7: यदि छन् भने वीरेन्द्रनगर 3 एलचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा
1: यही असोज 3 गते शनिबारका दिन
7: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एमिदुन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0383596093।
8: यो जिन्दगीले पनि केही लक्षक बाटो लाग्दा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
8: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
9: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
8: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
9: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
10: यही असोज 3 गते शनिबारका दिन सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशेष शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
10: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
11: रेडियो भेरी एफएम

यो बच्चा काट्न पाइँदैन कि तिमी काट्यौ कि त्यो बाबुसाईलाई काट कि भने देखिने जब यस किसिमबाट तिम्रो छोरो काट हरिचन्द्र भन्नुभयो तर वरुणजीले यस किसिमबाट रगत थाप्न आउनुभयो अति माया लाग्यो त्यो बच्चा रोएको देख्दाखेरि हे मेरो आमा हे मेरो बाबा म कहाँ जाने भनेर त्यो मौलामा बाँधिएको पाँच वर्षको बच्चा रुँदाखेरि कसको मुटुमा गाँठो नपर्ने तरवार लिएर काट्न लाग्दा अत्यन्त माया लाग्यो र त्यसै समयमा भ भइहाल्यो जो जो भयो भयो भन्ने यस्तो प्रकारको अनुमान गरेर अनि त्यसदेखि पछाडि विश्वामित्रजीले बडो प्रेमका साथमा मन्त्र दिनुभयो त्यही बेलामा रगत थाप्न वरुणजी आउनुभयो छोरो अब कसले काट्ने बालक बलि भन्दा अघिको जति सम्पत्ति दिएदेखि मेरो छोरो मै काट्छु भनेर छोरो काटे हेर्न आएको बाबु चाहिँ फेरि तरवार उठायो तँलाई छोरो डाका यस्ता पनि बाबु जन्मदार रहेछन् अनि तरवार उठाएको बेलामा वरुणजीले आफ्नो मन्त्र पढेको थाहा पाएपछि भो मलाई पुग्यो चाहिँदैन तिम्रो यज्ञ पूरा तिमीलाई छोरो तिम्रै यो बच्चा पनि मेरो आवश्यकता नै भनेर राजा हरिश्चन्द्रको दरबारबाट वरुण हिँड्नुभयो अनि त्यो बच्चा बन्धनबाट खोलेपछि म कस्तो छोरो भएँ भने अब जसले बच्चा त्यसैको हुने उनीहरूको कारणले विश्वामित्र कुनै हुन्छ भनेर विश्वामित्रलाई पठाए विश्वामित्रका पनि सय भाइ छोरा थिए पचास भाइले हाम्रो दाजु हो भनेर स्वीकार गरे पचास भाइले कसको छोरो स्वीकार गर्दैनन् भनेर बाबुको वचन नमान्ने जतिलाई चाहिँ मुसल ब्राह्मण मान्ने जतिलाई चाहिँ उत्तम ब्राह्मण दुई पदका ब्राह्मण भए मुसलबाहुन सारा गएर मलेक्सेमा गए अब उत्तम ब्राह्मण हिन्दूमा गए त्यसैले हिन्दूको र मुसलमानको संख्या करिब करिब उस्तै छ हामीहरू हिन्दू टोटल हिन्दूमा एक करोड माने एक अरब दस करोड छौं हामी एक से दुई राष्ट्रमा बस्छौं उनीहरू पनि यस्तै किसिमले बस्छन् करिब करिब एक अरबको हाराहारीमा छन् यस प्रभावबाट राजा परीक्षितलाई सुखदेव स्वामीले सारा कुराको निर्णय गर्नुभयो हरिश्चन्द्र राजाका दरबारमा रोहितको ज्यान पनि बच्यो सुनसेवको ज्यान पनि बच्यो लौता राजन परीक्षित अब तपाईँ के सुन्न चाहिँ भनिकन राजा परीक्षितलाई सुखदेवले बडा प्रेम शासँग जीवन दान प्रदान गरी बक्स्यो अनि हरिश्चन्द्रका छोरा रोहित रोहितका छोरा दीर्घ बाहु दीर्घ बाहुका वंशमा बाहुक नाम गरेको राजा आज जन्मनुभयो आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि हरि

0: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज
1: र त्यसै कारणले लौ भनेर लिएर गएर जब मौलामा बाँधे धुर धुर आमा हे मेरो बाबा एउटा लिएर त पाउने एउटाले जब रोग निको पार्ने एउटाले ज्यान बचाउने मेरो ज्यान जाने भनेर रुँदै थियो विश्वामित्रलाई साह्रै माया

0: आज परीक्षित भनेर राजा परीक्षितलाई सुखदेवले बताउनु भयो। अनि त्यहाँ देख्नु प्रान्तका लागे लौत राजा हरिश्चन्द्र राजाका वंशमा रोहित रोहितका वंशमा दीर्घबाहु दीर्घबाहुका वंशमा बाहुक नाम गरेको राजा जन्मनुभयो। अहिले बाहुक राजाको सन्तान भएन। बल्ल बल्ल एक गरेर पाएको जेठी चाहिँलाई चरु र पायस दिएछन् हे बाहुनहरूले, लो खाऊ जेठी तिमीले खानु पाउनुपर्छ, ल खाऊ कान्छी मन पर्यो भन्न पाइन्छ भनेर बाहुनहरूले जेठीलाई दिएछन्। कान्छी चाहिँलाई भौरे ज्वरो छुटिहाल्यो। जेठीले छोरो पाउने म हेरियो नि, हे दैव भगवान् मरे नि भइगयो नि, अब दुरु दुरु रोइराखेकी थिइन्। अब यो उपायले भएर म मिलेरै काम सिद्ध्याइदिन्छु भन्ने अनुमान गरिछ र एउटा लड्डु तयारी गरिन्छ खेट। त्यो लड्डुमा जब जेठी चाहिँलाई लगाएर खुवाइछ, दिदी तपाईँलाई अहिले पाउने हुनुहुन्छ तिर्सन ला होला, अमिलो अमिलो चाहिँ लाउनु खानुहोस्। अमिलो भनेपछि त मरी जान्छन् नि त्यहाँदेखि, ल ल खानुहोस् भनेर दिएको। जेठी जहाँ पनि सोझा, जेठी कान्छी चतुरी, जेठी जहाँका पनि हरलक्क पर बसिरो खाएछन्, जेठीले खाइछन्, ए मिली भएर खाइदिए। आखिरमा खाएको त्यो विश्वले आमा पनि मरोस् बच्चा पनि मरोस् भनेर खुवाएको, भगवानको निगा आमा पनि मरेन बच्चा पनि मरेन, स भनेको त्यो गर माने विष, स त्यो बच्चा गर विष समेत जन्मिएको हुनाले त्यो बच्चाको नाम स्वगर महाराज स्वगर राजा जन्मिए, यसरी जन्मिएका हुन् है त बाहुका छोरा स्वगर। अनि राजा स्वगरले सोध्नुभयो, जेठी महारानी भनेर आफ्नै दुईटा रानीमा तिमी के चाहन्छौ भन्दा एउटा छोरो पाऊ। जेठीले भनी अन्जुसुमन छोरो पाए। कान्छी तिमी के चाहन्छौ भन्दा मलाई 60,000 छोरा दिनुहोस् भनेर अनुरोध गरी। हेर्नु 60,000 त्यसका सानमान किन चाहिन्थ्यो त्यत्रो दिदी। आखिरमा थैलो चराको गुण जन्मियो जस्तो गुण जन्मियो र हेर्दाखेरि 60,000 बढेर त्यही बच्चाको उपलक्ष्यमा राजा सगरले महान एक एक आयोजना गरेर उनान जब से यज्ञ समनको अश्वमेध पूर्ण गरेर 100 यज्ञ गरेर स्वर्ग जानेको कोशिशमा महान यज्ञको आयोजना आज गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: जो पलोसीमा भारतमा प्राण

महाराज परीक्षित अब यो श्रीमद भागवत महापुराण को अली नवम स्कंद कति कथा को वर्णन विस्तार गरिन्छ भने संकेत मान महाराज परीक्षित सुखदेव स्वामी ने इस कथा बाट प्रवचन दी रहने भएको छ। अब सगर नाम गरेको राजा का धेरै छोरा भएका सन्दर्भमा राजा सगरले तपस्या गर्नुभयो। अश्वमेध यज्ञगर्णाका लागि अश्वमेध नाम गरेको यज्ञगर्णाका लागि तपस्या गरिबक्सेपछि अनि त्यसदेखि पछाडिबाट अश्वमेध यज्ञगर्णाका निमित्त अब तयारी हुनुभयो र आखिरमा अश्वमेध नाम गरेको यज्ञगर्णाका खातिर तयारी भइसकेपछि अश्वमेध यज्ञको निमित्त उहाँले कुनकुल गर्नुभयो भन्ने सम्बन्धका लागिमा पहिलो नम्बरमा अश्वमेध यज्ञको प्रयोजन गर्नुभयो। पहिलो यज्ञ, दोस्रो, तेस्रो, चारौं, पाँचौं, उनान्से यज्ञ सम्पन्न भइसकेका लागि घोडा छोडिएको थियो मेरो महाराज, त्यो घोडा लिएर राजा इन्द्रले लुकाइदिनुभयो। त्यो घोडा लिएर लुकाइदिए बक्सेपछि अन्ततो गत्वा त्यो घोडा लिएर लुकाइदिनु भएको थियो। अब त्यहाँदेखि उपरान्तका लागि त्यो घोडा लिएर लुकाइदिएको खण्डमा अब कपिल आश्रममा लिएर लुकाइदिनु भयो। अनि त्यसदेखि पछाडिबाट होइन मेरो घोडा हरायो भनेर राजा सगरले खोजे पाएनन्, उनका छोरा अञ्जुसुमन आदिले खोजे पाएनन्। तल गएर जब पहाड खोतलेर जब बालुवा तयारी गरे त्यो आठवटा टापु भयो त्यसलाई भन्छ श्रीलङ्का अहिले, तर घोडा पाएनन्। फर्केर आउँदा जब कपिलको आश्रममा घोडा देखेपछि जोगी भएर घोडा चोर्ने भनेर प्रभुलाई छुटे, व्यञ्जन भएन, पिटे व्यञ्जन भएन, झिर रोग दिए बल्ल व्यञ्जन भएर आँखाबाट निक्लिएको तेज रूपी पुञ्जको प्रभावबाट राजा सगरका 60,000 छोरा भस्म खरानी, डडेर भसकै भए। अनि तिनी राजा सगरका 60,000 छोरालाई उद्धार गर्न के गर्नु पर्ला भन्दा स्वर्गमा बगेकी स्वर्गधुनी नामकी गंगाजी ल्याइदिनु पर्यो भनेर आज्ञा गरेपछि राजा अञ्जुसुमनले तपस्या गरिसकेनन्, अञ्जुसुमनले तपस्या गरिसकेनन्, अंशुमानले तपस्या गरिसकेनन्, उनका छोरा दिलीपले तपस्या गरिसकेनन्, दिलीपका छोरा भगीरथले तपस्या गर्दा गंगामै आउन त आउने तर मेरो बेकोले धान्ने भनेर प्रमाण गरेको खण्डमा अहिले बेग धान्नका निमित्त स्वयं भगवान शिवजीको विन्ती गरे। अनि भगवान शंकर भोले बाबा त्यस ठाउँमा सवारी हुनुभयो र आफ्नो जटा जब फिजाइदिनु भएको थियो गंगामाई माथिबाट झर्नुभयो, आखिरमा शिवजीको जटामा गएर तीन आगो छोडिदिनु भएको थियो, झ्वाईको झ्वाई त्यत्रो गंगाजी ती सुकाइदिनु भयो टप्रक्कै। प्रभु हजुरको जटा भिजाउन मात्र ल्याएको होइन, यो छोडिदिनुहोस् भनिसकेपछि लो भनेर त्यहाँबाट छोडिदिएका थिए। अहिले जम्मा गर्न जब गएर जब उर्लदै गएको गंगाजी तीन बाटो लिएर गयो स्वर्ग मर्थे पाताल हिमालमा गिरो, हिमालबाट फेरि गएर जन्नुको आश्रममा पुग्यो, जन्नुको आश्रममा पुगेर पूजाको सामग्री बिग्रियो भएर जब पानी समातेर पिइदिनु भएको थियो। अनि जब आखिरीमा गएर घोडो निचारेर फालिदिनु भयो र सागरमा गएर तिनीको नाम गर जब धेरै नाम राखियो स्वर्गमा बगेकी हुनाले स्वरधुनी सारा पितृ उद्धार गरिदिनु भयो स्वरधुनीले, अनि हिमालमा गिरेकी हुनाले हैमवती, तीन बाटो लिएर गएकी हुनाले त्रिपथा गामिनी, अनि त्यसदेखि जन्मको घोडाबाट निचेरेर फालिएकी हुनाले जान्नवी, अनि सागरमा मिश्रण भएको हुनाले गंगा सागर, भगीरथ ल्याएको हुनाले भागीरथी, अत्यन्त पवित्र जल। महाराज परीक्षित भनेर राजा परीक्षितका उपमा सुखदेव स्वामीले बडा प्रेमको पूर्वक गंगा भागीरथीको उपाख्यान र भागीरथी गंगाको सर्वत नियमहरू जब

दीक्षित लाई सुखदेव ले गंगा जी को जल अत्यंत पवित्र पानी। जो कपिल देव आश्रम गंगा सागर सारे तीर्थ बारम्बार गंगा सागर एक बार सारा तीर्थ जब गंगा सागर में जब जान तेस दिन में जम्मा महाराज भगवान कपिल देव एक रात बिउजी बस्छन् जम्मा 24 घंटा अरु टाइम सारा सुति बस्छन् तर एक रात बिउजी का बेला में सारा 33 कोटि देवता दर्शन करना मागे संक्रांति का दिन में भगवान कपिल को सान्निध्य में पुग्ने होना को कारण उन्हें कपिल देव भगवान को दर्शन करी गंगा सागर को संपूर्ण विश्वभरी को नेपाल भारतवर्षभरी को अपवित्र पावन जल ती समायोजन भएको छ ती गएर स्नान गर्नुस् पवित्र हुनुस् शरीरलाई पवित्र बनाउनुस् यही मूल सिद्धान्त भने राजा फेरेक्षितलाई सुखदेवले बताइबक्स्यो। अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहिबक्सन्छ भनेर महाराज परीक्षितका प्रतिमा सुखदेव स्वामीले बताउनु भयो। यिनी सगर नामका राजाका छोरा कुलमा जब राजाकना सगर हुनुभयो अनि जसो भन अंशमान दिलीप भगिरहेथ उनका वंशमा भरद्वाज उनका वंशमा महान रघु नाम गरेका राजा पैदा भएका छन्। महाराज रघुको कुलमा खटवाङका कुलमा रघु भनेको माछाको कुल उनका वंशमा अज नाम गरेका राजाका छोरा दशरथ उनका तीनटा रानीमा छोरा नभएर छोरा पाउने यज्ञ प्रयोजन गराउँदै हुनुहुन्छ राजा दशरथ भन्ने सम्बन्धको कथा यस अध्यायबाट बताउनु भयो। यसै प्रसंगमा छ उनका दृष्टि प्रणाली। एक दिन महान प्रतापी अर्थात दशरथ राजा को तीनटा रानी छोरा थिएनन् एक गरे एक को प्रताप बाट पायस र चरु आयो। आई सके जेठी महारानी का गर्भबाट एक को प्रताप ले पुत्र पैदा हुनुभयो। साक्षात्कार भगवान पर ब्रह्म परमात्मा को सातौं अवतार जय बोलो राम अवतार भगवान को अनि रामचन्द्र प्रभु प्रादुर्भाव भइबक्छु। कैकेयी पतिका गर्भबाट भरत सुमित्रा पायसका मतबाट यिनीहरूको मत राममा लक्ष्मण भरतमा शत्रुघ्न मिल्न जानुभयो। यसै प्रभावले गरिकन राजा रामचन्द्र परमात्मा परमेश्वर जगतको नारायण आज जनकपुर धाममा सवारी हुनु बला अति बला विद्या लक्ष्मणले पनि पढ्नु जनकपुर धाममा गएर सीता माईलाई शिवधनु तोडेर विवाह गर्नु उर्मिलाका साथमा लक्ष्मणले मांडपी र कृतिका साथमा त्रिध्वज राजाकी छोरीको साथमा क्रमश भरत र शत्रुघ्नले सारा विवाह भइसकेपछि रामचन्द्र परमात्मा दरबारमा सवारी हुनु यहाँ पातालो कथा हुन्छ महाराज दुई अध्यायले सारा सक्नुपर्छ है त। यसै कारणबाट रामचन्द्र परमात्माले बडो रमाइलो शासन घरमा विराजमान हुँदा पिताजीले रामलाई राज्य दिने अघि प्राय विचार गर्नु तर सौतने आमाले पूर्ववत थाती दुईटा वरदान माग्नु रामलाई जंगलमा बास 14 वर्ष मेरो छोरो भरतलाई राज्य गद्दी। यसो हुँदा राजा दशरथ मूर्छा पर्नु रामचन्द्र जंगल जान तयारी हुनु पिताजीको वचनलाई तयारी गर्दा सारा पूर्ववासीले भन्नु नजाऊ वनमा राम सीता लक्ष्मण।

0: राम सीता लक्ष्मण नलो बनम हो राम सीता लक्ष्मण नलो बनम
1: राम सीता र लक्ष्मण जंगलमा नजानुस् पूर्ववासीले आज्ञा गर्दा रामचन्द्र परमात्माले आज्ञा गर्नुभयो मैले जंगलमा जाने

0: राम सीता लक्ष्मण गई बनमा राम सीता लक्ष्मण गई बनमा।
1: महाराज परीक्षित सुखदेव ने बताओनु भयो। महाराज परीक्षित अब आखिर का विश्वराज परीक्षित सुखदेव स्वामी ने बड़ा प्रेम साथ आज्ञा गर्नु भो। अहिले जंगल पट्टी को सवारी होनु भो र त्यसै प्रभाव बाट आखिरमा जंगल पट्टी को परमात्मा को सवारी राजा दशरथ को मृत्यु भयो। महाराज परीक्षित दुईटा छोरा मामली दुईटा छोरा जंगल में राजा दशरथ को क्रिया भएन। सुन्नुस् रामचन्द्र जस्ता जब छोरा लक्ष्मण र भरत शत्रुघ्न जस्ता छोरा पाउँदाखेरि बाउचैको क्रिया भएन अनि अरूले छोरा पाएर सुख हुन् केरी भन्ने। कृष्ण जस्ता बलराम जस्ता छोरा पाउने वाला पाता कसेर थुनिनु पर्छ अहिले। अब जब सुख कसरी हुन्छ भन्नु छोरो पाएर। राजा परीक्षित यसै सन्दर्भमा दशरथ राम गरेको राजा आज अन्त्य हुनुभयो। महाराज दशरथ विश्वकाकुल व्याकुल हुनुभयो। उहाँलाई शोक सन्तप्तमा परेर राजा मर्नुभयो। अनि भरतले बडो विरोध गर्नु महाराज रामचन्द्र परमात्मा अहिले जंगलमा बाट खर पादुका दिएर र भरतलाई सम्झाएर पठाउनु 14 वर्षका लागि राज्य गर्ने अधिकार सुम्पा। सिसम्पाको बीचमा अशोक बाटीमा रामचन्द्र भने पञ्च बाटीमा रामचन्द्रको कुटी बन्नु प्रणाम कोटी। पञ्च माने पाँच र बाट माने बरको वृक्षको फेदमा गएर कुटी बनाएर रामचन्द्र बसिबसेको हुनाले अहिले पनि जब पञ्च बाटी र पञ्चवटा पाँचवटा खेराको थाम गाडेर जग्गे लाउने गरेको कुरा यो है। नत्र चारवटा लाइने हुन्थ्यो आठवटा बनाइने हुन्थ्यो। अनि यति गरिसकेपछि रामचन्द्र परमात्माले राम राज्य यस किसिमबाट मृगको सुनको मृगमा लुप्त हुँदाखेरिमा आफ्नी पत्नी पार्वती मनी सीता माईलाई गुमाउनु राजा रावणले सीतालाई हरण गर्नु लक्ष्मण घेरा सारा तोडिनु लक्ष्मणको र रामको विरोधाभास। अहिले रामचन्द्र परमात्माकी पत्नी सीता माईले लिएर ऋषिमुखमा लिएर जानकी हार अर्पण गरिदिनु वानर हनुमान जामवान सुग्रीव आदिको साथमा अशोक वनमा लिएर अशोक माने महाराज खरी पनि हुन्छ अशोक माने शोकै नपर्ने ठाउँ त्यो पनि हुन्छ। राजा रावणले सीता माईलाई डेरा बनाइदिनु अनि रामचन्द्र परमात्मा सीता खोज्दै जाँदाखेरिमा सबरी भन्ने सर्किनी भिलिनीका पासमा पुग्नु मेरो महाराज त्यसले दिएको जुठो भएर प्रभुले पिउनु खानु भाइ लक्ष्मणलाई दिँदा

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
2: यही असोज 3 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल।

0: प्राणी गुरुङ फार्मेसी गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नंबर 083-520-402 र 522-148।
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भयपर्दछ।
1: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत फोन नम्बर 083-520-360।
0: खुशीको खबर।
5: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
5: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
5: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
5: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: खुशीको खबर।
5: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
5: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
5: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
6: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
6: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
6: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
7: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
8: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
7: भोक लाग्यो बेला त मिठै खाने कुरा खानु पर्यो नि।
8: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
9: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
7: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
8: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
7: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
8: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
7: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
10: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले निचो निन्द्रा ल्याउने।
11: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
12: यही असोज 3 गते शनिबार का दिन सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में एससी आरसी अस्पताल नेपालगंज में कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाह द्वारा सशुल्क प्रेमी जांच होने जानकारी कराद
13: डाक्टर द्वारा दीने सेवा